0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856308073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338378, प्रशान्त नेउपाने 9460026925।
5: एक सय 3.8 अन्तर्मनको आवाज।
6: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल असार महिनाको 27 गते शनिबार, सन् 2026 जुलाई 11 तारीक। आज कृष्ण पक्षको द्वादशी तिथि, विश्व जनसंख्या दिवस पनि। कार्यक्रममा सबैभन्दा पहिला तपाईको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिला मेष राशि। डुब्न लागेको सम्पत्ति हात लाग्ने योग छ। सहयोगी साथीहरूको जमघट होला। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धु बान्धवको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने पनि योग देखिन्छ।

कर्कट राशि जमीन सम्बन्धी कारोबारमा फाइदा हुने योग देखिन्छ। आफन्तको साथले काम बन्ने दिन छ। राजनैतिक क्षेत्रमा तपाईँको पहुँच विस्तार होला। संगठित विस्तार हुनेछ भने संगठन विस्तार हुनेछ भने परिवारसँग गोपनीयता भंग नगर्नु उचित देखिन्छ। सिंह राशि आमदानी बढ़दा मनमा उत्साह थपिनेछ। पारिवारिक मेलमिलाप हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित होला। पीपलको दर्शन मात्रै गरेमा पनि दिन सहज बन्न सक्छ। कन्या राशि पचन पाचनमा जोश तथा जागर बढ़न सक्छ। लगानी गरेको भए फाइदा होला। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्न सक्छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्न सक्ने योग रहेको छ। तुला राशि श्रमको मूल्य प्राप्त हुनेछ। तपाईँको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीहरूसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्न सक्ने योग रहेको छ। वृश्चिक राशि दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुन सक्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। धनुराशि शिक्षामा शुभ खबर सुन्नाले मन प्रसन्न हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा होला। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन अशान्त बन्ने योग छ। संकटमा परिवारको साथ मिल्न सक्छ। मकर राशि सोचेको काम नबन्दा मनमा खिन्नता हुनेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुनेछ। कुम्भ राशि यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त होला। परिवारको सल्लाहमा काम गर्नु उचित देखिन्छ। र अन्त्यमा मीन राशि सानो कुराले मनमा खुशी मिल्न सक्छ। आमदानीका दृष्टिले फाइदा हुनेछ। शिक्षामा थप मेहनत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्दा उचित हुने योग रहेको छ। आदरणीय श्रोतावृन्द आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा नै विश्वास गर्नुहोला। तपाईँको आजको दिन पक्कै शुभ रहनेछ। श्रोतावृन्द आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ध्वर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना दिएर हामी फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: ते तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो डरबराई आत्मघर अन्तरको आवाज हामीलाई सुन्दै गर्नुहोला। नमस्ते।
1: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
3: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल असार 27 गते शनिबार, सन 2026 जुलाई 11 तारीक, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि।
13: काया कैरनका साथमा
14: किसान पाइप प्रोडक्ट्स प्राली,
13: राष्ट्रको शान किसान,
14: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
11: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
11: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना, काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा।
12: मलको अभावका बीच देशभर 45% रोपाई, मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता, उत्पादन घट्ने चिन्ता।
11: बेलायती पूर्व मन्त्री एन उइडुकोम आफ्नै निवासमा मृत फेला, हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ, अनुसन्धान चल्दै।
12: र घरेलु मैदानमा नेपाल र भारत एबीच टी20 श्रृंखला हुने, बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश दोय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपहरूको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 खण्ड 9 बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ, पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य स्थितिमा राख्नु र कसै उपर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत निवावली 2074 नियम 49(2)(b) अन्तरिम आदेश समेत जारी भएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल हुन सक्ने आदेश पनि दिएको छ।
3: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सैयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो, तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उहाँले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ, राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पुखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सड़कमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कार्यवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्रै होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
3: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिने बारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: कायाकैरनमा आत्महत्या रोकथामको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846383522।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु।
3: ठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर वासु कार्कीसँग कुराकानी गर्नुभएको छ।
12: बढी जसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, बायोसाइकोसोसियल भने उहाँको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25-40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेर औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ र अहिलेको घटनामा त्यससँग बढी जोडिएको हुन्छ।
13: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
12: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेको हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण गराउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् ती कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ, अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन् उनीहरू त्यो सोच बढी आउँछ भन्छौँ, अनि परिवारमा कसरी आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जसो जिम्मेवार रहन्छ।
13: व्यक्ति आफैले पनि यस्तो भनौँ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
12: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकिएन भने आफ्नो नजिकको व्यक्तिसँग चाहिँ सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुनसक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुनसक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाई जसको जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाई भएका अवस्थामा हामी आफूले सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी संचार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
13: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
12: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व संकेत पछाडि बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन, अथवा उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाईमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसरी सहयोग गर्न सक्ने, आफूलाई कसरी जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाईमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, आफूलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तहत नागरिकहरू सचेत रहनुपर्छ। सम्बोधन गर्नको लागि राज्यले जुन खालको अवश्यता दिनुपर्छ त्यसमा हामीले संशय काम गर्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो मनोविद डाक्टर वासु कार्की, आत्महत्याको कारण र रोकथामको उपायबारे कुरा गर्दै। फेरि पनि खबरको सिलसिला, रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीड़ित बनेका हुन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढ़ी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेशमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढ़ाउन सक्दो प्रयास गरेको दावी गर्नुभएको छ। रोपाईका लागि वर्षातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। यस वर्ष उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्नुभएको छ। सरकारको नेतृत्व गरेको 100 दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग गर्न थालेको भेटघाटका क्रममा हिजो स्वतन्त्र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाड़ी, नेपाल विद्युत प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम भुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुशन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20,41,56,00,000 रूपियाँ बराबरको बिजुली बिक्री गरेको छ। त्यही अवधिमा भारतबाट 7,39,00,000,000 रूपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण सड़क यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्छ। मध्य प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धाम स्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
15: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल। मोबाइल 9856062029।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
20: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
19: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556038302 र 9460683002।
3: दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 70 वर्षीय एन उइडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेबोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेबोनको डाटमोर घरमा पूर्व मन्त्री उइडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन उइडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडिस्टो बाट कन्दर भेटी पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
3: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको तिर्वी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकियाबीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप, बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। चालू आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खास गरी फागुन 21 चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोषमा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पूँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। घटेन दक्ष जनशक्ति विदेशिने क्रम शीर्षकको खबर गोर्खापत्र छापेको छ।
2: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको।
3: जति धेरै मानिस उति धेरै कुरा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
2: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ भन्ने प्रश्न खड़ा।
3: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सबै शास्ती खेप्नुपर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
2: बेलायती पूर्व मन्त्री एन विनिङको आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ। अनुसन्धान चल्दै।
3: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 2 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन्, हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरीब हुन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
6: प्रोप्राइटर थान प्रकाश नेउपाने, 9556033878। प्रशान्त नेउपाने, 9846026925।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
4: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712040।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
13: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
13: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
16: दीप मल्ल ठकुरी 9460141530।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0065414142, 9856023128, 9462614726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
19: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगु संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौं। आजको यस भिडियोमा रहेर डेंगु रोग भनेको के हो, यो कस्तो प्रकारको रोग हो, के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगु संक्रमण हुन सक्छ, त्यसै गरेर चाहिँ डेंगु संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ, यसबाट बच्ने उपाय र उपचार विधिहरू, विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगु संक्रमण कम गर्ने उपायहरू रहेका छन्, यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौं। त्यसै गरेर डेंगुको रोकथामका लागि हामीले के कस्ता उपाय अपनाउन सकिन्छ लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम रहेका छन्, यथार्थ रहेका छन्, यसबारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौँ। मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु, त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी शेयर गर्न नभुल्नुहोला है त। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सबैभन्दा पहिले डेंगु कस्तो प्रकारको रोग हो अब यो बुझौं। डेंगु रोग एक प्रकारको भाइरल रोग हो। डेंगु भाइरसबाट संक्रमित एडिस एजिप्राइब जातको चाहिँ पोथी लामखुट्टेको टोकाईबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ। यो लामखुट्टे अलि छिर्के मिर्के सेतो कालो रङमा चाहिँ देखिने भएकाले चाहिँ बाहिरैबाट पनि हामीले चाहिँ यस्ता किसिमका लामखुट्टेहरूलाई चाहिँ छुट्याउन सकिन्छ। प्राय गरेर वर्षायामको सिजनमा असार साउनदेखि असोज कार्तिकसम्मको समयमा पनि यस किसिमका डेंगु रोगका बिरामीहरू चाहिँ धेरै मात्रामा चाहिँ हामीले देखिरहेका छौँ। पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि अण्डा पार्नका लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हामी हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ। विशेष गरेर डेंगु भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन्। डेंगु भाइरस 1, डेंगु भाइरस 2, डेंगु भाइरस 3 र डेंगु भाइरस 4। यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह चाहे बालक होस् वृद्ध होस् वयस्क होस् जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ, यो रोगको संक्रमण हुन सक्दछ। डेंगु भाइरस कसरी सर्छ त अब यो बुझौं। डेंगु ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगु भाइरस चाहिँ सर्ने सम्भावना बढिरहन्छ। एकपटक डेंगु भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगु भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण रहेको हुन्छ, डेंगु भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन्। र यस्ता डेंगु भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगु भाइरसको संक्रमण चाहिँ हुने गर्दछ। त्यस्तै गरेर डेंगु रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वास्थ्य व्यक्तिमा पनि डेंगु संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ। के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ, एकदमै धेरै टाउको दुख्ने, आँखाको गेडीहरू दुख्ने, हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने, गल्ने, त्यसै गरेर चाहिँ शरीरमा बिबिराहरू आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, त्यसै गरेर चाहिँ नाक र गिजाबाट चाहिँ रगत बग्ने जस्ता लक्षणहरू तपाईँ देखिएका छन्, यदि त्यसो भने तपाईँलाई चाहिँ डेंगु रोगको संक्रमण भएको हुन सक्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार चाहिँ डेंगु संक्रमण हुँदाखेरि चाहिँ के कस्ता लक्षणहरू देखा पर्छ अब यो पनि बुझौं। विश्व स्वास्थ्य संगठनले डेंगुलाई चाहिँ डेंगु ज्वरो फेब्राइल फेज त्यसै गरेर चाहिँ जटिल डेंगु त्यसलाई चाहिँ हामीले चाहिँ सिभियर डेंगु भनेर भन्ने गरिन्छ। त्यसै गरेर चाहिँ अर्को भनेको चाहिँ सुधारोन्मुख रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ।
20: फेब्राइल फेज अर्थात् डेंगु ज्वरोको अवस्था, यो रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु नै हो। यो ज्वरो 2-7 दिनसम्म रहन सक्छ र डेंगु ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 104 डिग्रीसम्म हुने गर्दछ र माथि भनिएका थप लक्षणहरू जति पनि रहेका छन् यो लक्षणहरू पनि देखा पर्दछन्। त्यस्तै सिभियर डेंगु अर्थात् जटिल डेंगुको अवस्था, संक्रमणको 3-7 दिन पछिको समयमा ज्वरो कम हुँदै गएर थप खतरनाक लक्षणहरू जस्तै कि धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वास प्रश्वास तीव्र हुने, श्वास प्रश्वासमा गाह्रो हुने, गिजाबाट रगत बग्ने, छटपटी हुने, त्यस्तै गरेर बान्तामा चाहिँ रगत देखिने जस्ता लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। त्यसै गरेर यसपछि चाहिँ बिरामीमा बिस्तारै सुधार आउँदै गर्छ, क्रमिक सुधार आउँदै गर्छ र खाना रुच्न थाल्छ, लक्षणहरू हराउँदै जान्छ भने कतिपयमा चाहिँ शरीरमा एक प्रकारको चाहिँ डाबरहरू देखिने, खटिराहरू देखिने सक्दछ। त्यस्तै गरेर डब्ल्युएचओले चाहिँ यो फेजलाई चाहिँ यो जुन क्रमिक रूपमा सुधार आइरहेको छ यो फेजलाई चाहिँ रिकभरी फेज भनेर चाहिँ उसले चाहिँ व्याख्या गरेको छ। तपाईँमा डेंगु रोग लागिसकेपछि आउन सक्ने सम्भावित जटिलता र जोखिम के रहेका छन् अब यो डेंगु संक्रमित व्यक्तिमा चाहिँ डेंगु हेमरेजिक फिभर, डेंगु सक सिन्ड्रम जस्ता घातक समस्याहरू चाहिँ आउन सक्दछ भने यो अवस्थामा शरीरको ब्लड प्रेसर कम हुने र रगतमा चाहिँ प्लाज्मा लिक भएर पेट तथा छातीमा पानी जम्ने अवस्थाहरू देखा पर्न सक्दछ भने शरीरमा व्हाइट ब्लड सेलको अर्थात सेतो रक्त कोषको मात्रा चाहिँ कम हुने गर्दछ। ब्लडमा प्लेटलेटको मात्रा कम भएर नाक र गिजाबाट चाहिँ सजिलै रगत बग्ने गर्दछ। शरीरमा निलो डामहरू देखा पर्ने गर्दछ। रगत बाक्लो भएर चाहिँ विभिन्न अङ्गहरूमा चाहिँ रगत पुग्न नपाएर चाहिँ अङ्गहरू चाहिँ बिस्तारै खराब हुँदै जाने गर्दछ र यी यस्ता जति पनि संकेतहरू देखिएको छ यो संकेतलाई चाहिँ यो अवस्थालाई यो फेजलाई चाहिँ क्रिटिकल फेज भनेर चाहिँ हामीले भन्ने गरिन्छ।
19: डेंगु रोगको उपचारको कुरा गर्नु पर्दाखेरि चाहिँ 85-90% चाहिँ डेंगुका संक्रमण भएका बिरामीहरू चाहिँ घरमै पनि सामान्य उपचार गरेर र रोकथामका विधिहरू अप्नाएर पनि यो रोग चाहिँ ठिक हुने गर्दछ। पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, ज्वरोलाई चाहिँ हामीले चाहिँ रोकथाम गर्ने, ज्वरोलाई कम गर्ने उपायहरू अप्नाउने, त्यस्तै गरेर चाहिँ 9-10 घण्टा चाहिँ हामीले चाहिँ निरन्तर चाहिँ हामीले बेड रेस्टहरू गर्ने गर्नुपर्दछ। ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ भने यस बाहेकका ब्रुफिन त्यसै गरी चाहिँ एस्पिरिन जस्ता औषधिहरूको प्रयोग चाहिँ गर्दै नगर्ने, नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनुपर्दछ र अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्दछ। डेङ्गु ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौँ। नरिवलको पानी, किवी त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनुपर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ, त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ, हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अवोइड गर्नुपर्दछ।
20: डेङ्गु संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अप्नाउन सकिन्छ अब यो बुझौँ। लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ। यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाइबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यसै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपेलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यसै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पुरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ है त। नमस्ते।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
21: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
21: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
21: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
22: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
23: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
23: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
24: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
25: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
24: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
25: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
25: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
25: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
25: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैंकको ठिक पारिपत्ती फोन 0635930369 BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
25: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
25: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062265 र 9848064145
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाई त आजै जानुस् हो
25: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
25: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
25: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856320 9901454674 र 9460231420
6: अब सुन्नुहोस् पूरा समाचार
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसुदित तथा तयारी खाना जंक
5: हामीलाई सम्झनुहोस्
25: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454

0: रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
10: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका

0: बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
2: मोबाइल 9805535337।
4: स्टुडियो लाइट अहिले बिहानको 7 बज्यो।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार। मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनबाट पनि www.radiodhorbarahi.com.np मा विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राज्यको कमजोरीका कारणले गणेश नेपालीले मृत्युवरण गरेको भन्दै सर्वत्र आलोचना भएको छ। सड़कमा प्रदर्शन भएको छ भने संसदमा पनि विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। शुक्रबार पार्टी घर वीर अस्पताल वरपर प्रदर्शन भएका छन्। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र हाम्रो साथीलाई पेट्रोल छड्किन बाध्य सरकारले नै पारेको हो। सरकारको नियम र काम कार्यवाही गरीब महाराज माइती घरमा प्रदर्शनमा उत्रिएका मुकेश परियारले भन्नुभयो, शहरभित्र गरी खान खोज्नेलाई मर्न बाध्य पारेको जिम्मेवारी राज्यले लिनुपर्छ। मृतकका आफन्तहरूले सरकारले दोषीलाई कार्यवाही नगरी निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन्। संसदमा पनि खबरदारी भएको छ। कांग्रेसका प्रमुख सचेतक वासन थापाले 10 माघ 2019 प्रेम आचार्यले बानेश्वरमा आत्मदाह गर्दा काठमाण्डु महानगरका तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाहले मेयरका रूपमा राज्यप्रति कठोर प्रश्न उठाएको स्मरण गर्दै गणेश नेपालीको घटनामा किन मौन भनेर प्रश्न गर्नुभएको छ। राज्य आतंकले नेपालीले आफ्नै शरीरमा आगो लगाएको र त्यस पछाडि पनि उद्धार नगरिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनका लागि प्रधानमन्त्रीको प्रत्यक्ष मार्फतमा विशेष सुशासन अनुगमन इकाई गठन गर्ने भएको छ। भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनीतिक योजना मार्फत सरकारले यस्तो तयारी सार्वजनिक गरेको हो। मन्त्री परिषदको गत 18 असारको बैठकले स्वीकृत गरेको रणनीतिक योजना अनुसार प्रधानमन्त्रीकै संरक्षकत्वमा विज्ञ सहितको यस्तो इकाई गठन भएको बताइएको छ। नेपालमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि भ्रष्टाचार तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन इकाई हुने जनाइएको छ। रणनीतिक योजना कार्यान्वयन गर्न प्रधानमन्त्रीले तोकेको मन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाइने पनि उल्लेख गरिएको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको वैधानिकता परीक्षण अब सर्वोच्च अदालतको पूर्ण इजलासले गर्ने भएको छ। त्यतिन्जेल आयोगले काम कार्यवाही गर्न नपाउने गरेर शुक्रबार हिजो सर्वोच्चको संयुक्त इजलासले एक रिटमाथि अग्राधिकार सहित अन्तरिम आदेश समेत जारी गरेको छ। डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमाथि न्यायाधीश टेक प्रसाद ढुंगना र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिएको हो। रिटमा सम्पत्ति छानबिन आयोग लगायतका विपक्षीलाई बनाउँदै यसको गठन नेपालको संविधान कानून तथा सर्वोच्च अदालतका प्रतिनिधि फैसलाहरूको समेत प्रतिकूल भएको दावी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्याप्रति नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएको छ। राष्ट्रपाले सामान्य वर्षा र हावाहुरीमा नै पटक पटक विद्युत अवरूद्ध हुने, कम भोल्टेज, जीर्ण तथा नाङ्गा तारहरू, प्रभावकारी गुनासो व्यवस्थापनको अभाव र पूर्व सूचना बिना लाइन काटिने समस्याले उपभोक्ता, उद्योग, व्यवसाय, शैक्षिक तथा स्वास्थ्य संस्था समेत प्रभावित भएको जनाएको छ। पार्टीले प्राधिकरणसँग ट्रान्सफर्मरको क्षमता वृद्धि, आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान, नाङ्गा तारलाई एबीसी केबलबाट प्रतिस्थापना, रूखका हाँगा व्यवस्थापन, विद्युत अवरोध बारे पूर्व सूचना दिने व्यवस्था, 24 घण्टा हेल्प डेस्क सञ्चालन र समय सीमा सहित सुधार योजना सार्वजनिक गर्न माग गरेको छ। नियमित महसुल तिर्दै आएका उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउनुपर्ने भन्दै राष्ट्रपाले माग सम्बोधन नभई सम्बन्धित निकाय र कानूनी प्रक्रिया मार्फत पनि थप पहल गर्ने चेतावनी दिएको छ। तनहु जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकलाई लक्षित गरेर हिजो बिहान 6 बजेदेखि हिजो बेलुका 6 बजेसम्म सड़क सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत चालकहरूलाई सड़कको अवस्था सुरक्षित गति कायम गर्ने मौसम अनुसार सावधानी अपनाउने तथा सुरक्षित यात्रा सम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको छ। दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रालाई प्रवर्तन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको तनहुँ प्रहरीले जनाएको छ। सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौतारी 66 सवारी साधनका चालक तथा इलाका प्रहरी कार्यालय आबु खैरनीले 98 जना भारतीय सवारी चालकलाई सचेतनामूलक जानकारी प्रदान गरेको जनाएको छ। प्रहरीले यस्तो कार्यक्रमले चालकमा सड़क सुरक्षाप्रति जिम्मेवारी बोध बढ़नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। तनहुँमा बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय अनुगमन समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख एवं समितिका संयोजक वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले जिल्लाको म्याग्दी गाउँपालिका 3 आगामी असारको 32 गते बालमैत्री ओडा घोषणा गर्ने निर्णय गरेको जनाउनुभयो। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि अनुसार आवश्यक सूचना मध्ये 51 मध्ये 49 सूचक पूरा गरेर तोकिएको 80% भन्दा बढ़ी अंक प्राप्त गरेपछि ओडा नम्बर 3 बालमैत्री ओडा घोषणा गर्न अनुमति तथा सिफारिश प्रदान गरिएको छ। बैठकमा बालमैत्री स्थानीय शासन कार्यान्वयनको प्रगति समीक्षा गर्दै बाल बालिकाको हक हित संरक्षण बाल विवाह बाल श्रम र बाल हिंसा अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड़ दिइएको छ। तनहुँको म्याग्दी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने भएको छ। गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अगाडि सारेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ़दो आतंकका कारणले प्रभावित किसानलाई राहत पुग्ने गरेर विभिन्न कार्यक्रम ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार बाँदरले प्रभावित गर्ने क्षेत्रमा किसानलाई सिब्लिगान हलेदो लगायतको खेतीमा प्रोत्साहन गर्ने बताउनु भएको छ। बाँदरले कम क्षति पुर्याउने तथा बजारमा समेत राम्रो माग रहेको यस्तो नगदी बालीको उत्पादन विस्तार मार्फत कृषकको आमदानी वृद्धि गर्ने लक्ष्य लिएको श्रेष्ठले बताउनुभयो। अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित आत्मनिर्भर समृद्ध म्याग्दीको आधार अभियान सञ्चालन गरिने जानकारी गराउनु भएको छ। गण्डकी प्रदेश सरकारले 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 6 पर्वतारोहीलाई शुक्रबार हिजो सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजना गरिएको प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे उद्योग तथा पर्यटन मन्त्री यशोधर रिमाल र मन्त्रालयका सचिव रोशन गेवालीले पर्वतारोहीहरूलाई जनही 45,000 रूपियाँ सम्मान पत्र र 2 सल्ला उठाएर सम्मान गर्नुभएको हो। सम्मानित हुनेमा कञ्चनजंघा हिमाल रोहण गर्नुभएका तनहुँको घिरिङ गाउँपालिका 2 निवासी अमित थापा सहित विभिन्न हिमाल आरोहण गर्ने अन्य 5 रहेका थिए। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटनमा अब संख्या बढ़ाउने मात्र नभएर पर्यटकको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभएको छ। उहाँले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोड़िएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै गण्डकीको हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँग आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सुनाउनु भएको छ। सर्वोच्च अदालतमा आगामी साउनको 1 गतेबाट 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउनको 11 गतेबाट हुने भएको हो। यसअघि 2 हप्ता नियमित सुनवाई नहुने अभ्यास रहेको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार साउनको 1 गतेबाट 11 गतेसम्म बन्दी प्रत्यक्षकरण रिट निवेदनमा भने दर्ता तथा सुनवाई हुने जनाइएको छ। पोखराको सिन्धी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ। क्रिकेट फुटबल र क्यासिनो खेलमा अनलाइन मार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध 8 जनालाई पक्राउ गर्दै प्रहरीले करोड़ रूपैया को कारोबार भएको प्रारंभिक प्रमाण फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कास्की का अनुसार पोखरा महानगरपालिका 18 सिन्धी स्थित जीवन श्रेष्ठ को घर में अनलाइन गेम तथा सट्टेबाजी संचारण भइरहेको गोप्य सूचना का आधार में शुक्रवार हिजो बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरी प्रदेश कार्यालय जिल्ला प्रहरी कार्यालय कास्की र ओडा प्रहरी कार्यालय बैदाङ को संयुक्त टोलीले छापा मारेको थियो। छापा का क्रम में दार्चुला का 31 वर्ष का दिनेश सिंह बोहरा सहित 7 जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका भारतीय नागरिक मध्ये 34 वर्ष का सत्यम सिंह मुख्य संचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। राष्ट्रीय मौलिक कौराह संरक्षण पत्रकारिता पुरस्कार 2083 पत्रकार मीना थापा मगर पुरस्कृत हुनुभएको छ। उहाँलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले नगद 15,000 रूपैयाँ सम्मान पत्र र घलेकीले सम्मान गर्नुभएको हो। राष्ट्रीय मौलिक कौराह संरक्षण समितिद्वारा स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष नेपाल पत्रकार संघ नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ। प्रदेशको आर्थिक मामिला मन्त्री शेरचन्दले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवर्धन गर्दै लैजानुपर्नेमा उहाँको भनाई रहेको थियो। प्रदेशमा भएको संस्कार र संस्कृति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकाले यसलाई थप फैलाउने विषयमा सबैले साथ र सहयोग गर्नुपर्ने शेरचन्दको भनाई रहेको छ। संविधानले पनि आदिवासी जनजातिलाई धेरै स्थान दिएको उल्लेख गर्दै मन्त्री शेरचन्दले अहिले केही व्यक्तिले संविधान ठिक छैन भन्ने भाष्य निर्माणमा लागिरहेको भए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन तथा 72औं वार्षिक अधिवेशन आगामी भदौको 20 र 21 गति हुने भएको छ। संघको बिहिबार बसेको 30औं कार्य समितिको बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष गोकर्ण कार्कीले भदौको 3रो साता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो। अध्यक्ष कार्कीले उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। पोखराको निजी क्षेत्रको छाता संगठन एवं सबैभन्दा पुरानो सामाजिक संस्थाको यो महाधिवेशन ले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्य तर्फको 2 उपाध्यक्ष महासचिव कोषाध्यक्ष र उपमहासचिव सहित 15 जना सदस्य चयन गर्ने जनाएको छ। पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको बिहार निवासी 28 वर्षका रोहित कुमारको शुक्रबार हिजो दिउँसो ज्यान गएको हो। उनी तालबाराही मन्दिर नजिकै डुंगाबाट ओर्लिएर पौडी खेल्न पसेका थिए। रोहित 4 जना साथीहरूसहित पोखरा घुम्न आएका हुन्। उनीहरू डुंगा चढ़ेर तालबाराही मन्दिर पुगेका थिए। मन्दिर नजिकै डुंगा किनारमा राखेर रोहित र अर्का 1 जना साथी पौडी खेल्न तालमा पसेका हुन्। पौडी खेल्ने क्रममा दिउँसो 4:50 जाँदा उनी अचानक तालमा डुबेर बेपत्ता भएका हुन्। घटनाबारे जानकारी पाउनसाथ सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली खोजीमा खटिएको थियो। फेवा वाच एण्ड रेस्क्यू चावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा टोली परिचालन भएको थियो। टोलीले करिब 20 मिनटको निरन्तर खोजीपछि उनलाई फेला पार्न सफल भएको थियो। स्पेन 16 वर्ष पछाडि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 अन्तरले पराजित गर्दै स्पेन 16 वर्ष पछाडि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भएको थियो। 88 मिनटमा पाउ क्यू वार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सक्नु भएन, जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाउनु भयो। त्यसअगाडि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डेकेट लेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रहेको थियो। खेलको स्पेनले 16 सट प्रहार गर्दा बेल्जियमले मात्रै 5 सट प्रहार गरेको हो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 टोली समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्पेनले स्थान पक्का गरेको हो। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान सात बजेको ढोरबाराही हाइलाइट्स त आजका लागि सकिएको छ। दस बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: मम्मी भोक लाग्यो, खाजा खाम न।
3: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाऊ हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
5: ए हो र, ल त ल।
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615-5493-5524-5872-7778।
10: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ₹103.8 अन्तर्मनको आवाज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: ಓಂ ಭಗವತಿ ಮೆಟ್ಟಲೆಂಡು ಇಷ್ಟಿಲು ಉದ್ಯೋಗಲಾಯ್ ಚಿಟುವನಿ ಗುಣ ಸರ್ಕ ಸಾಮನ್ ಪೌನಲಾಯ್ ಗಾಚೆ ಪಾನಿಮ ಮೆಟಲ್ ಇಷ್ಟಿಲ್ ಫನ್ ಪರ್ಕ ಸಬೈ ಸಾಮನ್ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एण्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9956601013 9067729794
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
5: हजुर दान गरौ
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आर्तन हो
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856061136 र 9811661636
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
11: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855283540 र 9417000787।
15: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो डरबाट 8 मेगाहर्ट्ज अन्तरणको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए के बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
6: यही असार 27 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
7: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
6: वरिष्ठ एमबीबीएस, एमडीजीपी, फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0765143177, मोबाइल 9856044343।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
12: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
13: तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज

0: हिज्जे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर, डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज

0: एचआर यूरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
4: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
5: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468883522 एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
5: विश्वकप
6: यस विश्वकप अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
4: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
6: Managed by your choice GK Sound and Lighthouse Dulegaonda
4: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
8: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
8: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
7: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9814533105

0: उसलाई किन स्कुल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: एक सय तीन थोप्लो आठ
5: अन्तर्मनको आवाज।
6: स्टुडियो साइन्चेक, अहिले बिहानको 8 बज्यो।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678167।
8: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
9: अहिले के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
9: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
4: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो, होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
16: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
17: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो डरबाट 3.8 मेगाहर्ज अन्तरणको आवाज।

0: भनेर चिटिक्क गराउनु भएको त
1: ए नमस्ते है नमस्ते भाइ होइन गाउने पनि भनेर नातिप्ने भएर आएको हो तर यसो चारैतिर हेरेको नानी त तै पनि देख्दैन काटे कसो नानी छैन के गाउँ
2: आउँदैछ कि आउँदैछ गाउँमा सबैलाई थाहा भइसक्यो आउँदैछ
1: आयो आयो
3: सबै नआइसकेछ त मजा रमाइलो गर्नुपर्छ नि आज
1: फेरि गाँटेको छ नानी त कुरिसे गाँटे
0: अब त नि के अब त लिङ्गे पस है दाजी
1: छानले छानले

0: आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9868168।
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
7: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
9: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
10: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
11: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
12: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
11: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950 BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
19: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
19: छुटका दायराहरू
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
19: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
19: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 9560602065 र 9048664145
20: 103.8 अन्तर्मनको आवाज

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
3: दीप मल्ल ठकुरी 9406041530।
4: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
0: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9508603507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चै कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनु।

0: होस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
2: 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो साइन
4: अहिले बिहानको 9 बज्यो
0: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: साहस संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कीर्तिपुर स्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टर रूबानमा 44 जनाको उद्धार, राहत सहयोगका लागि सुरक्षाकर्मी परिचालन।
0: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
1: पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यसपटक सवारी साधनलाई सहज, पूर्वी खण्डको सड़क निर्माण कार्य 92% भन्दा बढ़ी।
0: पूर्वी एसियामा भीषण आँधीको जोखिम, दक्षिणी फिलिपिन्समा आँधीका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षाका कारण कृतिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू विचलीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। सेन्टरमा आश्रित गिरवाणीका थापाका अनुसार पानी घुँडाभन्दा माथि समाइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्न समेत पाइएको छैन। राति 1:30 बजेको समयमा डुबान भएपछि राति नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको 60 जनाको टोली खटिएको थियो। होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 54 जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ। थप 6 जना नजिकैको होस्टेलमा बसेका छन् भने 94 जनाले सुरक्षित स्थान रहेको भन्दै तत्काल स्थानान्तरण हुन अस्वीकार गरी त्यहीँ बसिरहेका छन्। हाल प्रभावितहरूका लागि खाना, पिउने पानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको छ। सुरक्षा निकायले बाढ़ीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक उद्धार तथा राहत कार्य जारी राखेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल लगिएको छ। शवलाई पोस्टमार्टमका लागि हिजो राति नै शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। काठमाडौँमा राइट सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुकु सोरू गाउँपालिकाका युवा नेपालीले महानगर प्रहरीको व्हील लक गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। उनलाई उपचारका लागि वीर अस्पताल लगिएकामा उपचारकै क्रममा हिजो बिहान निधन भएको थियो।
0: यसैबीच काठमाडौँको बुद्धनगरमा पनि 1 जना युवाले आत्मदाहको प्रयास गरेका छन्। कोठागरी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्ना छोरासँग विवाद भएपछि भान्साकोठामा गएर आफैले आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पताल राखिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो। यस्तै आत्मदाहको प्रयास गरेका सर्लाइका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको कृतिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। मण्डलको शरीरको 85% भाग जलेको छ। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए।
1: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यस वर्ष भने यात्रा सहज बनेको छ। सड़क विस्तारको काम अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। नवलपरासी बर्दाघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 देखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालक सड़कहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्। यस राजमार्गमा नियमित सवारी साधन चलाउँदै आउनुभएका रामु भूषालले पहिले दाउन्ने पार गर्नै घण्टौं लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुशी व्यक्त गर्नुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको समग्र भौतिक प्रगति 92.38% पुगेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
5: साथ जीवनभरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन भनेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी एसियाली देश शक्तिशाली आँधीको जोखिममा परेका छन्। फिलिपिन्स लगायतका देशहरूमा पछिल्ला दशकै सबैभन्दा शक्तिशाली मध्ये एक मानिएको बावी नामक आँधीको खतरा देखिएको छ। दक्षिणी फिलिपिन्समा यो आँधीका कारण आएको पहिरोमा परि करिब 15 जनाको मृत्यु भएको छ। बावी आँधी करिब 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स देशको क्षेत्रफल बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आदिका कारण ताइवानको उत्तरी र पूर्वी भागका साथै जापानका टाढाका टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै धेरै उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूमा पठन पाठन स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली भएका छन्। फिलिपिन्सको मिन्डानाओ टापुमा लगातारको भारी वर्षापछि आएको पहिरोमा धेरै परिवार प्रभावित भएका छन्। उद्धार टोलीहरू अझै पनि बेपत्ता भएकाहरूको खोजीमा जुटिरहेका छन्।
1: अब खेल समाचार। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए। 88 मिनटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याएका हुन्। त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए, तर त्यसको 11 मिनटपछि चार्ल्स केटलेयरले हेडर मार्फत गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्ने यस्तै आज राति नर्वे र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी कर्णाली प्रदेशका पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कीर्तिपुर स्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टर डुबानमा 54 जनाको उद्धार राहत सहयोगका लागि सुरक्षाकर्मी परिचालन।
0: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए। सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
1: पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यसपटक सवारी साधनलाई सहज। पूर्वी खण्डको सड़क निर्माण कार्य 92% भन्दा बढ़ी।
0: पूर्वी एसियामा भीषण आँधीको जोखिम। दक्षिणी फिलिपिन्समा आँधीका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिलो सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-16-069, राजु विश्वकर्मा 98-087-69-142।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 गौडा, फोन 0654-14-233, मोबाइल 98-678-16-887।
13: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
14: गण्डकी मेडिकल हल।
15: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
15: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
16: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
18: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
18: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560-23420, 9840-54674 र 9460-23420।
19: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाट आवाज हामीलाई सुन्दै।

0: para encender un macho.
1: ¡Ujula!
2: ¡Lo moren y qué!
1: ఎరుతో రొగతే రొగదు చెమతో తీస్తూ ఎన్నని సాగ్దిన
2: కస్తో జిబ్రా క్రాస్ బాట బాటో కాటు పొర్రే కా బీచ్ బాటో బాటో కాటకు ఎంబులెన్స్ ఎంబులెన్స్ ఆ ఎంబులెన్స్ ఆ లో లో లో ఉఠో ఉఠో ఉఠో లగియాలు లగియాలు
1: అరే ఎరుతో నన్న హెల్మెట్ ఉన్నాలి మోటార్ సైకిల్ చలోని బాచ్యు బాటో కాట్ని మనిషి మోర్ని కి బాచ్ని కే ఠేగాన్ సైన
2: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
6: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
5: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
5: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
7: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झे
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
10: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
11: विश्वकप
10: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
11: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
10: Managed by Your Choice GK Sound and Lighthouse Dulegaonda
11: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
5: ए सबिना यस्तो हतारमा कता हो
6: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए
12: पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
14: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
15: सेवा लिने क्रममा चाहिने जानकारी
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, पर्व बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
11: मोबाइल 9508535537 र 9806615899।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोशर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9560878302 र 9460878302।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9840609246।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
12: ल किन हो हाम्री दिदी त, छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9851961636।
14: अफिसबाट अमित सरको फोन।
15: हस्, म पछि कलब्याक गर्छु।
16: ओ सरी
14: बेला भयो
15: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भनेर
7: चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9851166136

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो तान्छेन
2: अहिले बिहानको 10 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्ज को बिहान 10 बजे धोरबाराही हाइलाइट्स में अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में पनि www.radiodhorbarahi.com.np मार्फत विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। धोरबाराही हाइलाइट्स में अब समाचारहरू सुन्नुहोस्। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भई 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डा राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिने जनाइएको छ। उजुरीमा उजुरीकर्ताको नाम थर ठेगाना फोन नम्बर र स्पष्ट गर्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणको कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी पुनः विस्थापित हुन बाध्य भएका छन्। होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरा यसी सामग्री लत्ता कपड़ा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीड़ितहरूले बताएका छन्। उनीहरूका अनुसार राति अचानक बाढ़ी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न समेत पाएका थिएनन्। साथै सुरक्षाकर्मीले राति करिब 2 बजेपछि मात्रै घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको उनीहरूको गुनासो रहेको छ। गृह मन्त्रालयका अनुसार राति 1:38 जाँदा डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब परीक्षकको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट सहित 30 जना र नेपाल प्रहरीका 36 जनाको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 54 जनाको उद्धार गरेर त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य 6 जना आफन्त र नजिकैको होस्टलमा बस्न गएका छन् भने 94 जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्र नै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटीले माथतका शाखाहरूलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न अनुरोध गरेको छ। रेडक्रस सोसाइटीले प्रदेश कार्यालय र जिल्ला शाखालाई संस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अनुरोध गरेको हो। संस्था मार्फत प्रदान गरिने नियमित सेवाका कार्यहरू तथा कार्यक्रम परियोजनासँग सम्बन्धित गतिविधिहरू बाहेक तत्कालका लागि संस्थालाई दीर्घकालीन असर पर्ने अन्य कुनै पनि कार्यहरू नगर्न नगराउन अनुरोध गर्दछौ महामन्त्री ऋषि रमण खनालद्वारा पछाइएको अनुरोध पत्रमा भनिएको छ। सरकारबाट प्राप्त कार्यादेश बमोजिम नवगठित केन्द्रीय तदर्थ समितिले कार्यक्षेत्रगत सर्ट बमोजिमका कार्यहरू समयमा नै सम्पन्न गर्न आवश्यक कार्य गरिरहेको पनि पत्रमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी क्षेत्रमा देखिएको विद्युत आपूर्ति समस्याप्रति नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएको छ। राष्ट्रपाले सामान्य वर्षा र हावाहुरीमा पनि पटक पटक विद्युत अवरूद्ध हुने कम भोल्टेज जीर्ण तथा नाङ्गो तारहरू प्रभावकारी गुनासो व्यवस्थापनको अभाव र पूर्व सूचना बिना लाइन काटिने समस्याले उपभोक्ता उद्योग व्यवसाय शैक्षिक तथा स्वास्थ्य संस्था समेत प्रभावित भएको जनाएको छ। पार्टीले प्राधिकरणसँग ट्रान्सफर्मरको क्षमता वृद्धि आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान नाङ्गा तारलाई एबीसी केबलबाट प्रतिस्थापन रूखका हाँगा व्यवस्थापन विद्युत अवरोधबारे पूर्व सूचना दिने व्यवस्था चौविसै घण्टा हेल्प डेस्क सञ्चालन तथा समयसीमा सहित सुधार योजना सार्वजनिक गर्न माग गरेको छ। नियमित महसुल तिर्दै आएका उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउनु भन्दै राष्ट्रपाले माग सम्बोधन नभई सम्बन्धित निकाय र कानूनी प्रक्रिया मार्फत थप पहल गर्ने चेतावनी दिएको छ। तनहुँमा बालमन्त्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय अनुगमन समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख एवं समितिका संयोजक वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले म्याग्दी गाउँपालिका तीनलाई आगामी असारको 32 गते बालमन्त्री ओडा घोषणा गर्ने निर्णय गरेको छ। बाल बालिका स्थानीय शासन घोषणा कार्यविधि अनुसार आवश्यक सूचक मध्ये 49 वटा सूचक पूरा गरेर तोकिएको 80% भन्दा बढ़ी अंक प्राप्त गरेपछि वडा नम्बर 3 लाई बालमन्त्री वडा घोषणा गर्न अनुमति तथा सिफारिश प्रदान गरिएको हो। बैठकमा बालमन्त्री स्थानीय शासन कार्यान्वयनको प्रगति समीक्षा गर्दै बाल बालिकाको हक हित संरक्षण बाल विवाह बाल श्रम र बाल हिंसा अन्त्यका लागि सबै पक्षको सहकारी आवश्यक रहेकोमा जोड़ दिएको छ। विपद सम्बन्धी घटना गुनासो सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरेर संचालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअगाडि केन्द्रबाट मात्रै संचालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर संचालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाबाट 1234मा गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य चौरात्तर जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउन्य क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणगढ़ बुटेवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगिएपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा सड़क निर्माण पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्य क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरेर वर्षा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था रहेको थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्री भएर निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्य क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असारको 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ। तर यस वर्ष त्यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी र चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको जनाउन थालेका छन्। गण्डकी प्रदेश सरकारले 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 6 जना पर्वतारोहीलाई शुक्रबार हिजो सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजना गरिएको प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमाल र मन्त्रालयका सचिव रोशन गेवालीले पर्वतारोहीहरूलाई जनही 45,000 रूपियाँ सम्मान पत्र र दोसल्ला ओढ़ाएर सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा कञ्चनजंघा हिमाल आरोहण गर्नुभएका तनहुँ घिरिङ गाउँपालिका 2 का अमित थापा सहित विभिन्न हिमाल आरोहण गर्ने अन्य 5 जना रहेका छन्। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको परीक्षणमा अब संख्या बढ़ाउने मात्र नभई परीक्षकको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय परीक्षकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभएको छ। उहाँले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोड़िएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै गण्डकीको हिमाल क्षेत्रलाई साहसिक परीक्षणसँग आध्यात्मिक र वेलनेस परीक्षणको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। विद्यालय खोल्ने अनुमति स्वीकृति दिने र कक्षा थप गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ। शिक्षा नियमावलीको 10 संशोधनमा विद्यालय खोल्न चाहनेले अनुमतिका लागि शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगावै सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। पूर्वाधार पूरा भएको देखिएमा विद्यालय खोल्न शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 30 दिन अगावै स्थानीय तहले अनुमति दिन सक्ने प्रावधान नियमावलीमा राखिएको छ। अनुमति दिँदा स्थानीय तहले स्वीकृत गरेका विद्यालयको नक्साङ्कन र विद्यालय खोल्ने अनुमति सम्बन्धमा निर्धारण गरेको संख्याको अधीनमा रहेर दिनुपर्ने भनिएको छ। अनुमति प्राप्त विद्यालयले स्वीकृतिका लागि स्थानीय तहमा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएमा स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरेर स्थानीय तह समक्ष प्रतिवेदन पेश गर्नुहुनेछ। विद्यालयले नियम बमोजिमको शर्त पूरा गरेको पाइएमा स्थानीय तहले स्वीकृति दिने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार आज दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि हल्का वर्षा हुने सम्भावना रहेको छ। हाल देशैभरि मनसूनी वायुको पनि प्रभाव रहेको छ। आज दिउँसो पोखरामा सबैभन्दा बढ़ी 80% वर्षाको सम्भावना रहेको छ। पोखराको अधिकतम तापमान 28-30 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। यस्तै काठमाडौँ धनकुटा जिरी र ताप्लेजुङमा दिउँसो 70% वर्षाको सम्भावना रहेको छ। काठमाडौँ र ताप्लेजुङको अधिकतम तापक्रम क्रमशः 28-30 तथा 26-28 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। दिउँसो दिपायलमा सबैभन्दा बढ़ी 34-36 डिग्री सेल्सियस अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। आज रातिको मौसम विवरण अनुसार पोखरामा वर्षाको सम्भावना 70% छ भने त्यहाँको न्यूनतम तापमान 23-25 डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी फिलिपिन्समा दशक यताकै शक्तिशाली आँधीमध्ये एक मानिएको वावीका कारणले आएको पहिरोमा कम्तीमा पनि 15 जनाको मृत्यु भएको छ। शक्तिशाली आँधीको प्रभावलाई मध्यनजर गर्दै ताइवान जापान र चीन सहित पूर्वी एसियाका विभिन्न देशले उच्च सतर्कता अपनाएका छन्। झण्डै 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको वावी प्रशान्त महासागर हुँदै ताइवानतर्फ अगाडि बढ़िरहेको छ। यसको आकार फ्रान्स बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आँधीको कारणले ताइवानको उत्तरी र पूर्वी क्षेत्र वा जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोकिने अनुमान गरिएको छ। आँधीको जोखिमलाई ध्यानमा राख्दै धेरै उडानहरू रद्द गरिएको छ भने विद्यालयको कक्षा स्थगित भएका छन्। सम्भावित विपदको तयारी स्वरूप नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू ठूलो परिमाणमा खरिद गर्न थालेपछि धेरै सुपरमार्केटका सेल्फहरू खाली भएका छन्। उता फिलिपिन्सको मिन्डानाओ द्वीपमा लगातारको भारी वर्षापछि आएको पहिरोले धेरै परिवारलाई प्रभावित बनाएको छ। उद्धार टोली अझै पनि बेपत्ता व्यक्तिको खोजीमा जुटिरहेका छन्। अब अन्तिममा खेल समाचार। नेपाली क्रिकेट टोलीले घरेलु मैदान भारत ए टोलीसँग घरेलु मैदानमा भारतको ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। किर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारत ए बीचमा 3 खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9, 11 र 13 तारीखमा टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका सचिव देवजीत सैकिया बीच भएको बैठकपछि सो श्रृंखला खेल्ने तय भएको हो। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्रुवारही हाइलाइट आजका लागि सकिएको छ। दुई बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
9: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र। यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
12: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 98562625 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9868161887।
10: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
11: होइन के सुन्ने भनेको
12: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
12: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
11: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
12: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
14: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560324020, 9801454674 र 9460324020।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
16: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा,
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
19: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
18: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
19: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385522।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
23: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
24: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
23: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिपु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811403005।
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: 103.8 MHz present everyday 10:30 AM to 12 PM.
5: It's time for calling time.
3: Only on Radio Dhorbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छायममा म कार्यक्रम प्रस्तुत अनु मल्ल तपाईँमा सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा रेडियो चुनन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ अनि फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा यहाँले हामीलाई रेडियो टुर बाराही 103.8 मेगाहर्ज सन्तर्भनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiotourbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको छ सुनेर साथ दिन सक्नुहुन्छ भने आज चाहिँ हामी हप्ताको अन्तिम बार भनेर चाहिँ चिन्छौँ आजको बारलाई शनिबारकै एपिसोडमा रहेर चाहिँ श्रोता साथीसँगको मिठा मिठा रमाइलो कुराकानीको साथमा आज गाउँ खाने कथाको साथमा चाहिँ जोडिन्छौँ अनि अन्तिम बार शनिबार चाहिँ हामी बारे पछि एकजना साथीलाई विजय गराएछौँ सँगै विजय साथी मध्ये पनि एकजना साथीले लकी ड्र मार्फत आज चाहिँ रुसाईको रिचार्ज पनि पाउनुहुन्छ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसन सुन्चादी बसन्त देलेगौडाले प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्फेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्फेट गरिनुको साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गरे यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छौँ अनि त्यसपछि हामी साथीलाई पनि सहभागी गराउँछौ यो सुमधुर गीत रहेको छ तपाईँ माछा राख्दैछु पछ्यौरी बोलको यो गीत स्वीकार्नु होला है त

0: हजुर, मरि गए भुल्न सक्दिन पछौरी बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यसै मिठा मिठा गीत संगीतको साथमा चाहिँ अब हामी रहन्छौ 12 बजेको समयसम्म फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज शनिबारको एपिसोडमा रहेर भने हामी गाउँ खाने कथाको साथमा चाहिँ साथीहरूलाई सहभागी गराउँछौ अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ होला पक्कै पनि अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने कोही सहभागी साथी लाइनमा हुनुहुन्छ ढिला नगरी पहिलो सहभागी साथीलाई चाहिँ हामी सहभागी
1: हेलो
0: नमस्ते हजुर।
1: नमस्ते, राजु काभ्रा।
0: राजु काभ्राजी हुनुहुन्छ विराटनगरदेखि। हाम्रो राजुजीलाई चाहिँ प्रोग्राममा धेरै धेरै स्वागत छ है। अनि राजुजी आज चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ, आज गाउँ खाने कथा खेल्न कतिको रेडी हुनुहुन्छ? ल, गाउँ खाने कथा खेल्नु भन्दा पहिला चाहिँ तपाईँको गाउँ ठाउँको हालखबर सुनाइदिइहाल्नुहोस् न त। के छ घाम लागेको छ? पछिल्लो समय कतिको पानी परेको छ हाम्रो राजुजीको ठाउँतिर? ए, पानी चाहिँ परेको छैन है। ल, ठिकै छ। अनि हामीलाई सुन्नु भएको छ कि छैन? छैन है। आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ, एकदेखि दससम्म लक्की नम्बर जुन चुज गर्नु भए पनि पाउनु भयो है आज।
1: हजुर, मलाई
0: दुई नम्बरको भन्नुहुन्छ? ल, दुई नम्बरको गाउँ खाने कथा छ त मिठो चाहिँ परेको छ हाम्रो राजुजीको लागि, ध्यान दिएर सुन्नु होला। रुख छैन पात छन् तै पनि शीतल दिन्छन् के होला? फेरि पनि एकचोटि सुन्नुहोस् है। रुख छैनन् पात छन् तै पनि शीतल दिन्छन् के होला? जाने दिनुहोस् उसको नाउँ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। म यता समय सुरु गर्दैछु। ल, के होला राजुजी त्यस्तो चिज? रुख छैन पात चाहिँ छ हरे तै पनि शीतल दिन्छ हरे के? रुख बिना चाहिँ शीतल दिन्छ भनेपछि पंखा भन्नुहुन्छ। ल, समय चाहिँ ट्याक्कै आधा आधी जस्तो भएको छ, फेरबदल गर्नुहुन्छ भने पनि पाउनुहुन्छ है। पंखा जस्तै लाग्छ भने पंखा हावा। ल, पंखाको हावा यसमै लग गराउँ त। ल, समय पनि ट्याक्कै सकियो। तपाईँको जवाफ चाहिँ के भयो त म सुनाइहाल्छु है त। धेरै धेरै बधाई छ हाम्रो राजुजीलाई। यसको सही जवाब चाहिँ पंखा नै रहेको थियो। रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनुहोला, अहिले भएर छिटिनुपर्छ है। ओके, उहाँ हुनुहुन्थ्यो राजु काभ्राजी, हाम्रो शनिबारको एपिसोडको चाहिँ उहाँ नियमित श्रोता साथी पनि हुनुहुन्छ, सहभागिता पनि जनाउनुहुन्छ है। अनि यसरी नै हामीसँग गाउँ खाने कथा खेल्नको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0564142000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। 0564142000 बाटो भएर चाहिँ सहभागिता जनाउँदै मिलेदेखि मैले राखेको गाउँ खाने कथाको चाहिँ नाउँ दिने नभए चाहिँ तपाईँको प्यारो प्यारो गाउँ चाहिँ अब यतैतिर छोड्नुपर्छ है। फेरि पनि साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रसिकाजीलाई। अनि के छ रसिकाजीको नयाँ नौला हालखबर पछिल्लो समयको? ठिकठाकै छ। अनि यो ठिकठाकको समयमा भिमातिर चाहिँ के गर्दै हुनुहुन्छ? अहिलेको समय के छ? काम कार्य सँगसँगै व्यस्तता सँगसँगै हामीलाई चाहिँ कतिको सुन्नुहुन्छ त नि? सुनेर साथ दिनुहुन्छ। अनि आज गाउँ खाने कथा खेल्न चाहिँ रेडी हुनुहुन्छ त?
2: गाउँ दिनु भनेर आएको हजुरलाई।
0: हजुर,
2: गाउँ दिन पाउँदा एकदम खुसी लाग्छ, तर मलाई त आउने दिने हो राजु। मलाई अब हजुरकै
0: जुन नम्बर भन्दा पनि एउटा लक्की नम्बर दुई नम्बर चाहिँ चुज गर्न पाउनु भएन, त्यो बाहेक ल तपाईँलाई मनपर्ने एउटा नम्बर भनिदिनुहोस् न त।
2: होइन, मैले नभनेको हजुरले नआए हजुरलाई यो नम्बर राखिदियो भने पनि हुन्छ कि?
0: ला, त्यस्तो गर्न त पाइएन नि त फेरि। आज चाहिँ त्यस्तो गर्नु पाइँदैन अरे कि, किनकि लक्की नम्बर भनेको लक्की नम्बर हो नि त। फेरि साथीहरूले म चुज गर्छु भनेर बस्नु भएको नम्बर नै रोज्दियो भने त गाह्रो पर्छ। त्यसैले चाहिँ अब सबैलाई हुने गरेर साथीहरूको मन नदुखाइकन हाम्रो रोसिकाजीले चुज गर्नु।
2: त्यसो भएदेखि म हजुरलाई गाइदिनु के अरे अब मलाई राखिदिनु नि त पाँच नम्बर चाहिँ राखिदिनु
0: ल पाँच नम्बरको चाहिँ छोटो मिठो परेको छ हाम्रो रोसिकाजीको लागि पनि ध्यान दिएर सुन्नु होला गाउँ खाने कथा रहेको छ यस्तो अधेरी रानी वन गाई हरायो खोज्न जानु के होला जुम्रा हेरेको भन्नुहुन्छ फेरि सुन्न कि यसमा नै लग गरिदिइहालौ त ल त्यसो भए परिवर्तन नगर्ने भएपछि म यसको सही जवाब चाहिँ के रहेछ त भनेर सुनाइहाल्छु है मिल्यो कि मिलेन त अब अलिअलि रानी वन गाई हराए खोज्न जाम भनेर हाम्रो रोसिकाजीले चाहिँ जुम्रा हराएको भन्नुभएको छ ल हजुर हजुर जुम्रा हेरेको नै भन्दैछु अहिलेको लागि भने जवाब चेक गरिहाल्छु है त धेरै धेरै बधाई छ ओके बाई बाई हाम्रो रोसिकाजी चाहिँ एकदमै रमाइलो पनि हुनुहुन्छ होइन अरू साथीहरूले चाहिँ सकेसम्म आफ्नो गाउँठाउँ चाहिँ राख्ने हो भन्नुहुन्छ हाम्रो रोसिकाजीले चाहिँ तपाईँहरूलाई हाम्रो गाउँ चाहिँ घुमाउने हो सो भीमा चाहिँ दिने हो भन्नुहुन्छ है यसरी नै आउन सक्नुहुन्छ अनि अहिलेसम्म आउने साथीहरूले चाहिँ दुईजना साथीले सहभागिता जनाउनु भए सँगसँगै दुवै साथीले चाहिँ सही जवाफ मिलाउनु भएको छ अब हेरौँ अब आउने साथीले चाहिँ के गर्नुहुन्छ त त्यसको लागि चाहिँ म साथीलाई सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
3: नमस्कार
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो धर्मेन्द्रजीलाई एकदमै मेरो पनि ठिकठाक छ हाम्रोतिरको पनि एकदमै दुलेगौडातिरको पनि ठिकठाक छ है अनि हाम्रो धर्मेन्द्रजीको चाहिँ के कस्तो छ होला सुनाइदिनु
3: ठिक ठाक छ पानी अस्ति परेको थियो अनि अहिले घाम लागेको छैन बादल लागेको छ शीतलै छ भन्नुपर्छ
0: शीतल शीतलको समयमा चाहिँ अनि पछिल्लो समय अब के कामतिर व्यस्त हुनुहुन्छ
3: अब रोपाई हुँदैछ नि त
0: रोपनदेखितिर चाहिँ रोपाई सुरु हुँदैछ कि अब साथीहरूले सुरु गरिसक्नु भयो कि के छ रोपनदेखितिर चाहिँ रोपाई सुरु हुँदैछ कि अब कसैको सकिसक्यो कि आधा आधी भयो कि के छ भ्याइहाल्छ है अनि रूपन्देहीतिरको काम कार्य सँगसँगै व्यस्तता सँगसँगै हामीलाई चाहिँ कतिको सुन्नुहुन्छ त नि धर्मेन्द्रजीले
3: सुन्न पाइएन
0: हजुर हजुर
3: त्यही हो त्यही भएर फोन पनि गरेन सुन्न पाइएन
0: ल आज चाहिँ जोडिनु भएको छ अनि गाउँ खाने कथा खेल्न रेडी हुनुहुन्छ त आज हल्का हल्का ल हल्का हल्का होइन कि अब सहभागिता जनाइसकेपछि हामी पुरै रेडी हुने हो अनि नमिले त गाउँ छाने हो नभए चाहिँ अब जाने भने त जाने जाने हो होइन त ठिकै छ अहिलेको लागि भने दुई र पाँच नम्बरको गइसक्यो बाँकी तपाईँलाई मनपर्ने लक्की नम्बर चुज गर्नुहोस् न त तिन नम्बरको आज साथीहरूलाई चाहिँ अहिलेसम्म चाहिँ एकदमै छोटो मिठो परेको छ है तिन नम्बरको गाउँ खाने कथा म राखिहाल्छु रहेको छ यस्तो हेर्दा छ डल्ले कराउँछ बल्ले के होला फेरि पनि सुन्नुहोस् है शङ्ख भन्नुभएको ल अब हेर्दा चाहिँ डल्ले छ अरे अब बल्ले कराउँछ भनेर अब शङ्ख भन्नुभएको छ समय तन्नै छ अब यसमै लग गर्ने कि कसो गर्ने धर्मेन्द्रजी
3: हो
0: त्यस्तो लाग्छ कि ल अब के गरौँ समय मजाले छ है फेरबदल गर्छु भने पनि गर्न पाउनुहुन्छ वरपर साथी छ भने पनि अब साथीहरूको सहायता लिन्छु भने पनि पाउनुहुन्छ है
3: म त कसैतिर सहायता लिँदैन म त आफ्नै कन्फिडेन्टले बोल्ने हो मिल्छ भने मात्र भने
0: ल ठिकै छ त्यसो भए यसमै लग गरौँ त
3: हुन्छ
0: ल अब शङ्ख भन्नुभएको छ के भयो होला है त तपाईँको जवाफ कंग्रेचुलेसन हाम्रो धर्मेन्द्रजीलाई धेरै धेरै बधाई पनि छ रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुनेर साथ दिनु होला अहिलेभरि के छ साथीहरूलाई यसो जानकारी दिनुपर्ने
3: बर्खाको मौसम छ अब आफ्नो केयर गर्नु होला तपाईँहरू तपाईँ साथीहरू स्वास्थ्यको अलि नै मौसम गडबडी भइरहेको छ अनि बाटोमा यात्रा गर्दा हुन्छ भने अब मौसमलाई जान मतलब मौसम सम्बन्धी जानकारी लिएर गर्नु होला नै बाटोमा
0: सुन्छ यो मिठो छ त मिठो तपाईँको जानकारी सँगसँगै अहिले भने हामी सुटिन्छौँ रेडियो प्रोग्राम सुन्दै गर्नु होला है धर्मेन्द्रजी ओके बाई बाई. रूपन्देहीबाट चाहिँ हाम्रो धर्मेन्द्रजी हुनुहुन्थ्यो र सबै साथीले अहिलेसम्म मिलाउनु भएको छ, सही जवाफ दिनुभएको छ. यसको अर्थ चाहिँ आज साथीहरूको गाउँ चाहिँ अहिलेसम्म चाहिँ हामीले लिएको छैनौ र अब हेरौँ अब पछि चाहिँ के हुन्छ. अहिलेको लागि भने मलाई तान्नेर लैजाऊ. भर्खरै 20 घण्टा चाहिँ भएको छ यो गीत. अब मल्लिका महत र पल शाहको जोडीलाई चाहिँ अब धेरै म्युजिक भिडियोबाट नै रुचाइएको थियो भने अब धेरै पछिको अन्तरालको समयमा चाहिँ आएको यो म्युजिक भिडियो पनि हो. मेलिना राईको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ. यो गीत सँगसँगै हामी चाहिँ जान्छौँ व्यावसायिक विश्राममा, अनि साथमा चाहिँ प्रज्वल कार्कीको आवाज पनि रहेको छ. यो गीत सँगसँगै विश्राम पश्चात 11 बजेको टाइम सक लगतै हाम्रो पुनः भेट हुन्छ नि. हामीसँग रहनुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एकलाई एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौं।
2: विश्वकप?
1: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058008 र 98460972446।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 98460878528 र 98028-16142।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्स
7: डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी

0: 5901663
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9846026925।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू:
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाऊ हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
14: स्टुडियो
15: अहिले बिहानको 11 बज्यो।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका

0: आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
1: हजुर, कार्यक्रमको यो पहिलो व्यवसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ छ यम र सहभागित जनाउनको लागि 0-45-14-00 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने गर्दा खेलिरहेका छौँ अनि अब भने ढिला नगरी हामी साथीहरूलाई सहभागी पनि गराउँछौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागित जनाउनको लागि आउन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत हामी मजाले मिठा मिठा कुराकानीको साथमा, अनि सँगसँगै रेडियो प्रोग्राममा रहेर चाहिँ हामी आधुनिक गीत संगीतहरूलाई कार्यक्रममा पनि स्थान दिन्छौँ। सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। अहिले भने साथी हुनुहुन्छ, हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
2: धन्यवाद।
1: अनि के छ जित बहादुरजीको नयाँ नौला हालखबर? महारातिर व्यस्त हुनुहुन्छ है?
2: हजुर, बिहान 6 बजी हिँडेको हो, अब 12 बजी बच्चो होला घरतिर जाँदा।
1: भनेपछि अब बिहानैदेखि चाहिँ मारा चाहिँ लैजानु भयो भनेपछि दिउँसोसम्म चाहिँ फर्कने, अनि त्यसपछि चाहिँ अब बाँकी दिनहरू चाहिँ कसरी बिताउनुहुन्छ त हाम्रो जित बहादुरजीले?
2: ओहो, मेरो त खेता पानी नै छैन होला, हेर्न जानु छ दौडा।
1: अझै पनि लामेश्वरातिर चाहिँ पानी परेको छैन?
2: छैन, हेर्नुहोस् पानी आउला जस्तो गर्छ,
1: आउला जस्तो गर्छ भने चाहिँ अब चाहिए जति खेतीबारीलाई चाहिँ अब राम्रो हुने जति पानी चाहिँ पर्न सकेको छैन है? ल, ठिकै छ, यो कुरा खाने सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? बिहानैदेखि सुन्दै हुनुहुन्छ होइन? एकदमै खुसी पनि लाग्यो।
2: हजुर,
1: सुन्दै हुनुहुन्छ है? पक्कै पनि सदैव हामीलाई चाहिँ यसरी नै सुनेर साथ दिइराख्नु होला है। एकदमै खुसी पनि लाग्यो। अनि हाम्रो जित बहादुरजीले रेडियो प्रोग्राम सुनिराख्दा आज गाउँ खाने कता खेल्न कतिको रेडी हुनुहुन्छ त नि?
2: अब गरिले भन्नु पर्यो, जाने नजाने
1: ल, ठिकै
2: छ,
1: ल, के होला कसो होला। 2, 3, र 5 नम्बरको चाहिँ गइसक्यो, बाँकी नम्बर चाहिँ यहाँले 1-10 चाहिँ चुज गर्न पाउनुहुन्छ है। 1 नम्बरको, 4 नम्बरको, अनि त्यसै गरी 6, 7, 8, 9, 10 कतिको राखिदिने होला?
2: 8 नम्बरको
1: भन्नुहुन्छ? ल, 8 नम्बरको तपाईँको लागि गाउँ खाने कथा परेको छ यस्तो। हरियो चराको थरी थरी चुच्चो, स्वाद तितो भए पनि मुखलाई भने मिठो, के होला त्यस्तो चिज? ल, फेरि पनि एकचोटि राख्दैछु, ध्यान दिएर सुन्नु होला। हरियो चराको चाहिँ थरी थरी चुच्चो, स्वाद तितो भए पनि मुखलाई चाहिँ पार्छ मिठो अरे, के होला त्यस्तो चिज? अब जानेदेखि नाउ दिनुहोस्, नजानेदेखि तपाईँको प्यारो प्यारो नाउ हामीलाई दिनु पर्यो है लामेश्वरा। करेला होला,
2: त्यस्तै लाग्छ फेरि,
1: त्यस्तै लाग्छ ल है। मिठो पनि हुन्छ अरे फेरि,
2: मिठो पनि हुन्छ, मलाई त एकदम मनपर्छ, काँचो पनि खान्छु मैले त।
1: त्यसो भए करेला नै भन्नुहुन्छ त, समय छ है तन्नै, यसमै लग गर्ने है। ल, तितो चिज पनि मिठो भनेको छ हाम्रो जित बहादुरजीले चाहिँ, मिठो हुन्छ करेला नै हो भन्नुभएको छ है। अब के होला त, म तपाईँको जवाफ चाहिँ गरिहाल्छु, सही छ या गलत के भयो है त ध्यान दिएर सुन्नुहोस् है। कंग्रेचुलेसन जित बहादुरजीलाई, धेरै धेरै बधाई छ। कस्तो चिज होला के, तितो हो भन्छ तै पनि मिठो लाग्छ के?
2: हजुर,
1: काँचै पनि? ओहो, अब त्यो तितो तिताईले देख्दा त काँचो त अलिक सकिन्न जस्तो लाग्छ कि। हजुरले चाहिँ खानुहुन्छ है, ल ठिकै छ, नेक्स्ट टाइम चाहिँ अब लामेश्वरा चाहिँ छोड्नु पर्यो भने सँगसँगै त्यो लामेश्वरामा फलेको हामीलाई तिते करेला पनि छोडिदिनु पर्छ है। ल, अहिले भने रेडियो प्रोग्राम सुन्दै गर्नु होला है त। नमस्कार. उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ. अनि उहाँ सँगसँगै यसरी नै अब रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि आउन सक्नुहुन्छ. अनि अहिलेसम्म चाहिँ 2 नम्बरको 3 नम्बरको 5 र 8 नम्बरको चाहिँ गइसकेको छ. र अहिलेसम्म आउने साथीहरूले चाहिँ सबैले आफ्नो गाउँ आफैसँग यथावत नै राख्नु भएको छ. सबै साथीहरूले चाहिँ एकदमै तयारी गरेर आउनु भएको हो जस्तो पनि लाग्यो है. अझै हामीसँग चाहिँ बाँकी 6 वटा गाउँ खाने कथा छँदैछ. सहभागिता जनाउँदै गर्नुहोला. र पछिल्लो समय अब नयाँ गीत संगीतहरू पनि रिलिज भइरहेको छ होइन. सबै अब गीत संगीतलाई कार्यक्रममा स्थान पनि दिनेको सिस्टममा चाहिँ हामी रहन्छौँ. अहिलेको लागि चाहिँ सागर आलेको आवाजमा सजिएको जाले रूममा लभ बोलको यो सुमधुर गीत रहेको छ. ममता गुरुङको आवाजमा पनि सजिएको यो मिठास गीत हामी कार्यक्रममा स्थान दिँदैछौँ. गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ. सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.

0: हजुर बिर्सु गीत मायाले फाटु गीत झले रुमाल यो मिठो गीत विमाद कार्यक्रममा स्थान दिँदै अब भने ढिला नगरी हामी कार्यक्रमतर्फ अगाडि नै बढ्छौँ जहाँ चाहिँ आज शनिबारको एपिसोडमा रहेर हामी प्रोग्राममा रहिरहेका छौँ गाउँ खाने कथा खेलिरहेका छौँ र कोही सहभागी साथी लाइनमा हुनुहुन्छ ढिला नगरी स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर कहाँदेखि कसको आवाज सुन्दैछु होला काठमाडौँदेखि हाम्रो अर्जुनजी हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ अर्जुनजी
1: हजुर सन्चै छ आरामै छ
0: हामी पनि एकदमै ठिकठाक छौँ सन्चै आरामै छौँ भन्दै काठमाडौँतिरको पछिल्लो समयको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त के छ अहिलेसम्म चाहिँ राम्रै ठिकठाकै छ है ल कुराकानी सँगसँगै अनि खाना खानु भएको छ कि छैन छैन है ल एकदमै मिठो गरेर खाना पनि खानु होला अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन हाम्रो अर्जुनजीले आज सुन्दै हुनुहुन्छ हाम्रो अर्जुनजी चाहिँ आज पाँचौ नम्बरमा सहभागी साथी पनि हुनुहुन्छ अब हामीसँग छ वटा गाउँ खाने कथा छ है अनि तपाईँको लक्की नम्बर चाहिँ चुज गर्न सक्नुहुन्छ यहाँले एक नम्बरको छ चार नम्बरको अनि छ सात नौ दस कतिको राखिदिने होला पाँच त गइसक्यो नि आज एक नम्बरकै भन्नुहुन्छ सबैभन्दा सुरुवाती एक नम्बर भन्नुभएको ल एक नम्बरको गाउँ खाने कथा म अर्जुनजीको लागि राख्दैछु ध्यान दिएर सुन्नुहोला रहेको छ यस्तो काखमा राखे कराउने भैमा राखे नकराउने के होला फेरि पनि सुन्नुहोस् है काखमा राखे कराउने अरे भैमा राखे नकराउने के होला समय सुरु गर्दैछु मादल बजाको भन्नुहुन्छ ल मादल बजाएकोमै लक गरौँ कि कसो गरौँ समय चाहिँ टन्नै छ है भर्खरै समय सुरु भएको छ मादल बजाएकै गर्नुहुन्छ है ल अब फेरि समय छिटो काटिदिनु भयो भन्न चाहिँ पाइँदैन है त ल हाम्रो अर्जुनजीको जवाफ चाहिँ सही छ या गलत अब मादल बजाएको भन्नुभएको छ म चाहिँ गर्दैछु के भयो होला त कंग्रेचुलेसन हाम्रो अर्जुनजीलाई धेरै धेरै बधाई पनि छ रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला अनि केही क्षणमा मिठो गीत पनि हामी सुन्दैछौ अहिले भने छुटिनुपर्छ है नमस्कार अर्जुन थापाजी हुनुहुन्थ्यो काठमाडौँदेखि हामीलाई चाहिँ काठमाडौँदेखि हाम्रो अर्जुनजीले पनि शनिबारको एपिसोडहरूमा चाहिँ सम्झिराख्नुहुन्छ है यसरी नै अब शनिबारको दिनमा हामीसँग जोडिने साथीहरू धेरै हुनुहुन्छ अनि अब छुट्टीको समयमा चाहिँ अब साना साना भाइ बहिनीहरूको पनि अब विद्यालय जानु पर्दैन छुट्टीको समय हुन्छ नि त है अनि जोडिनुहुन्छ अब कामबाट चाहिँ अलिकति फुर्सद पाउने साथीहरू शनिबारको एपिसोडमा चाहिँ अलिक धेरै नै हामीसँग जोडिनुहुन्छ अनि फुर्सदको समय मिलाएर यसरी नै सुनेर सम्पूर्ण श्रोता साथीलाई चाहिँ अब धेरै धेरै धन्यवाद पनि छ अनि अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला अनि रेडियो प्रोग्राम सुनिरहँदा यहाँलाई चाहिँ के कस्तो लागिरहेको छ त त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुन्छ अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई हेलो हजुर हामी बोलेको सुन्नु भएको छ एकदम सुन्नु भएको छ तपाईँको आवाज चाहिँ किन होला त बेला बेला कता भएको होला हजुर हजुर ल सजिलो सजिलो गएको छैन होला अब कहिलेकाहीँ चाहिँ अब लक्की नम्बर चुज गर्दै गर्दै जाँदा अब तपाईँलाई पनि सजिलो बाँकी छ होला कि हजुर हजुर हजुर हजुर ल कति नम्बर भन्नुभयो अरे लक्की नम्बर सेभेन भन्नुभएको ल लक्की नम्बर सेभेन चाहिँ तपाईँले भन्नुभयो जस्तै नै रमाइलो छ है म तपाईँको लागि राखिहाल्छु ध्यान दिएर सुन्नु होला है ल योभन्दा अगाडि यहाँले चाहिँ सुन्नु भएको थियो कि थिएन, मलाई चाहिँ जहाँसम्म राखेको हो जस्तो लाग्छ, म फेरि पनि राख्दैछु, ध्यान दिएर सुन्नु होला। सिमसिम पानी पनि भान्नु भएको छ, त्यस्तै छ गाउँ खाने कथा। छाता जस्तो मेरो आकार जमिन मेरी आमा, स्वादिष्ट बन्छु म मानिसको तयारी खाना, के होला फेरि पनि सुन्नुहोस् है। अब छाता जस्तो आकार छ अरे, जमिन चाहिँ मेरो आमा, स्वादिष्ट बन्छु म मानिसको तयारी खाना अरे, के होला त्यस्तो चिज। अब खाना पनि मिल्ने, छाता जस्तो पनि देखिने, अनि भैमा फल्दो रहेछ अरे के, जमिन चाहिँ आमा हो अरे। हजुर, छाता जस्तो आकार छ अरे भन्दै थिए। आज हाम्रो अमृतजीसँग कुराकानी गर्न चाहिँ अलिकति गाह्रो पनि परिरहेको छ है। सुन्दै हुनुहुन्छ भने अमृतजीको लागि यो गाउँ खाने कथा चाहिँ बाँकी छँदैछ, आउन सक्नुहुन्छ 0625-4000-2000 बाटो भएर आउँदै गर्नु होला। अहिलेको लागि भने हामी एउटा मिठो गीतको साथमा विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ, त्यसपछि साथीहरूलाई सहभागी पनि गराउँछौ। रमाइलो गीत रहेको छ है, अहिलेको लागि भने हामी सुन्दैछौ पुरानो चलचित्रको गीत पनि हो, मलाई माइते सुख छ, एक नारायण भण्डारीको चाहिँ लिरिक्स रहेको छ, सुरेश अधिकारीको म्युजिकमा सजिएको, मन्दपी त्रिपाठी अनि राजेश पाल राईको आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9025552663
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
0: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
9: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
0: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9840041530
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै UGC प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0665712440।
0: 2.8 megahertz

0: आजको यो केसिनको विस्तार लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कथन कार्यक्रम। आज हामी गाउँ खाने कथाको साथमा जोडिरहेका साथीलाई सहभागी बाँकी नै सो ढिला नगरी साथी सँगसँगै अगाडि बढ्छौँ। केही सहभागी साथी हुनुहुन्छ लाइनमा भनेपछि तर साथी त छुट्नु भयो है, फेरि पनि आउन सक्नुहुन्छ। आजको एपिसोडमा रहेर अब 12 बजेको समयसम्म हामी यसरी नै गाउँ खाने कथाको साथमा चाहिँ रहन्छौँ, जोडिन्छौँ। साथी हुनुहुन्छ अहिले भने लाइनमा। हेलो, नमस्ते हजुर। नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? हाम्रो बिमाजी हुनुहुन्छ है?
1: हजुर,
0: हाम्रो बिमाजीको नाम चाहिँ बिमा होला कि बिना होला? बिमा नै हो है? ल, अनि आज चाहिँ कस्तो तपाईँले चाहिँ नाम भनिरोक्दा चाहिँ बिना बिना भने जस्तो सुनिएको के बिमाजी?
1: हजुर हजुर।
0: अनि के छ किमाल डाँडातिरको हालखबर सुनाइदिनुहोस् न त।
1: एकदमै ठिक छ,
0: एकदमै ठिक ठाकको समयमा चाहिँ आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: हजुर,
0: रेडियो प्रोग्राम आज गाउँ खाने कथा सुन्नु भएको छ कि छैन? फोन आनेको लागिहाल्यो है। अनि काम कार्य सक्नु भएको छैन? ल, ठिकै छ। अब ठ्याक्कै रेडियोमा सहभागिता जनाउँदै गर्दा हाम्रो बिमाजी चाहिँ 7 नम्बरको सहभागी साथी पनि हुनुहुन्छ, 7 नम्बरको। अनि यसो अब भने हामीसँग चाहिँ 4, 6, 9 र 10 छ, एउटा लक्की नम्बर चुज गरिदिनुहोस् न त। अब हामीसँग बाँकी भनेको 10 नम्बरको, 9 नम्बरको, 6 नम्बरको अनि 4 नम्बरको बाँकी छ है। हजुर, 4 नम्बर पनि छ, 6 नम्बर पनि छ, 9 नम्बर नि छ अनि 10 नम्बर पनि छ। ल, कतिको राखिदिने होला? ल, 10 नम्बरको भन्नुभएको छ। 10 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला। हाम्रो बिमाजीको लागि चाहिँ परेको छ यस्तो, रन्किन पाएदेखि जे पनि खान्छ अरे, पानी देखे भुतुके हुन्छ के होला? फेरि पनि सुन्नुहोस् है, रन्किन पाएदेखि जे पनि खान्छ, पानी देखे भुतुके हुन्छ, अब के होला? जानिदिनुहोस् उसको नाउन, जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। यता समय सुरु भयो त हाम्रो बिमाजीको लागि। ल, यसो विचार गर्नुहोस् त, के हुन्छ पानीदेखि चाहिँ अब भुतुके हुने चिज होइन? ल, रन किन पाएदेखि फेरि सबै कुरा सखा पारिदिन्छ अरे के? ल, यहाँले देख्नु भएको छ अनि अलिकति विनाशकारी पनि हुन्छ यो चिज, अब नभए पनि हुँदैन। भूकम्प भन्नुहुन्छ? ल, समय चाहिँ अलिअलि छ, फेरबदल गर्ने भए गर्नुहोस्। ट्याक्कै समय पनि सकियो, अब बिमाजीको जवाब चाहिँ के भयो त म चाहिँ गरिहाल्छु है त।
2: तपाईँको जवाब मिलेन?
0: ल, तपाईँको जवाब मिलेन। अलिअलि त्यस्तै त्यस्तै चिज चाहिँ हो, तर पानीदेखि डराउने चिज चाहिएको थियो के? भूकम्प त पानीसँग डराउँदैन होला त। ल, हत्तिनपत्ति नजाने गति क्या होला त? के होला, क्या हो क्या हो? पहिला किमल डाँडा दिनु पर्यो नि त हामीलाई। ल, हामीलाई चाहिँ अब तरकारी के खाने के खाने भनेको बेला चाहिँ एक हप्ताभरि किमल डाँडाबाट चाहिँ हामी ल्याउँछौ, अर्को हप्ता फिर्ता लाने गरेर आउनु होला भन्दै यसको सही जवाब चाहिँ रहेको छ आगो अरे के, आगो। रन्किन पाएदेखि चाहिँ अब जे पनि खान्छ अरे, आगोले त सखा पारिदिन्छ नि त, अनि पानी देख्यो भने बल्ल भुतुक्कै हुन्छ अरे के। ल, अहिले सुन्दैछौ रेडियो प्रोग्राम, सुन्दै गर्नु होला है बिमाजी। हस्, बाई बाई। काम कार्यबाट भर्खरै जोडिएको हो भन्ने हुनुहुन्थ्यो, भर्खरै मात्र रेडियो सुन गरेर चाहिँ साथीहरू जोडिनु भएको छ भने प्रोग्राम कलिङ टाइममा रहेर आज हामी यसरी नै गाउँ खाने कथा खेलिरहेका छौँ। र अब चाहिँ हामीसँग 3 वटा चाहिँ बाँकी छ र एउटा गाउँ खाने कथाको चाहिँ जवाफ दिन बाँकी नै छ है। हाम्रो अमृत उल्लासनजीले अघि सहभागिता सुनाउनु भएको थियो अनि उहाँको गाउँ खाने कथाको जवाफ त दिन बाँकी नै छ, केही छिनमा दिन्छौँ अहिले भने। साथी हुनुहुन्छ, हेलो, नमस्ते हजुर।
3: नमस्ते बहिनी।
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई।
3: धन्यवाद।
0: अनि के छ लजरसीको नयाँ नौला हालखबर? बसी बसाई। अनि रेडियो प्रोग्राम चाहिँ आज सुन्नु भएको छ कि छैन? अनि अब 10 नम्बर सुनिरोक्दा त गाउँ खाने कथा चाहिँ हाम्रो लजरसजीले जान्नु भएको थियो कि थिएन? धन्यै भीमा चाहिँ एकछिन चाहिँ बस्दो रहेछ है, 10 नम्बर भनेर अलिकति अगाडि जोडिनु भएको भए ल ठिकै छ. अब अर्को लक्की नम्बर छँदैछ, अब हेरौँ है के हुन्छ. 4 नम्बरको, 6 नम्बरको, 9 नम्बरको कतिको राख्ने होला? ल 10 पछिको 9 नम्बर तपाईँको लागि पनि एकदमै रमाइलो गाउँ खाने कथा परेको छ, म राखिहाल्छु, ध्यान दिएर सुन्नु होला. इरी इरी लहरो सिरी सिरी पात, खोलभित्र पछि घुम्छु दिन रात के होला. फेरि पनि सुन्नुहोस् है, इरी इरी लहरो सिरी सिरी पात अरे, खोलभित्र पछि घुम्छु दिन र रात के होला. त्यस्तो चिज अब यहाँले नाउँ दिनु पर्यो नभए के भन्नुभएको रे?
3: खोलभित्र पस्यो भने
0: भनेको खोलभित्र बसेर चाहिँ दिन र रात घुम्छ अरे के, हेर्दा चाहिँ अब सिरी सिरी पात जस्तो हुन्छ अरे, खोलभित्र बसेर दिन र रात घुम्छ अरे के. लहरो भन्नाले चाहिँ अब ठ्याक्कै लहरो पनि होइन, अलिअलि जस्तो मात्रै बुझौँ होइन, लहरो भन्दा पनि पछाडिको सिरी सिरी पात र खोलभित्र पसेर अब दिनरात हिँड्ने चिज हो कि यो. यो जमानाको भन्दा पनि अब उबेला भन्दा चाहिँ अलिकति धेरै प्रयोगमा पनि आउँछ है. अब यहाँले देखिराख्नु भएको चिज हो, कतिपय ठाउँमा यहाँले पनि अब प्रयोग गर्नुभयो होला. ल अहिलेको यो प्रविधिको युगमा चाहिँ अब एकदमै हुन्छ नि संस्थागत रूपमा अलिकति आवश्यक परेको ठाउँमा चाहिँ प्रयोग हुन्छ, नभए पहिला जस्तो चाहिँ अलि त्यति प्रयोग चाहिँ हुँदैन है. ल खोलभित्र पनि बस्छ फेरि, समय सकिँदैछ के होला त. ल भनेपछि अब भीमा चाहिँ हामीलाई दिने हो त, एकदमै रमाइलो भिमाद होइन, आज हामीलाई चाहिँ छोडिदिनु पर्ने भयो नि त, समय त सकियो नि त. लजरसजी ल यहाँलाई धेरै धेरै धन्यवाद, एकदमै खुलेर भन्नु पर्यो कि लैजानुहोस् भनेर एकदमै रिसाउनु भएको छ हो. ल अतिनोपति नजाने गति चाहिँ क्या होला त, क्या हो क्या हो. यसको सही जवाफ भन्यो भने ए भन्नुहुन्छ कि, यसको सही जवाफ चाहिँ चिठी देख्नु भएको छ, चिठी. खोलभित्र बसेर दिन रात घुम्छ तर के भन्छ अहिलेको जमानामा चाहिँ अलिक कम मात्र प्रयोग हुन्छ नि भन्दै थिए के अरे, अलि मिलाउनु हुन्छ जस्तो लागेको थियो. ठिकै छ, नेक्स्ट विक चाहिँ अब भीमा फिर्ता लग्ने गरेर आउनुहोस्, अहिले भने रेडियो प्रोग्राम सुन्दै गर्नु होला, छुट्टिनु पर्छ है. उहाँ हुनुहुन्थ्यो लजरा थापा भीमा देखि, र फेरि पनि साथीलाई सहभागी गराइहालौँ किनकि अब आज हामीले चाहिँ आजको विजयी साथी सँगसँगै हप्ताभरिको विजयी साथी पनि गराउन बाँकी नै छ. जति पनि साथी यो हप्ता चाहिँ विजयी भएर बस्नु भएको छ अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला. अहिले भने साथी हुनुहुन्छ, हेलो नमस्ते हजुर. नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? प्युठानदेखि हुनुहुन्छ ऋषिरामजी, सन्चारमै हुनुहुन्छ?
2: हजुर ठिकठाक छ, कत्र
0: तपाईँलाई? हाम्रोतिर पनि एकदमै ठिकठाक छ, मेरो पनि एकदमै ठिकठाक छ भन्दै. अनि हाम्रो ऋषिरामजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ए ल ठिकै छ, हाम्रो ऋषिरामजी चाहिँ अब 9 नम्बरको सहभागी साथी हुनुहुन्छ है. अब अर्थात अब दुईवटा चाहिँ हामीसँग बाँकी छ गाउँ खाने कथा, लक्की नम्बर यहाँले चुज गर्न पाउनुहुन्छ. 4 नम्बर र 6 नम्बर मध्ये कतिको राखिदिने
2: होला?
0: ल 6 नम्बरको गाउँ खाने कथा तपाईँको लागि परेको छ यस्तो. पानी छ पोखरी होइन, 3 आँखा छ महादेव पनि होइन, अनि जट्टा छ जोगी पनि होइन, के होला? फेरि पनि सुन्नुहोस् है एकचोटि. नरिवल भन्नुहुन्छ? ल नरिवलमै लक गरौँ कि, फेरि एकचोटि सुनाउने होला, ल यसमै लक गरौँ है. समय चाहिँ छ है, फेरबदल गर्छु भने पनि पाउनुहुन्छ है. नगरम नरिवलै गरम, ल ठिकै छ, फेरबदल चाहिँ नगरम नरिवल चाहिँ गर्नु पर्यो है नि त. ल ठिकै छ, तपाईँको जवाब के भयो त म चाहिँ गरिहाल्छु, ध्यान दिएर सुन्नु होला. धेरै धेरै बधाई छ हाम्रो ऋषिरामजीलाई, रेडियो प्रोग्राम अन्तिमसम्म सुन्नु होला, अहिले भने छुट्टिनु पर्छ है. हुनुहुन्थ्यो ऋषिराम पाण्डेजी। र अब चाहिँ हामीसँग एउटा बाँकी छ, त्यो भन्दा अगाडि चाहिँ एउटा बाँकी भएको गाउँ खाने कथाको जवाब चाहिँ हामी दिन्छौँ। अब छाता जस्तो मेरो आकार जमिन मेरो आमा, अब स्वादिष्ट बन्छु म, मानिसको तयारी खाना के होला भनेर चाहिँ अघि गाउँ खाने कथा राखेको थियो। यसको सही जवाब भने रहेको छ च्याउ है। च्याउ चाहिँ यस्तो झट्ट हेर्दा अब छाता जस्तो देखिन्छ अरे आकार, अनि त्यसपछि चाहिँ अब जमिनमा फल्छ नि, त्यस्तो जमिन चाहिँ आमा हो अरे, अनि स्वादिष्ट बन्छु म, अब मानिसको चाहिँ तयारी खाना, यो गाउँ खाने कथाको जवाब सँगसँगै अब एकजना साथीलाई चाहिँ हामी सहभागी गराउँछौ। हेलो, नमस्ते हजुर।
4: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि कास्कीतिरको हालखबर के छ प्रेमजी, आजको नयाँ नौलो सुनाइदिनुहोस् न त।
4: घाम आएको छ, अब के छैन, पानी परेको छैन।
0: पानी परेको छैन है, ल ठिकै छ। अनि आज रेडियो प्रोग्राम पछाडि सुन्दै हुनुहुन्छ हो?
4: हजुर।
0: हेलो, अब एउटा मात्रै बाँकी भनेपछि हाम्रो प्रेमजीको लागि चाहिँ ढिला नगरी म त अन्तिम गाउँ खाने कथा राखिहाल्छु है त। ल ध्यान दिएर सुन्नु होला। हातमा लियो प्वाङ फुटायो, स्वाथ पियो दुईटा दियो के होला। ल फेरि पनि सुन्नुहोस् है, हातमा लिन्छ अरे, हातमा लियो अनि त्यसलाई चाहिँ प्वाङ फुटायो, अन्त फुटाइसकेपछि त्यो भयो भित्रको चिज चाहिँ स्वाथ पियो अरे, अनि त्यो पिउने चिजको चाहिँ अब दुईटा भाँडो दुईटा दियो भन्छ अरे, के होला त्यस्तो चिज। ल यहाँले नदिनु
4: पर्यो,
0: नसुनेको पर्यो हो। ल अलिकति ठ्याक्कै यहाँलाई हिँडिनु पर्दा चाहिँ आज मैले एकदेखि दससम्म गाउँ खाने कथा ल्याएसम्म यसको जवाफ चाहिँ आइसकेको छ कि, एउटाको जवाफ चाहिँ सोही गाउँ खाने कथाको जस्तै जवाफ थियो कि। ल अब आज के जवाफ आएको थियो अब यसो सम्झिनु पर्यो है। हातमा लियो प्वाङ फुटायो, स्वाथ पियो दुईटा दियो के होला। ल के होला कान भन्नुहुन्छ। ल अब यसमै लगाउनु पर्छ है, किनकि समय पनि ट्याक्कै सकियो। तपाईँको जवाफ चाहिँ के भयो त म चाहिँ गरिहाल्छु है त।
5: तपाईँको जवाफ मिलेन।
0: ल मिलेन भन्छ त अब यहाँले चाहिँ कास्की दिनुहोस् अनि हामी जवाफ दिन्छौँ। लेख्न चाहिँ हाम्रो भयो भने अतिनपति नजाने गति क्या होला त, क्या हो क्या हो। यसको सही जवाफ चाहिँ अघि भर्खर हाम्रो साथीले जवाफ दिनुभएको थियो कि, ए अलिकति गाह्रो परेको थियो। यसको सही जवाफ चाहिँ नरिवल नै हो कि यसको जवाफ पनि। हातमा लियो अनि त्यसलाई पट्ट फुटायो अनि त्यहाँभित्रको पानी चाहिँ स्वाट्ठ पिइन्छ अरे, अनि त्यो दुईटा खप्लेटा भन्छ नि, दुईटा दियो जस्तो अरे कि, काँसो नरिवल अरे कि, यसको सही जवाफ। ल अहिले भने छुट्टिनु पर्छ अनि रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है। नमस्कार, उहाँ हुनुहुन्थ्यो प्रेमजी, हामीलाई कास्कीदेखि सम्झाउनु भएको थियो। र अब भने विश्राम सँगसँगै हामी आजको विजय साथी लिएर आउँछौ, हामी सँगै रहनु होला है त।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9468064145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475। तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
6: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-463-61-209 र 98-041-21-718। आजै सम्पर्क गर्नुहोस्।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-560-66-136 र 98-151-66-136।
13: This is Radio Dhor Barahi 103.8 MHz.
0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पूर्ण स्वागत गर्दै अब भने समयको चाहिँ हामी अन्तन्ततर्फ पनि छौं। कार्यक्रमको निर्धारित समय पनि सकिन लागिसकेको छ भने अनि हाम्रो चाहिँ अब विशेष काम त बाँकी नै छ है, जहाँ आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामीले गाउँ खाने कथा खेली सँगसँगै साथीहरूले सहभागिता जनाउनु भएको थियो अनि आजको विजयी साथी सँगसँगै जति पनि यो हप्ताभरि विजयी साथी भएर बस्नु भएको छ सबै साथी मध्ये एकजना साथीले चाहिँ आज पाउँदै हुनुहुन्छ रुसैको जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र सँगसँगै हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौंडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुन्ना र प्राइज स्पोन्सर सँगसँगै प्रोग्राम स्पोन्सरलाई पनि धेरै धेरै धन्यवाद भन्दै आज शनिबारको मात्र विजयी साथी जानकारी गराउनुभन्दा पहिला चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो राजु काभ्राजी हुनुहुन्थ्यो विराटनगरदेखि, भीमादेखि हुनुहुन्थ्यो रोशिकालम सालजी, रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्रजी, लामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी भने भने काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, त्यस्तै मृतुलासनजी हुनुहुन्थ्यो पोखरा कास्की, लुम्लेकारदेखि किमल डाँडादेखि हुनुहुन्थ्यो बेमा गुरुङजी, लजरस थापाजी हुनुहुन्थ्यो बेमादेखि, त्यस्तै प्युठानदेखि हुनुहुन्थ्यो ऋषिराम पाण्डेजी, अनि प्रेमजी हुनुहुन्थ्यो कास्कीदेखि। सबै साथीलाई धेरै धेरै धन्यवाद भन्दै आजको मात्र विजयी साथी चाहिँ छोटो समयमा आफ्नो सही जवाफ दिँदै आजको विजयी साथी हुनुहुन्छ ऋषिराम पाण्डेजी प्युठानदेखि, र उहाँ सँगसँगै यो हप्ता भने मसँग चारजना विजयी साथी मात्रै हुनुहुन्छ, र उहाँ सँगसँगै बिमा गोरेङजी हुनुहुन्छ किमाल डाँडादेखि, अरुण चौपारीदेखि हुनुहुन्छ तिलक छेत्रीजी, त्यस्तै बागमारादेखि हुनुहुन्छ लक्ष्मी लम्सालजी, र चारजना साथी मध्ये अब भने जुन साथीको चाहिँ हामी चाहिँ लकी ड्रबाट चाहिँ नाम लिन्छौँ उहाँ चाहिँ आजको विजयी साथी हुनुहुन्छ।

हजुर लकी ड्रमर फोमा परेर चाहिँ आजको विजयी साथी हुनुहुन्छ ऋषिराम पाण्डेजी जुन चाहिँ आजकै सहभागी साथी हुनुहुन्छ प्युसानदेखि र सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई छ। आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0625420200 हामीसँग जोडिनुहुन्थ्यो भने दुईको ठाउँमा एक राखेर हाम्रो अफिसको नम्बर 0625410100 चाहिँ यो एक हप्ताभरिमा आफ्नो नम्बर टिपाइसक्नुपर्नेछ भन्दै आजको एपिसोडको लागि यति नै। यो सँगसँगै हामी पनि छुट्टिन्छौँ। जाँदा जाँदै यहाँले पछाडि ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ सखर चिनी बोलको समुद्र गीत, पदम राई अनि मेलिना राईको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छ। नमस्कार, शुभ दिन।

0: राम्रो उपचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्षे स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 98466-18-817।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
9: स्टुडियो
10: अहिले मध्याह्नको 12 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास, व्यवस्थापनको टुंगो छैन, सरकारसँग आक्रोशित।
0: कालीकोटको गोगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यसपटक सवारी साधनलाई सहज।
1: आत्मदाह गरेका गणेश नेपालीको सब पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
0: पूर्वी एसियामा भीषण आदिको जोखिम, दक्षिणी फिलिपिन्समा आदिका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँको किर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास लागेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा हिजो राति डुबान भएको थियो। आज बिहानसम्म पनि जलमग्न सो क्षेत्रबाट उनीहरूले आफ्ना सामान निकाल्न थालेका छन्। राति डुबानपछि सुरक्षाकर्मीले 54 जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो। संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 56 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको थियो। केही आफन्तकोमा गएका छन् भने अरू सेन्टरकै आसपासमा रहेका छन्। उनीहरूलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन। सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था छैन। आज बिहान गृहमन्त्री सुदन गुरूङका स्वकीय सचिव ओजस्वी थापा त्यहाँ पुगेका थिए। सरकारले पटक पटक आश्वासन दिए पनि आफूहरू बिचल्लीमा परेको भन्दै बाँच्न नसक्ने अवस्थामा पुगेको बताएका थिए। थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा राख्नु नै गल्ती भएको स्वीकार गरे पनि कहाँ व्यवस्थापन गर्ने भन्नेबारे केही पनि बताएका थिएनन्।
1: कालीकोटको गगने खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको बताउनुभयो। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान 3 बजेदेखि काम भइरहेको छ। यसका लागि सड़क डिभिजन सुरक्षितसँग आवश्यक समन्वय भइरहेको उहाँको भनाइ छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत अनुरोध पनि गरेको छ।
0: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यस वर्ष भने यात्रा सहज बनेको छ। सड़क विस्तारको काम अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष त्यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्। गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको समग्र भौतिक प्रगति 92.38% पुगेको छ।
1: त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट टिचिङमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझ्न मानेका छैनन्। परिवारका सदस्य र सरकार बीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शव टिचिङ सारिएको हो। परिवार भने अहिले पनि वीरमै छन्। मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफल गर्नुभएको थियो। परिवारको शिक्षा, स्वास्थ्य, भरण पोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ। यस्तै आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको कीर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको र 85% भाग जलेकाले जटिल अवस्था रहेको अस्पतालकी प्रवक्ता निजिना ताम्राकारले बताउनुभयो। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आज बिहान काठमाडौँको बुद्धनगरमा पनि एकजना पुरूषले आत्मदाहको प्रयास गरेका छन्। कोठागरी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्नो छोरासँग विवाद भएपछि भान्सा कोठामा गएर आफैलाई आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पतालमा राखिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभयो।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी एसियाली देशमा शक्तिशाली आँधीको जोखिम देखिएको छ। फिलिपिन्स लगायतका देशहरूमा पछिल्ला दशककै सबैभन्दा शक्तिशाली मध्ये एक मानिएको बाउई नामक आँधीको खतरा देखिएको हो। दक्षिणी फिलिपिन्समा यो आँधीका कारण आएको पहिरोमा परि करिब 15 जनाको मृत्यु भएको छ। बाबुई आँधी करिब 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स देशको क्षेत्रफल बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आँधीका कारण ताइवानको उत्तरी र पूर्वी विभागका साथै जापानका टाढाका टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै धेरै उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूमा पठन पाठन स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू भण्डार गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली हुन थालेका छन्। फिलिपिन्सको मिन्डानाओ टापुमा लगातारको भारी वर्षापछि आएको पहिरोमा धेरै परिवार प्रभावित भएका छन्। उद्धार टोलीहरू अझै पनि बेपत्ता भएकाहरूको खोजीमा जुटेका छन्।
1: अब खेल समाचार। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए। 88 मिनटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याएका हुन्। त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर मार्फत खेल बराबरीमा फर्काएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। यस्तै आज राति नर्वे र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास व्यवस्थापनको टुंगो छैन, सरकारसँग आक्रोशी।
0: कालीकोटको गोगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यसपटक सवारी साधनलाई सहज।
1: आत्मदाह गरेका गणेश नेपालीको सब पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
0: पूर्वी एसियामा भीषण आँधीको जोखिम, दक्षिण फिलिपिन्समा आँधीका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
9: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
10: विश्वकप?
9: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
10: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
9: That is by your choice. GK Sound and Lighthouse Dulegaonda.
10: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम
2: खानपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
21: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
22: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
22: दीप मल्ल ठकुरी, 9460141530।
23: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
23: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
24: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
20: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
24: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
20: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर्मनके।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98068 15 899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171 56606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568 3002 र 98460 78 302।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
4: भगवान संयोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
5: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 मा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति बेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-0141-54674 र 98-460-23420
7: दुलैगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइल बाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: हजुर दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आर्तन हो।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू,
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9848064145।
16: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 9732345845 वेबसाइट www.gandakiuniversity.edu.np
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
9: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9847153068।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sangai, Mobile, Antanabe Pansati, Botis Charsi Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
6: तीन दिन भयो
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
8: महिनावारीलाई मर्यादित बना विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटली स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9956606113, 9967279794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9956603398 र 9465610950।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित।

0: पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849 छ।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
12: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 2 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9416149304।
14: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसभित्र जारी विवाद विभाजनतिर मोडिने संकेत देखिएको छ। विशेष महाधिवेशनदेखि चर्किएको विवाद अझै समाधान हुने छाट रहेको छैन। दुई पक्ष आफ्नो अडानबाट पछि नहट्दा सहमति जुट्ने सम्भावना कमजोर हुँदै गएको हो। पूर्व सभापति शैबहादुर देवाको तर्फबाट नेतृत्व गरेका पूर्णबहादुर खड्का र अर्का नेतालाई स्थापना संस्थापन पक्षसँग सम्झौता गरेर जान तयार देखिनु भएको छ। तर सभापति गगन थापाले आफूहरूसँग संवाद गर्न नचाहेको उहाँहरूको आरोप रहेको छ।

0: जुन देवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर अभ्यास थालिसकेको छ। सो समूहले साउन 6 गते बीबी स्मृति दिवस छुट्टी मनाउने निर्णय गरेको छ। सम्पर्क कार्यालयमा नेता खड्काले राखेको बैठकमा नेताहरूले अब नयाँ पार्टी गठन गरेर जाने विकल्पसम्ममा छलफल गरेका छन्। निर्वाचन आयोग नेपालको कार्यभार प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाथरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम रहनु भएको छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आवाहन समेत सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरूप्रसाद बागले ओखलढुङ्गालाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। सरकारले पर्सि असार 29 गते नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभएको हो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनु भएको हो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन होलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभएको हो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ रहेको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 3 महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन 2055 कायम कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। शुक्रबार काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफलका क्रममा वहाँले प्रक्रिया शुरू गरेर प्रभावकारी रूपमा ऐन कार्यान्वयनका लागि निर्देशन दिनुभएको हो। मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ गुणस्तरीय र परीक्षण गरिएको मासु उपभोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको बताउनु भएको छ। अहिले सर्वोच्च अदालतले समेत ऐन कार्यान्वयनका लागि परामर्देश जारी गरिसकेको उल्लेख गर्दै संघ प्रदेश र स्थानीय सरकार सबैले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोड़िएको निकाय भएकाले वधशाला व्यवस्थापन मासु पसलको अनुगमन मासु परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ रहेको थियो। मन्त्री चौधरीले पशु ढुवानी वध प्रक्रिया र मासु वितरण प्रणालीलाई समेत व्यवस्थित तथा नियमन गर्नुपर्ने आवश्यकता औलाउँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्ने गरी ऐनमा आवश्यक लचकता राखिएको जानकारी दिनुभएको हो। मन्त्रालयले ऐन कार्यान्वयनका लागि आवश्यक सहजीकरण समन्वय र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। बागमती प्रदेश सरकारले विपदको पूर्व तयारीलाई सुदृढ बनाउन नेपाली सेना नेपाली प्रहरी र सशस्त्र प्रहरी बललाई रू 2,47,12,310 बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले नेपाली सेनालाई 75,62,300 नेपाल प्रहरीलाई 54,66,488 र सशस्त्र प्रहरी बललाई 1,16,83,500 22 बराबरका विपद पूर्व तयारीका सामग्री उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका सामग्रीमा अत्याधुनिक ड्रोन तथा बाढ़ीबाट उद्धारका लागि आवश्यक उपकरण समावेश गरिएका छन्। यसअघि मुख्यमन्त्री बानियाले वर्षा सैन्य तथा अन्य विपदको पूर्व तयारी राहत सामग्री व्यवस्थापन र सुरक्षा संयन्त्रको उच्च सतर्कता बारे नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग छलफल गरेका थिए। सो अवसरमा उहाँले वर्षा शुरू भएसँगै बाढ़ी पहिरो डुबान तथा सड़क अवरोधको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद पूर्व तयारीलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको हो। गएको बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदह गरेका र उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट निकालेर महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल परिसरमा रहेको चिकित्सा क्याम्पसको फोरेन्सिक विभागमा पुर्याएको छ। तत्काल नै परिवारले शव बुझ्न नमानेको र वीर अस्पतालमा लामो समयसम्म शव राख्ने सुविधा सम्पन्न स्थान नभएपछि प्रहरीको सहयोगमा फोरेन्सिक विभागको शव राख्ने ठाउँमा पुर्याएको हो। राति 10 बजे प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालय सदस्यहरूले उपस्थिति र काठमाडौँका सीडीओको रोहवरमा शव टिचिङ अस्पतालमा लगिएको थियो। वीर अस्पताल स्रोतले बताएका छन् वीरमा फ्रिज गरेर शव राख्ने सुविधा छैन, जसले गर्दा लामो समय शव राख्दा बिग्रन सक्छ, त्यसैले उता सारिएको हो। मृतक नेपालीका परिवार अझै पनि उनको शव बुझ्न मानेका छैनन् भनी प्रधानमन्त्री शाहको सचिवालयले शव बुझ्न दवाब दिइरहेको छ। मृतक नेपालीको परिवारले सरकारी पक्षसँग परिवारको शिक्षा स्वास्थ्य भरपर पोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग राखिरहेको छ। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाइ कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिट्स विङ हाइब्रिड ड्रोनको निश्चित तौल सहित 8,861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता हस्तान्तरण गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सम्मान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया संचार माध्यमले जनाएको छ। अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्। होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले ढुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश खडाइची सामग्री लता कपड़ा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीड़ितहरूले बताएका छन्। उनीहरूका अनुसार राति अचानक बाढ़ी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न समेत पाएका छैनन्। साथै सुरक्षाकर्मी राति करिब 2 बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो रहेको छ। गृह मन्त्रालयका अनुसार राति 1:38 बजे डुबानको सूचना प्राप्त भएपछि नङ्गा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक डीएसपीको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट सहित 30 जना र नेपाल प्रहरीका थप 30 जनाको संयुक्त टोली परिचालन गरिएको थियो। उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य 6 जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने 94 जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्। पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझडी ढोरपाटन सड़क अवरुद्ध भएको छ। बुर्दीबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 पल्लेखरमा शनिबार बिहान सड़क माथिदेखि छरेको पहिरोले सड़क पूर्ण रूपमा अवरुद्ध भएको हो। सड़क अवरूद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने विदामा घुम्न हिँडेका पर्यटक पल्लेखरमै अलपत्र परेका छन्। मेसिन प्रयोग गरेर सड़क खोलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध हुँदा धेरै यात्रु सड़कमै अलपत्र परेको वहाँको भनाइरहेको छ। ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सड़कको अवस्था बुझेर मात्रै आउन वहाँले आग्रह गर्नुभएको छ। यो याममा ढोरपाटन आउने पर्यटकको खुइचो नै लाग्ने गर्दछ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 4,000 पुगेको भेनेजुएला सरकारले जनाएको छ। गत जून 24 आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको मृत्यु भएको पुष्टि गर्दै 16,740 जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज टेलिग्राम मार्फत वहाँले जनाउनु भएको छ। वहाँका अनुसार थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ। यद्यपि उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन्। त्यसैगरी परिवारका सदस्यहरूले उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन्। पछिल्लो समयमा भेनेजुएलाले भूकम्पीय जोखिमको सामना गरिरहेको छ, जहाँ लामो समयदेखि चलिरहेको आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि लगभग 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। हस्त दिउँसो 2 बजेको ढोरबराई हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807172।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
5: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846-78528 र 9908-16142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654-14-222 र 98-560-21-692।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
6: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: नन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
15: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
16: उपचार सेवाहरू
17: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
16: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
17: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
16: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625939769।
3: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
4: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
5: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
9: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौं।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
14: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
14: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712040।
15: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
16: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
15: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाऊ हिँड।
16: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
19: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
18: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
19: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0564142733, मोबाइल 9868161887।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122 98058-0008। पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
5: एक्ला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौं।
6: विश्वकप?
5: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
4: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
5: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
4: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
7: ₹103.8 अन्तर्मनको आवाज।
8: स्टुडियो टाइम अहिले दिउँसोको 3 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार नसचिए देशव्यापी आन्दोलन गर्ने कमन जेनजी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा सरकारवालाको जोड।
0: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
1: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध, यात्रु अलपत्र। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
0: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। हजार छेकप्यास र तयारी अवस्थामा रहेको भनाई।
1: र अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट

0: अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौं फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। कमन जेन्जी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको 100 दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको हो। जनताको पक्षमा ठोस काम गर्न नसकेको, सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दवाब दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कार्यवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार पूर्ण भएको आरोप लगाइएको छ। संगठनले सरकारलाई तत्काल नागरिक मैत्री ढंगले काम गर्न आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
2: निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवार कायम हुनुहुन्छ। यसैबीच संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भई 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
1: पहिरोले राष्ट्रिय गौरवको आयोजना साल झण्डी ढोरपाटन सड़क अवरूद्ध भएको छ। बागलुङको बुर्तिबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 पल्ले घरमा आज बिहान सड़कमाथिदेखि झरेको पहिरोले सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्कन पाएका छैनन् भने विदामा घुम्न हिँडेका पर्यटक पल्ले घरमै अलपत्र परेका हुन्। मेसिन प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।
2: पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति कार्यले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्री गर्ने कार्य भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यस सड़कको हालसम्मको कुल भौतिक प्रगति 72 देखि 75% पुगेको छ। विक्रम सन् 2077 कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको यस आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि 4थो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको छ। कुल 86.73 किलोमिटर लम्बाई रहेको यस सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी 2 खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ।
1: नेपालमा कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। कुपोषण न्यूनीकरणका लागि बाल बालिकामा लगानी बढ़ाउन, पोषण मैत्री कानून निर्माण गर्न र बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेको सरकारवालाहरूले जोड़ दिएका हुन्। नेपालमा बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा कार्यक्रममा सहभागीहरूले पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना बिना कुपोषण अन्त्य सम्भव नरहेको बताएका हुन्।
2: निर्माण व्यवसाय समयमै नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज गरिएको छ। आज पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको सूचना मार्फत जनाएको हो। निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेकाहरूको इजाजत पत्र ईएसआर 17 गते मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार स्वत खारिज भएको सूचना प्रकाशन गरेर जानकारी दिएको हो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परवर्धना
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दाङको घुराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज बिहान मोबिल खनाइएको छ। घुराई पाँचका वडा सदस्य लेखनाथ बुढा थोकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मोदय पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढा थोकीले बोहराको शरीरमा मोबिल खनाइदिएका हुन्। यसको भिडियो बुढा थोकी आफैले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भिडियोमा मोटरसाइकलमा सवार बोहराले हेलमेट माथिबाटै मोबिल खनाएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।
3: कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको हो। जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाको तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्र स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्रेले बताउनुभयो। निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेपास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेपास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै हजारौं थप क्षेपास्त्रहरू गरिने उहाँले बताउनुभयो। यसैबीच इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालिबाफले पनि तेहरान अमेरिका सामु पहिले नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताउनु भएको छ।
3: अब खेल समाचार। एसएससी अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याउने क्रममा कतार 12 ओभरमै अलआउट हुँदै 25 रनमै समेटियो। कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कतारलाई कम योगफलमै समेट्न नेपालका लागि रिया शर्मा र रचना चौधरीले समान तीन विकेट लिँदा मनिषा उपाध्यायले दुई विकेट हात पारेकी थिइन्। यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालकी सावित्री धामीले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकार नसचिए देशव्यापी आन्दोलन गर्ने कमन जेन्जी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाको जोड।
3: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
4: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध। यात्रु अलपत्र। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
3: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। 1000 क्षेत्र तयारी अवस्थामा राखेको भनाई।
4: र अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजयी शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार
5: 99.8 अन्तर्मनको आवाज।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
10: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि?
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
10: प्रोपाइटर ठान प्रकाश नेउपाने, 9556033878। प्रशान्त नेउपाने, 9460026925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
13: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा, भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
10: मोबाइल 9508535537 र 9806615899।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
18: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
22: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
23: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
23: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
24: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो संतुष्टी। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
26: कहाँ जाने?
22: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
26: अनि बीचमा नझर्ने?
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
26: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
21: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
28: त
0: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98055535
2: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसचिवको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ सदा कार्यक्रममा आज पनि उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्न आभूषण सुनचाँदी पसलले भने सुनचाँदी सम्बन्धी यहाँलाई थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने आजको श्रृंखलामा हामी पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र मिठो भाका रहेको छ गीतको बोल रहेको छ वनको काफल वनको चरीलाई सुर्क्यानु होला यो मिठो भाका।

हजुर श्रोता साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र बगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला कार्यक्रममा सुमधुर भाकालाई भन्दै श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि अर्को रमाइलो भाकालाई नै राख्नुतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ नजाऊ है सानो पधेरीमा स्वीकार्नु होला है त

हजुर सधैँ साथी नजाऊ है सानो पधेरीमा यो निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि सुमधुभाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा चरी भए आउँथे उडेर यो सुमधुभाका राखिरहेको छु स्वीकार्नु होला है त।

0: हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रममा स्थान पुगेको छ। हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा हाँसेर बोलिदेऊ सुमधुभाका राखिरहेको छु, स्वीकार्नु होला है त।
1: त्यसो भए आज मजाले रमाइलो गर्नुपर्छ नि है। ए केटी हो, भन्ज्याङतिरका लागि पिपल नाले सन्दै फुलमायाहरू सबैले खबर गर्नु है।

हजुर श्रोता साथी, हाँसेर बोलिदेऊ माया यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदै जाँदै कार्यक्रममा फूलमा मौरी दुल्ने बेलामा यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने छुट्टिन्छौ। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Station 1. Studio Tanchin.
2: Aile, Diuso ko 4 bajyo.
3: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253959122, 98058 र 98460976246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 01-5901-62, 5901-63।
12: आह, हा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712740।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी।
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524 95 5524 95 582 778।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुले गौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुले गौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
3: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछी पानीमा मेटल स्टील फन पार्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
4: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
5: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
4: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294। उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
4: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार

0: सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
1: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो। फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856602629।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
11: नमस्कार, रेडियो ठोरबाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुदूरराज पाण्डेले गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका एक जोड्ने रुदी खोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ। शनिबार आयोजित विशेष कार्यक्रम बीच मुख्यमन्त्री पाण्डेले पुल उद्घाटन गर्नुभएको हो। पुल सञ्चालनमा आएसँगै वर्खायाममा आउजाउको समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयवासीलाई ठूलो सहजता भएको छ। 7,51,00,000 रूपियाँको लागतमा निर्माण गरिएको 60 मिटर लामो सोल पुल करिब 8 महिनामै सम्पन्न भएको हो। उक्त पुल सञ्चालनमा आएपछि स्याउली बजार भट मनकामना सड़क खण्डमा आवागमन थप सहज हुनका साथै प्रसिद्ध धार्मिक तथा पर्यटक गन्तव्य मनकामना मन्दिर पुग्ने भक्तजन र पर्यटकलाई सुरक्षित छिटो र सहज यात्रा गर्न सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनु भएको हो। पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले आफूले 8 महिना अघि शिलान्यास गरेको पुल निर्धारित समयभन्दा आगामी सम्पन्न हुनु निर्माण व्यवसाय पूर्वता विकास कार्यालयको प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको समन्वय प्रतिबद्धता र कार्यक्षमताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभएको हो। बसपा क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पेश गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ। समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्य समक्ष 627 पृष्ठ लामो प्रतिवेदन बुझाएको बताउनु भएको हो। कार्यपालिकाको बैठकले प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने पनि 233 जनाको अन्यत्र पनि जग्गा भेटिएको स्रोतले बताएको छ। प्रतिवेदन बुझ्दै महानगर प्रमुख धनराज आचार्यले उक्त प्रतिवेदनलाई महानगरपालिकाले महत्वपूर्ण दस्तावेजका रूपमा ग्रहण गरेको उल्लेख गर्दै आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिनुभएको हो।

0: विश्वास निर्माणलाई व्यवस्थित पारदर्शी र कानूनी प्रक्रिया अनुसार अगाडि बढ़ाउने प्रतिबद्धता सहित नगर प्रमुख आचार्यले सुगमवासीहरूको उचित व्यवस्थापन गरिने बताउनु भएको छ। समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा वास्तविक सुकुम्बासीका लागि बासको व्यवस्थाका लागि काम भइरहेको पोखरा नौका वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभएको हो। महानगरले पृथ्वी राजमार्गसँग जोडिएको उत्तरी फेक र सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको दक्षिण क्षेत्रमा डोजर चलाए पनि मुख्य सुकुम्बासी बस्ती यतिकै छाडेको छ। सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाउने महानगरले योजना गरेको छ। मानव सेवा आश्रम नेपाललाई यस वर्षको श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ। श्रीपति कोइराला गुचीले शनिबार पोखरामा 2,22,222 रूपियाँ राशिको उक्त पुरस्कार घोषणा गरेको हो। गुचीले श्रीपति कोइरालाको 219 औं जन्म जयन्तीको अवसर पारेर यो निर्णय लिएको हो। समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संस्थालाई गुचीले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ। यस वर्ष पुरस्कार छनौट समितिको सिफारिशमा मानव सेवा आश्रमलाई छनौट गरिएको हो। पुरस्कारको साथमा समाज सेवा पदक र सम्मान पत्र समेत प्रदान गरिनेछ। गुचीको आगामी साधारण सभाको विशेष समारोहमा यो पुरस्कार हस्तान्तरण गरिने जानकारी दिएको छ। आश्रमले सड़क पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा र अशक्त मानिसको उद्धार गर्दै आएको छ। उनीहरूको उपचार पालन पोषण र पारिवारिक पुनर्मिलनमा आश्रमले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार दिन लागि हो। ब्यास नगरपालिका 5 स्थित सागे बरपोटे क्षेत्रमा शनिबार स्थानीय युवाले श्रमदान मार्फत सड़क मर्मत गरेका छन्। सड़कमा खाल्डा खुल्डी बढ़दै गएपछि आवत जावतमा कठिनाई हुनुको साथै दुर्घटनाको जोखिम बढ़ेको भन्दै 90 क्लबका सदस्यहरू स्वयं अग्रसर भएर सड़क मर्मत कार्यमा जुटेका हुन्। क्लबका सदस्यहरूले खाल्डा पूर्ने सड़क मस्याउने सम्याउने तथा सवारी साधन सञ्चालनलाई सहज बनाउन श्रमदान गरेका थिए। स्थानीयवासीका अनुसार वर्षायामका कारण सड़क थप जीर्ण बन्दै गएको र सम्बन्धित निकायबाट तत्काल मर्मत हुन नसकेपछि युवाहरूले आफ्नै पहलमा सड़क सुधारको अभियान थालेका हुन्। यसबाट स्थानीय बासिन्दा तथा दैनिक रूपमा सड़क प्रयोग गर्ने यात्रुले केही राहत महसुस गरेका छन्। क्लबका सदस्यहरूले सड़कको दीर्घकालीन स्तरोन्नतिका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। स्थानीयवासीले पनि युवाहरूको सामाजिक उत्तरदायित्व र सक्रियताको प्रशंसा गर्दै यस्तो अभियानले समुदायमा सकारात्मक सन्देश दिएको बताएका छन्। सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति लिएको छ। सोही अनुसार सवारी चालक अनुमति पत्र राहदानी तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घर दैलोमै पुर्याउन थालिएको छ। सरकारी सेवा घर दैलोमै पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ़दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित भएको छ। जिल्ला हुलाक कार्यालय सहित 10 स्थानीय तह रहेको बागलुङमा 9 वटा पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये बुर्तिपाङ गलकोट कुस्मिसेरा र काचेखोला गाउँपालिकाको बिहु स्थित कार्यालय आफ्नै जीर भवनबाट सञ्चालन भइरहेका छन्। विक्रम सम्म 2045 निर्माण गरिएका ती भवन मर्मत सम्भार नहुँदा जीर्ण र जोखिमपूर्ण बनेका हुन्। जिल्ला हुलाक कार्यालयका प्रमुख दुर्गा प्रसाद शर्माले मर्मतका लागि पर्याप्त बजेट नहुँदा भवनको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनु भएको हो। उहाँका अनुसार तमान खोला निशी खोला बरिघाट र ताराखोला गाउँपालिकाका हुलाक कार्यालय भाडामा भवनबाट सञ्चालन भइरहेका छन्। जनशक्तिको अभावका कारण ग्रामीण क्षेत्रमा हुलाक सेवा प्रभावकारी बनाउन कठिन भएको उहाँले बताउनु भएको हो। पालिका स्तरीय कार्यालयमा हुलाकद्वारा र हुलाकीको संख्या स्वीकृत दरबन्दी भन्दा निकै कम रहेको छ। गत वर्षको अविरल वर्षाले क्षति पुर्याएको लमजुङ कारागारको भवन एक वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन सकेको छैन। पुनः निर्माणका लागि लागत अनुमान तयार भए पनि बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढ़न नसक्दा काम अलपत्र परेको हो। गत वर्ष असारको अन्तिम साता परेको अविरल वर्षाले कारागार भवन र पर्खालमा क्षति पुगेको थियो। त्यसपछि संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले गत भदौको पहिलो साता कारागार पुनः निर्माणका लागि 17,74,00,000 रूपियाँको लागत अनुमान तयार गरी सम्बन्धित निकायमा पठाएको थियो। भत्किएको पर्खाल मात्र मर्मत गर्न पनि 1,32,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। तर त्यस यता पुनः निर्माणका लागि बजेट विनियोजन, ठेक्का प्रक्रिया वा अन्य प्रशासनिक काम अघि बढ़न सकेको छैन। पुनः निर्माणमा भइरहेको झिलाईबारे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले कारागार व्यवस्थापन विभागसँग बजेटका विषयमा छलफल भइरहेको बताउनु भएको छ। यद्यपि पुनः निर्माण कहिलेदेखि शुरू हुन्छ भन्ने यकिन नभएको उहाँले जानकारी दिनुभएको हो। कारागार कार्यालयका निमित्त प्रशासक प्रिशा गौतमले बजेट अभावका कारण पुनः निर्माणको काम अघि बढ़न नसकेको बताउनु भएको छ। कारागार सञ्चालनमा नरहेपछि उहाँसहितका कर्मचारी अहिले जिल्ला प्रशासन कार्यालयबाट कार्य सम्पादन गरिरहेका छन्। बागलुङ नगरपालिकाले पूर्वधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगरपालिकाले वर्षेनी कालोपत्रे सड़क टाल्न ठेक्का लगाउँदै आएकोमा यस वर्षदेखि उपकरण खरिद गरेर आफै कालोपत्रे गर्न थालेको हो। बागलुङ नगरपालिकाको आपतकालीन शाखाले पहिलो पटक कालोपत्रे सड़क टाल्ने र खाल्टा पुर्ने काम थालेको छ। यसअघि निर्माण व्यवसायीसँग सम्झौता गरेर कालोपत्रे सड़क मर्मत तथा खाल्टा खुल्ची पार्दै आएको नगरपालिकाले आफै पूर्वधार एम्बुलेन्स मार्फत आफै उपकरण प्रयोग तथा कच्चा सामग्री खरिद गरेर सड़कका खाल्टा खुल्ची टाल्न थालिएको छ। नगरपालिकाको आपतकालीन शाखा मार्फत नगरपालिकामा भएका मौजुदा उपकरणको सहयोग तथा सहायताको सहयोगमा नयाँ उपकरण खरिद गरेर कालोपत्रेको काम धमाधम भइरहेको छ। बागलुङ नगरपालिकाले बजार क्षेत्रभित्रका पीच सड़कमा रहेका खाल्टा खुल्ची पर्ने पूर्ने काम शुरू गरिरहेको छ। बागलुङ बजारको टेलिकम चोकदेखि अस्पतालसम्मको सड़क र उच्च अदालत अघिको सड़कका खाल्टा खुल्ची कालोपत्रे गरेर चालिएको आपतकालीन शाखा प्रमुख दिनेश जीशीले जानकारी दिनुभएको हो। मुसाङमा पछिल्लो 5 वर्षको अवधिमा लेख लागेर 59 जना पर्यटकको ज्यान गएको छ। शरद र वसन्त ऋतुमा सड़क र हवाई मार्ग हुँदै धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि आएका 16 नेपाली र 43 विदेशीको श्वासोच्छ्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष 28 जना, महिला 15 जना, नेपाली पुरूष 12 जना, महिला 4 जना रहेका छन्। मृत्यु हुनेमा आर्थिक वर्ष 2078-80 6 जना, आर्थिक वर्ष 2079-80 12 जना, आर्थिक वर्ष 2080-81 14 जना, 2081-82 16 जना र चालू आर्थिक वर्ष 2082-83 14 जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष पश्यालले बताउनु भएको छ। मृतकको उमेर 64-81 उमेरका ज्येष्ठ नागरिक, दीर्घ रोगी तथा सिजनल रोगबाट ग्रसित भएका धेरै रहेका छन्। लेख लागेर बिरामी भएका र चिकित्सालाई समयमै उपचार गरी घर फर्किनेको संख्या समेत अत्याधिक रहेको छ। अस्ता साझा 5 बजेको ठोलपरि हेलियर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564-14-100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: आवाज
3: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
5: सुन्न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
11: विश्वकप?
7: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
11: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
7: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
11: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
5: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
11: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहुरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 32 45 845 वेबसाइट www.gandakiuniversity.edu.np

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
4: के भए दाई, पैसा भएपछि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065। अनि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप।

0: र 9840788302।
1: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। बझाङको केदार सिंह र दुर्गाथली गाउँपालिकाको सीमानामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा चालक सहित 12 जना गम्भीर घाइते भएका छन्। केदार सिंह गाउँपालिका 7 काँडा चोरबाट दुर्गाथली गाउँपालिका 6 चुहापनतर्फ गइरहेको से 6001244 नम्बरको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सीमानामा पर्ने सुंगुरे भन्ने स्थानमा दुर्घटनामा परेको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताए। जिल्ला प्रहरी कार्यालय बझाङले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले समयमित रहन आग्रह गरेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको हो।
4: काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको अस्पतालले जानकारी दिएको थियो। यसअघि बिहिबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो।
3: जनपक्षीय ट्रेड युनियन महासंघको अगुवाईमा आज काठमाडौँको माइती घरमा सरकार विरूद्ध प्रदर्शन गरिएको छ। मुगुका नेपालीलाई आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरिएको हो। युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानर सहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले युवाहरूलाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगारी देऊ, हत्यारा सरकार, मुर्दाबाद लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। यस्तै

0: आत्मदाहको प्रयासबाट ज्यान गुमाएका नेपालीको न्यायको माग गर्दै उनका आफन्तले वीर अस्पताल अगाडि पनि सड़कमा समेत प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी सड़कमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेला धकेल समेत भएको थियो।
1: आत्मदाहको प्रयास गरेका र पछि निधन भएका मुगुका गणेश नेपालीको घटनापछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सड़कमा कम देखिन थालेका छन्, जसले गर्दा राजधानीका मुख्य व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ़ेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सड़क किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो, तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढ़ाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कमी आएको बताइएको छ। सुरक्षा जोखिम र सम्भावित आक्रमणको चिन्ताका कारण पनि नगर प्रहरीहरू सड़कमा नखटिएको बताइएको छ। नगर प्रहरीको उपस्थिति घटेसँगै राइड शेयरिङ तथा अन्य सवारी साधनले सड़क किनारमै पार्किङ गर्ने, यात्रु कुरेर लामो समय सवारी रोक्ने र मुख्य सड़क अवरूद्ध गर्ने क्रम बढ़ेको छ। यसले समयमा ट्राफिक जाम बढ़नुका साथै पैदल यात्रीलाई समेत आवत जावतमा शास्ति भएको स्थानीयले बताएका छन्।
0: एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले प्रशिक्षार्थीलाई दिने भत्ता सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाईमा उनीहरूले काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुनिश्चित गर्न आन्दोलनमा उतरनु परेको संघर्ष समितिका सह संयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेण्ड 75% पुर्याउने निर्णय गरेको थियो। सरकारले बनाएको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन। मन्त्रालयबाट निर्णय भएर आएका कुरा कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ। सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेण्ड सम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। राष्ट्रपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको जानकारी दिनुभयो। यसअघि चितवनमा सम्पन्न राष्ट्रपाको महाधिवेशनपछि प्रकाशित मतपरिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो, तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाइएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दैलेखमा गाड़ी दुर्घटनामा परि बेपत्ता सहचालकको शव 9 दिनपछि आज फेला परेको छ। सुखेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका गाड़ीका सहचालक अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदीको शव अछामको तुर्माखात गाउँपालिका दुई जमगढ़ा स्थित कर्णाली नदीमा फेला परेको हो। दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवण कुमार विश्वकर्माका अनुसार आज बिहान 7 बजेतिर नदी किनारमा फेला परेको शवको शनाखत उनका बुबाले दिउँसो सवा 3 बजेतिर गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता 5 जना मध्ये गाड़ीका चालक तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
0: साउन महिनामा आराध्य देव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान शुरू गरिएको छ। साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले एकै दिन लाखौं भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्दछन्। भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सरसफाई अभियान शुरू गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई गरिएको छ। कोषले आजदेखि शुरू गरेको सफाई अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सरसफाई अभियान सञ्चालन गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फुकोक टापु नजिकै 32 जना यात्रु सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको हो। जसमध्ये धेरैजसो भारतको तेलंगाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुंगामा 4 जना चालक दलका सदस्य सहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छालहरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुंगा पल्टिँदा पर्यटकहरू डुंगामुनि फँसेका थिए। डुंगा फुकोक टापु नजिकैको हुन्मी रूटबाट भारतीय पर्यटकहरूलाई बोकेर नोगोई टापु जाँदै थियो, तर तटबाट लगभग 400 मिटर टाढा दुर्घटनामा परेको हो। घटना लगत्तै स्थानीय प्रशासन, तटरक्षक बल तथा आसपास रहेकाले डुंगाको सहयोगमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।
0: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको टी20 श्रृंखला अन्तर्गत 5 तथा अन्तिम खेल आज हुँदैछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:15 बजे साउथ ह्याम्पटनको रोज बाउल स्टेडियममा शुरू हुनेछ। 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 3-0 यसअघि नै जितिसकेको छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा त्यसपछिका 3 खेलमा इंग्ल्याण्ड विजयी भएको थियो। आजको खेलमा भारत सान्त्वना जितको खोजीमा हुनेछ भने इंग्ल्याण्ड पाहुना टोलीलाई 4-0 हराएर क्लीन स्विप मात्र होइन भारतलाई पछि पार्दै आईसीसी टी20 वरियतामा नम्बर 1 टोली बन्ने दाउमा हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 12 जना घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी।
0: आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारका क्रममा मृत्यु, आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै माइती घरमा प्रदर्शन।
1: पशुपतिमा साउने सोमबारको तयारी शुरू, आजदेखि सरसफाई अभियान थालियो।
0: भियतनाममा डुंगा पल्टिँदा 15 पर्यटक भारतीय पर्यटकको मृत्यु, 21 जनाको उद्धार।
1: र अन्तिम टी20मा आज भारत र इंग्ल्याण्ड भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law.
5: our features, outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
6: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 98562625 र 98468464145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार गौड़ा फोन 0625414233 मोबाइल 9968861887।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502549, मोबाइल नम्बर 9762345845, वेबसाइट www.gandakiuniversity.edu.np।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468383522।

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज प्रोग्राममा। तपाई हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठा मिठा कुराकानीहरू हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ र यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयमा भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले पनि विद्यार्थी भाइ बहिनीहरूसँग कुराकानीतर्फ हामी लाग्नेछौ। है त, नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज प्रोग्राममा।
1: नमस्ते, धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि यहाँको शुभ नाम?
2: सब्दिका।
0: अनि हजुरको?
1: अनुप श्रेष्ठ।
0: अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त नि?
1: 8 को।
0: 8 क्लासमा पढ्नुहुन्छ। अनि हजुरको घर चाहिँ कता हो त?
1: दुलेगौडा।
0: दुवैजनाको दुलेगौडा हो?
1: हजुर।
0: अनि आज चाहिँ यहाँले हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
1: साथीको लागि एउटा गीत।
0: हो, भनेपछि साथीको लागि चाहिँ गीत गाउँदै हुनुहुन्छ है?
1: हजुर।
0: ल, अनि गीतको टाइटल चाहिँ के हो त नि?
1: धेरै दिनबाट
0: हो। ल, अब भने ढिला नगरिकन हजुरको यो मिठो अनि सुमधुर भाका सुनिहालौँ है त।

이름을 건너 저 둘로 만치 보이면 내 장성을 믿어 전더 기도 써리더라 사티 말문 전서 질러리

0: थ्याङ्क यू
1: थ्याङ्क यू सो मच. यो निकै नै मिठो सुमधुर आवाज हामीलाई सुनाइदिनु भएकोमा, यो निकै नै मिठो भाका हामीलाई सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै, अनि यहाँहरूले यो साथीको लागि गीत गाउँदै गर्दा कुन चाहिँ साथीको यादमा चाहिँ हजुरले यो मिठो भाका गीत गाउनु भएको त नि?
0: मेरो प्यारो साथी उत्सव दिक
1: उत्सव बिकको लागि हो. दुवैजनाले उत्सव साथीको लागि गीत गाउनु भएको र अनि उहाँ चाहिँ अहिले कहाँ हुनुहुन्छ त नि? सँगै पढ्नु हुँदैन?
0: सँगै हो.
1: सँगै पढ्नुहुन्छ है? ल ठिक छ. अनि भनेपछि उत्सव साथी चाहिँ बेस्ट फ्रेन्ड हो?
0: हजुर
1: है. अनि यहाँको चाहिँ पढाइ कस्तो चलिरहेको छ त नि?
2: राम्रै चलिरहेको
1: छ. राम्रै चलिरहेको छ. अनि हजुरको?
0: राम्रै चलिरहेको छ. मेरो
1: दुवैजनाको पढाइ राम्रो चलिरहेको छ है. अनि पढाइ राम्रो चलिरहेको छ भन्दाखेरि चाहिँ यहाँलाई पढ्ने बेलामा चाहिँ कुन चाहिँ सब्जेक्ट एकदमै धेरै पढ्न मन लाग्छ?
2: म्याथ.
1: म्याथ पढ्न मन लाग्छ. प्र्याक्टिस गर्न मन लाग्छ म्याथ?
2: हजुर.
1: अनि हजुरलाई?
0: साइन्स.
1: साइन्स पढ्न मन लाग्छ. अनि म्याथ र साइन्स पढ्न मन लाग्ने हजुरहरूलाई चाहिँ ठुलो भएपछि के चाहिँ बन्न मन छ? ड्रिम चाहिँ के छ हजुरको?
2: खेलाडी.
1: खेलाडी बन्न मन छ. कुन चाहिँ खेलको खेलाडी बन्न मन छ त नि?
2: फुटबल.
1: फुटबल प्लेयर बन्न मन छ है. अनि फुटबल प्लेयर भन्दै गर्दा चाहिँ अहिले चाहिँ वर्ल्ड कप पनि चलिरहेको छ. वर्ल्ड कप म्याच चाहिँ हेर्नुहुन्छ कि हुँदैन त नि?
2: हजुर हेर्छु.
1: हेर्नुहुन्छ है. अनि यहाँ चाहिँ कुन चाहिँ टिमको सपोर्टमा हुनुहुन्छ त?
2: पोर्चुगल र फ्रान्स.
1: पोर्चुगल र फ्रान्स एकदमै मनपर्छ उहाँहरूको टिम?
2: हजुर.
1: धेरै सपोर्ट गर्नुहुन्छ है उहाँहरूको टिमलाई चाहिँ?
2: हजुर.
1: अनि हजुरको चाहिँ ड्रिम के छ त नि ठुलो भएपछि?
0: फुटबल प्लेयर नै.
1: फुटबल प्लेयर नै हो. अनि कुन चाहिँ टिम मनपर्छ त नि तपाईँलाई?
0: पोर्चुगल.
1: पोर्चुगल नै मनपर्छ है. दुवैजना पोर्चुगल टिमको चाहिँ बिग फ्यान हो?
2: हजुर.
1: अनि पोर्चुगल टिमको चाहिँ कुन चाहिँ टिम प्लेयर चाहिँ एकदमै मनपर्छ त नि?
2: रोनाल्डो.
1: रोनाल्डो मनपर्छ. दुवैजनालाई रोनाल्डो मनपर्छ?
2: हजुर.
1: ल ठिक छ. दुवैजनाको सपना पुरा होस्, खेलाडी चाहिँ बन्नु होला भन्दै हजुरहरूले घरमा चाहिँ आफ्नो टाइम कसरी स्पेन्ड गर्नुहुन्छ त नि?
2: म्याथको प्र्याक्टिस गरेर.
1: पुरै टाइम नै म्याथको प्र्याक्टिस गरेर स्पेन्ड गर्नुहुन्छ?
2: कहिले काहीँ खेलिन्छ साथीभाइसँग.
1: कहिले कहिले चाहिँ साथीभाइहरूसँग नि खेल्नुहुन्छ है. अनि हजुर नि?
0: म चाहिँ बेला बेलामा साइन्सको पढ्छु अनि आमालाई घरमा सघाउँछु.
1: आमालाई चाहिँ काममा सघाउनुहुन्छ. कस्तो कस्तो काममा चाहिँ हेल्प गर्नुहुन्छ त नि हजुरले?
0: खाना पकाउन, भाँडा धुन.
1: खाना पकाउन अनि भाँडा धुन चाहिँ हेल्प गर्नुहुन्छ है. अनि हजुरले आमालाई हेल्प गर्दा त आमा एकदमै खुसी हुनुहुन्छ होला है?
0: हजुर.
1: धेरै खुसी हुनुहुन्छ. हजुरको तारिफ गर्नुहुन्छ कि हुँदैन त नि आमाले घरमा?
0: अलिअलि गर्नुहुन्छ.
1: अलिअलि गर्नुहुन्छ है. के भनेर चाहिँ तारिफ गर्नुहुन्छ त नि भन्न मिल्छ?
0: हो, स्याबास मेरो छोरा जाति छ.
1: ओहो, स्याबास छोरा जाति छ चाहिँ भन्नुहुन्छ है. ल ठिक छ. निकै नै राम्रोसँग आफ्नो कामहरू पुरा गर्नु होला भने अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुटिन्छौँ है त.
2: हुन्छ, धन्यवाद.
1: हजुर श्रोता साथी, हाम्रो दुवैजना भाइले पनि आफ्नो प्रतिभा चाहिँ राखेर गइसक्नु भएको छ. निकै नै मिठो सङ चाहिँ उहाँले हामीलाई सुनाउनु भयो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि उहाँको यो प्रतिभालाई सुनेर मनोरञ्जन लिनुभयो होला भने. श्रोता साथी, अहिलेको लागि भने चाहिँ हामीसँग कुराकानीको क्रममा एकजना प्यारी बहिनी साथमा जोडिनु भएको छ. उहाँलाई पनि कार्यक्रममा ढिला नगरिकन स्वागत हामी गर्नेछौ. नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा.
3: नमस्ते, धन्यवाद.
1: अनि हजुरको नाम?
3: मेरो नाम परिसा भट्टराई.
1: अनि यहाँको घर चाहिँ कता हो त नि?
3: मेरो घर दिलेगौडा.
1: दिलेगौडामा हो. अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त?
3: क्लास सेभेनमा.
1: क्लास सेभेनमा पढ्नुहुन्छ है. यहाँले चाहिँ हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
3: कविता.
1: कविता सुनाउँदै हुनुहुन्छ. अनि कविताको शीर्षक चाहिँ के हो नि?
3: आमा.
1: आमा हो. आमा टाइटलमा सजिएको सुमधुर, आमा टाइटलमा सजिएको मिठो कविता पनि हामी सुनिहालौँ है त.
3: झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्, भुकभुकै बसी आफू छाती चुस्न खटाउँछिन्. जिन्दगी बन्छ आमाले खाएको घाँस घाँसमा, सिर्जना मुनहुन आमा श्रेष्ठको इतिहासमा. कोखबाट निकालेर यो धरती टेक्न लाउँछिन्, ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्. राखेर काखमा नानी कहिले गीत गाउँछिन्, बोलो बालो सुतोस भनी आमा हाते थमथमाउँछिन्. नानी उठ्छ भनी राति अल्प अल्प निदाउँछिन्, नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने. निकै नानीकै साथमा खेल्छिन्, काख काख नचाउँछिन्, आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन्. धन्यवाद.
1: धेरै धेरै धन्यवाद बहिनीलाई यो निकै नै मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा. र आमा टाइटलमा रहेको थियो भने आमा टाइटलमा कविता चाहिँ हजुरलाई किन सुनाउन मन लाग्यो त नि हामीलाई?
3: मैले अस्ति नै एउटा कम्पिटिसनमा भाग लिएको थिएँ, त्यहीँ लेखेको थिएँ, त्यही भएर.
1: त्यही भनेपछि कम्पिटिसनमा भाग लिनुभएको थियो नि हामीलाई सुनाउनु भएको है?
3: हजुर.
1: अनि कति टाइम चाहिँ लाग्यो त नि हजुरलाई यो प्र्याक्टिस गर्नको लागि?
3: आधी घण्टा जति.
1: आधी घण्टा जति चाहिँ लाग्यो यहाँलाई. अनि हजुरलाई चाहिँ आमाको माया कति लाग्छ त नि?
3: धेरै लाग्छ.
1: धेरै लाग्छ है. आमाको लागि चाहिँ ठुलो भएपछि के चाहिँ गर्ने सपना छ त नि हजुरको?
3: जे सक्छु त्यही गर्छु.
1: जे सक्नुहुन्छ त्यही गर्नुहुन्छ है. जे सक्नुहुन्छ त्यही गर्छु भन्दै गर्दा चाहिँ हजुरको सपना चाहिँ के बन्ने सपना छ तपाईँको?
3: डाक्टर.
1: डक्टर बन्ने मन छ, केटी सम्बन्धीको डक्टर बन्ने मन छ त नि हजुरलाई,
4: आँखा
1: आँखा सम्बन्धीको डक्टर बन्ने मन छ
4: हजुर।
1: अनि यहाँको पढाइ कस्तो चलिरहेको छ त नि?
4: राम्रो
1: राम्रो चलिरहेको छ। अनि तपाईँलाई चाहिँ खानेकुरामा कुन चाहिँ खाना एकदमै मनपर्छ?
4: मोमो
1: मनपर्छ। कति प्लेटसम्म खान सक्नुहुन्छ त नि हजुरले मोमो?
4: तिन
1: प्लेटसम्म खान सक्नुहुन्छ है
4: हजुर।
1: अनि अहिले चाहिँ असारको सिजन पनि चलिरहेको छ, घरमा चाहिँ हजुरले धान रोप्नुहुन्छ कि हुँदैन त नि?
4: नै रोप्दैन,
1: रोप्नु हुँदैन, मेलापातमा हिँड्नु हुँदैन है? ल ठिक छ। भनेपछि अनि हजुरको साथीहरू चाहिँ काम गर्न जानुहुन्छ कि हुँदैन त नि धान रोप्नको लागि?
4: मलाई थाहा भएन
1: कुरा हुँदैन साथीहरू बिचमा,
4: यस्तो हुँदैन,
1: यस्तो कुरा हुँदैन है। ल ठिक छ। भनेपछि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ?
4: ढोरबरा एफएमलाई जहिले सपोर्ट गरिराख्नु, धन्यवाद।
1: हुन्छ, धेरै धेरै धन्यवाद बहिनीलाई यो मिठो जानकारी र आफ्नो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा। भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
4: हस् धन्यवाद।
1: हजुर श्रोता साथी, हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा हामीमा राखिसक्नु भएको छ भने अहिलेको लागि भने कुराकानीको क्रममा फेरि पनि दुईजना भाइ चाहिँ हामीसँग जोडिनु भएको छ भने नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा यहाँहरूलाई।
5: नमस्ते
1: धन्यवाद। अनि हजुरको नाम?
5: क्रिस्टल थापा मगर।
1: अनि हजुरको? प्रिन्स सुनार हो। अनि हजुर दुवैजना सन्चै आरामै हुनुहुन्छ?
5: सन्चै आरामै हुनुहुन्छ,
1: सन्चै हुनुहुन्छ है। हजुरको पढाइ चाहिँ कस्तो चलिरहेको छ नि दुवैजनाको?
5: एकदम राम्रो, राम्रै चल्यो,
1: एकदम राम्रो चलिरहेको छ है। भनेपछि यहाँले चाहिँ हामीलाई आज के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि? शहीदको सम्झनामा भने कविता सुनाउँदै हुनुहुन्छ
5: हजुर।
1: अब भने ढिला नगरिकन हजुरको यो मिठो कविता हाम्रो श्रोता साथीहरूलाई सुनाइहालौँ है त।
5: हुन्छ।

0: धेरै धेरै धन्यवाद दुवैजना भाइहरूलाई यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। शहीदहरूको सम्झनामा टाइटलमा रहेको मिठो कविता रहेको थियो भने यहाँलाई धेरै धेरै धन्यवाद। अनि तपाईँहरूलाई चाहिँ कति टाइम लाग्यो त नि यो प्र्याक्टिस गर्नको लागि, हामीलाई सुनाउनको लागि?
1: 20 मिनट।
0: 20 मिनट जति लाग्यो?
1: हजुर
0: हजुर हो। अनि भनेपछि हजुरको घरमा चाहिँ को को हुनुहुन्छ त नि?
1: मेरो मम्मी, बाबा, दिदी अनि हजुरबा अनि हजुरआमा।
0: हजुरको?
1: मेरो मम्मी, बाबा, भाइ, म।
0: अनि भनेपछि अहिले चाहिँ असारको माहौल चलिरहँदा, असारको सिजन चलिरहँदा हजुरहरूले चाहिँ धान चाहिँ रोप्न जान्नु भएको छ कि छैन त नि?
1: गएको छौँ पहिला, अहिले रोप्न जानेछु अलिअलि।
0: रोप्न अलिअलि जानु भएको छ है? ल, अब धेरै जानको लागि चाहिँ अलिक ठुलो भएर चाहिँ जानु होला, धेरै रोप्नु होला ठुलो भएपछि। भनेपछि मेलापातमा चाहिँ जानु भएको छ कि छैन त नि खेततिर?
1: म छैन,
0: जानु भएको छैन। अनि हजुर चाहिँ?
1: मन रोपी हो अलिअलि, तर मेला चाहिँ
0: गएन, मेलामा चाहिँ जानु भएको छैन। अनि यतिकै घरबाट चाहिँ ल जाऊँ भनेर चाहिँ जानु भएको छ कि छैन त नि खेल्नको लागि भए पनि?
1: गर्छु
0: खेल्नको लागि चाहिँ जानु भएको छ है? अनि हजुर?
1: मनी गर्छु खेल्नको लागि,
0: खेल्नको लागि जानुभएको छ। अनि खेतमा गएर चाहिँ कस्तो खेल खेल्नु भयो त नि हजुर?
1: हिलो
0: हिलो खेल्नु भयो है?
1: हामी चाहिँ हिलोमा फुटबल खेलेको।
0: ओ माय गॉड, हिलोमा नै फुटबल खेलिदिनु भयो? अनि रमाइलो भयो त दुवैजनालाई?
1: भयो
0: भयो। अनि अब चाहिँ जानुहुन्छ कि हुँदैन त नि?
1: छुट्टी मिल्यो भने चाहिँ जान्छ मामी।
0: छुट्टी मिल्यो भने चाहिँ जानुहुन्छ है? अनि हजुर नि?
1: हामी जान्छु।
0: दुवैजना छुट्टीको अवसर पारेर चाहिँ खेतमा चाहिँ गएर रमाइलो गर्नुहुन्छ है?
1: हजुर
0: हजुर। ल, अनि भनेपछि घरमा चाहिँ कतिको हेल्प गर्नुहुन्छ त नि?
1: ठिकै
0: ठिकै गर्नुहुन्छ। अनि हजुरले?
1: मैले पनि गर्छु।
0: गर्नुहुन्छ? कस्तो कस्तो काममा हेल्प गर्नुहुन्छ त नि?
1: भात पकाइदिने, अनि के अरे बत्तलहरू भर्ने पानी, अनि घर सफा गरिदिने, पोछ लगाइदिने।
0: अनि हजुरले?
1: मैले चाहिँ मम्मी मेला गएको बेला भात तरकारी पकाउने अनि घरको कामहरू गर्ने।
0: भात तरकारी पकाउने भन्नुभयो, के पकाउन आउँछ त नि हजुरलाई?
1: मलाई त सबै आउँछ।
0: सबै आउँछ भन्न मिल्छ के आउँछ भनेर? ल भनिदिनुहोस् न त।
1: मलाई मासु पकाउन आउँछ, दाल पकाउन आउँछ, तरकारी पनि पकाउन आउँछ, अरू अरू पनि आउँछ।
0: धेरै थोकहरू चाहिँ हजुरलाई बनाउन आउँछ है? अनि हजुरलाई चाहिँ पकाउन आउँछ कि आउँदैन त नि?
1: तरकारी आउँदैन मलाई।
0: तरकारी आउँदैन, खाना चाहिँ पकाउन आउँछ। अनि घरमा चाहिँ हजुरहरूले यतिसम्मको काममा हेल्प गर्दा चाहिँ घरको मान्छेले चाहिँ के भन्नुहुन्छ त नि, फ्यामिलीमा के भन्नुहुन्छ त नि हजुरहरूलाई?
1: स्याबास, काम गर्नुपर्छ, सिकिराख्नुपर्छ भन्नुहुन्छ
0: हो। अनि हजुरलाई?
1: मलाई नि त्यही भन्नुहुन्छ।
0: त्यही भन्नुहुन्छ है, स्याबास, राम्रो काम गर भन्नुहुन्छ?
1: हजुर।
0: अनि खुसी हुनुहुन्छ त घरको मान्छेहरू?
1: खुसी हुनुहुन्छ।
0: खुसी हुनुहुन्छ है? ल ठिक छ, यसरी नै आफ्नो फ्यामिलीलाई खुसी बनाउँदै गर्नु होला भने ठुलो भएपछि चाहिँ के चाहिँ बन्ने ड्रिम छ त नि?
1: फुटबलर।
0: फुटबलर बन्ने मन छ? अनि हजुर?
1: फुटबल प्लेयर।
0: फुटबल प्लेयर नै बन्ने मन छ है? ल ठिक छ, हजुरको सपना पुरा होस् भने हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी दिन चाहनुहुन्छ?
1: अहिले गर्मीको सिजन छ, आफ्नो हेल्थलाई राम्रोसँग केयर गर्नु होला भन्न चाहन्छु।
0: अनि हजुरले?
1: हजुरले पनि आफ्नो फ्यामिलीहरूमा काम लगाउनु होला भन्न चाहन्छु। धन्यवाद।
0: हुन्छ, दुवैजनालाई धेरै धेरै धन्यवाद आफ्नो प्रतिभा राखिनु भएकोमा र यस्तो छोटो मिठो जानकारी पनि हामीलाई सुनाइदिनु भएकोमा भने अहिलेको लागि भने हामी कार्यक्रमबाट छुटिन्छौँ है त।
1: धन्यवाद।
0: हजुर श्रोता साथी, हाम्रो दुवैजना भाइहरूले पनि आफ्नो मिठो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भने अहिलेको लागि भने फेरि पनि कार्यक्रममा हामीसँग कुराकानीको क्रममा अर्को प्यारी बहिनी नै साथमा जोडिनु भएको। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि हजुरको शुभ नाम?
2: मेरो नाम आप्ती पौडेल।
0: हजुर कति क्लासमा पढ्नुहुन्छ नि?
2: म 7B-मा।
0: 7 क्लासमा पढ्नुहुन्छ है? अनि तपाईँको घर चाहिँ कता हो त?
2: मेरो घर लालिम।
0: लालिममा हो। अनि लालिमबाट पञ्चमनी स्कुलमा आउनको लागि बसको व्यवस्थापन छ कि छैन त नि?
2: छ,
0: व्यवस्थापन छ है? अनि कति बजे चाहिँ बस घरमा पुग्छ त नि लिनको लागि?
2: 9:30-9:30 पुग्छ।
0: 9:30 बजेतिर नै पुग्छ है? अनि बेलुका कति बजे छुट्टी भएर चाहिँ घर जानुहुन्छ त नि?
2: 4 बजे छुट्टी भएर घर चाहिँ म 4:30 बजे पुग्छु।
0: 4:30 बजे बसमै फर्किनुहुन्छ है?
2: हजुर।
0: ल ठिक छ, भनेपछि यहाँले चाहिँ आज हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि?
2: म आज इङ्ग्लिस स्टोरी सुनाउँदैछु।
0: इङ्ग्लिस स्टोरी सुनाउँदै हुनुहुन्छ है? अनि स्टोरीको टाइटल चाहिँ के हो नि?
2: द ओल्ड म्यान।
0: द ओल्ड म्यान हो है?
2: हजुर।
0: ल ठिक छ, अब पनि ढिला नगरीकन हजुरको यो मिठो स्टोरी पनि हामी सुनिहालौँ है त।
2: वान्स अपन अ टाइम देयर लिव्ड एन ओल्ड म्यान इन अ स्मल भिलेज। ही ह्याड 3 सन्स। हिज सन्स अलवेज क्वारल विथ इच अदर। The old man was worried about their children. He was also becoming weak day by day. One day he called his sons to give some advice because he was about to die. Among three sons, he asked one son to bring the sticks. Moreover, the son bought a bundle of sticks. The old man gave them. After that, he asked the eldest son to break it. Although he tried hard, but he was unable to break it. Then the old man asked one son to break it, but he was also unable to break that stick. The third son also tried it, but he could not. At the last, old man united the bundle of sticks and gave each son one stick. Then he asked them to work together and try once. Finally, they easily broke the stick. The old man told them that if they stay united, nobody could harm them, but if they were divided, they would be weak. The moral of the story is unity is strength. Thank you.
0: Thank you so much. Yo mitho katha hamilai sunaidinu bhayeko ma bhane hajurlai chai kati time jati lagyo tyo yo practice garnu ko lagi
2: 15 minutes
0: jati lagyo hai
2: hajur
0: lathik cha ani yo story chai hajur afule rachana garnu bhayeko
2: hajur
0: afule garnu bhayeko ani kasari sikai dieko ki mobile ba cha herera lekhnu bhayeko ki afule nai search garera lekhnu bhayeko ta ni
2: afule search garera
0: स्टोरी बनाउनु भएको है
2: हजुर
0: ल ठिक छ अनि यहाँको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि
2: राम्रो चलिरहेको छ
0: है अनि स्कुलमा सबैजना टिचरहरूले राम्रो व्यवहार गर्नुहुन्छ
2: हजुर
0: सबैजना टिचर मध्ये पनि हजुरलाई चाहिँ सबभन्दा बढी मन पर्ने फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त नि
2: प्रकृति मिस
0: प्रकृति म्याम हुनुहुन्छ है
2: हजुर
0: अनि उहाँले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ नि
2: उहाँले इङ्ग्लिस सब्जेक्ट पढाउनुहुन्छ
0: इङ्ग्लिस सब्जेक्ट पढाउनुहुन्छ राम्रो पढाउनुहुन्छ
2: हजुर
0: ल ठिक छ अनि प्रकृति म्याम बाहेक अरू कुन चाहिँ टिचर मनपर्छ त नि हजुरलाई
2: मलाई पुष्पा मिस
0: पुष्पा मिस मनपर्छ पुष्पा म्यामले चाहिँ कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ त नि
2: साइन्स
0: पढाउनुहुन्छ अनि हजुरलाई चाहिँ उहाँहरूले गरेको व्यवहार प्रति मन परेको कि उहाँहरूले पढाउनु भएको सब्जेक्ट मन परेको कि कसरी मन पर्यो त नि उहाँलाई उहाँहरूले पढाउने तरिका चाहिँ हजुरलाई मन पर्यो है
2: हजुर
0: सबैजनालाई समान रूपमा व्यवहार गरेर पढाउनुहुन्छ अझै राम्रोसँग पढ्दै जानु होला भने तपाईँले चाहिँ घरमा के कुराहरूमा हेल्प गर्नुहुन्छ त नि
2: म भाँडामा चाहिँ लुगा धुने लुगा पट्याउने त्यस्तै
0: फ्री हुँदा फेरि आफ्नो टाइम चाहिँ कसरी स्पेन्ड गर्नुहुन्छ त नि
2: टिभी हेरेर बहिनीसित खेलेर
0: चाहिँ आफ्नो टाइम स्पेन्ड गर्नुहुन्छ है
2: हजुर
0: अनि तपाईँलाई चाहिँ पञ्चमनी स्कुलको बारेमा चाहिँ सबभन्दा बढी मनपर्ने कुरा चाहिँ के हो त नि
2: त्यहाँको पढाइ राम्रो छ
0: यहाँको चाहिँ पढाइ राम्रो छ है
2: हजुर
0: अनि स्कुलमा चाहिँ कस्तो कस्तो किसिमको चाहिँ फेसिलिटीहरू छ त नि
2: राम्रो पढाउने अनि धेरै धेरै पढाइ बाहेक अन्य कार्यक्रमहरू धेरै हुने
0: अरू कार्यक्रमहरू पनि अनि कस्तो कस्तो प्रोग्रामहरू कार्यक्रमहरू चाहिँ हुन्छ त नि स्कुलमा
2: यहाँ वक्तृत्वकला वाद विवाद चित्रकला कविता प्रतियोगिता
0: प्रोग्रामहरूमा कतिको पार्टिसिपेट गर्नुहुन्छ त नि
2: धेरै जसो गरिराख्छु
0: गरिराख्नुहुन्छ है कस्तो कस्तो प्रोग्राममा चाहिँ पार्टिसिपेट गर्नुहुन्छ त
2: मैले वक्तृत्वकला वाद विवाद अनि चित्रकला त्यस्तैमा
0: गर्नुहुन्छ है विनर पनि हुनुहुन्छ हजुर
2: हजुर
0: विनर पनि हुनुहुन्छ है ल ठिक छ अनि तपाईँले चाहिँ प्रोग्रामहरूमा विनर भएर प्राइजहरू पनि पाउनु भएको त पक्कै पनि छ होला कस्तो कस्तो प्राइजहरू चाहिँ पाउनु भएको छ त नि
2: मैले कपी अनि पेन
0: कपी पेन पाउनु भएको छ है अनि तपाईँले चाहिँ त्यो पाउनु भएको प्राइस कपी पेन चाहिँ युज गर्नु भएको छ कि सजाएर राख्नु भएको छ त नि
2: युज गरेछु
0: युज गर्नु भएको छ है ल ठिक छ अबको दिनहरूमा पनि राम्रोसँग पढ्नु होला भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
2: हस् धन्यवाद
0: हजुर सदा साथी हाम्रो प्यारी बहिनीले पनि आफ्नो प्रतिभा राखिसक्नु भएको छ भने अहिलेको लागि भने कुराकानीको क्रममा फेरि पनि दुईजना भाइहरू जोडिनु भएको छ नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा
3: धन्यवाद
0: हजुरको नाम
3: सस्टर राणा मगर
0: हजुरको
3: सुमन बिका
0: सुमन बिका हो अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त नि
3: एट
0: क्लासमा पढ्नुहुन्छ दुवैजना सेम क्लासमा पढ्नुहुन्छ अनि सन्चै आरामै हुनुहुन्छ आरामै हुनुहुन्छ निकै नै खुसी देखिरहेको छु त नि खुसी हुनुहुन्छ के चाहिँ कुरामा यति धेरै ह्याप्पी हुनुहुन्छ त नि दुवैजना
3: आफ्नो कुरा यसरी राख्न पाउँदाखेरि जो पनि खुसी भइहाल्छ
0: हजुर पक्कै पनि आफ्नो कुरा यसरी राख्नु पाउँदा त जो पनि खुसी हुनुहुन्छ नै यसरी खुलेर आफ्नो प्रतिभा राख्न पाइरहनु भएको छ भने आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि दुवैजनाले
3: हामीले चाहिँ एउटा गीत सुनाउन लागेको
0: गीत सुनाउँदै हुनुहुन्छ अनि गीतको टाइटल चाहिँ के हो नि
3: बयान
0: बैरंग हो हिन्दी सङ हो कि नेपाली सङ हो त नि पन्जाबी सङ हो ओ माई गड ल भने जिल्ला नगरीकन यो मिठो सङ सुनिहालौँ है त
3: हो मनले साम काम रखे तेरे जन्जी।

0: तू थोड़ी अपराधा मेरी याद सन्ने आजा तू दे दिए आवाज रे मैं आजाऊंगा तोड़ू दुनिया के रीत रे के हार रे के जीत मन्ने साईं तेरे प्रीत में निभा जाऊंगा देख बावड़ा बनागी मन्ने लिखना सिखा गे हाय नोच नोच खा गई तेरी बेड़ जुदाई मन्ने गीता में गाय कदे छत्ती कह लगाई मन्ने जिद भी गया रे तेरी याद खड़ी पाए मन्ने आज के निभाओ तुसी कसी मिट्टी खाई मन्ने जिदगी सारी बस तेरे लिख लाए मन्ने धन्यवाद
1: थैंक यू सो मच दुबई जानाले यो निकै नै रमाइलो सङ हामीलाई सुनाइदिनु भएकोमा पन्जाबी सङ चाहिँ हजुर हामीलाई सुनाउनु भएको है
2: हजुर
1: अनि कहाँबाट चाहिँ यति राम्रो गीत गाउने सोच चाहिँ हजुरहरूलाई आयो त नि कहाँबाट इन्सपायर हुनुभयो
2: युट्युबबाट
1: इन्सपायर भएर हामीलाई सुनाउनु भएको है
2: हजुर
1: हजुर ठिक छ अनि कसको सल्लाहमा चाहिँ यो गीत गाउने भनेर सुनाउनु भएको थियो नि दुवैजनाको सहमतिमा यो सङ सुनाउनु भएको ल ठिक छ अनि कति टाइम लाग्यो त नि प्र्याक्टिस गर्नको लागि हजुरलाई
2: एक हप्ता
1: जति लाग्यो अनि पन्जाबी सङ हामीलाई सुनाउँदै गर्दा पन्जाबी ल्याङ्ग्वेज चाहिँ कतिको बुझ्नुहुन्छ त नि हजुरले
2: अलिअलि
1: अलिअलि बुझ्नुहुन्छ गीतको थ्रुबाट नै बुझ्नुहुन्छ हो अनि दुवैजना चाहिँ सेम क्लासमा पढ्नुहुन्छ भन्नुभयो अनि दुईजना बेस्टी हो दुईजना बेस्ट फ्रेन्ड है ल ठिक छ दुईजना बेस्टी हो भन्ने गर्दा म चाहिँ हजुरहरू दुवैजनालाई एक अर्काको बारेमा चाहिँ सोध्छु एन्सर दिनु ल हुन्छ ल तपाईँले भन्नुहोस् ल साथीको बारेमा एकदमै मनपर्ने चिज के हो
2: उसले मैले भनेको जस्तो केही पनि नराम्रो मान्दैन होइन अनि मलाई होइन केही आएन भने उसले सिकाउँछ होइन त्यस्तो के अप्ठ्यारो पारो भने मैले साथ दिन्छ होइन त्यही भएको भएर
1: चाहिँ उहाँको मनपर्छ है अनि हजुरलाई
2: मलाई पनि त्यही नै
1: हजुरलाई पनि सेम नै है ल ठिक छ अनि तपाईँलाई चाहिँ साथीको फेभरेट फुड के हो भनेर थाहा छैन अनि हजुरलाई
2: मलाई याद भएन
1: भनेपछि हजुरलाई चाहिँ याद भएन र हजुरलाई त थाहै छैन है ल बेस्ट फ्रेन्डको एक पोइन्ट त यहीँ घट्यो त ल म फेरि अर्को क्वेसन सोध्छु हुन्छ बेस्ट फ्रेन्डको चाहिँ फेभरेट कलर कुन चाहिँ हो
2: रेड
1: रेड कलर हो अनि हजुरलाई थाहा छ कि नै उहाँको फेभरेट कलर के हो नि
2: ब्ल्याक
1: कलर हो ब्ल्याक कलर नै हो
2: हजुर
1: अनि तपाईँलाई चाहिँ बेस्ट फ्रेन्ड ठुलो भएपछि के बन्छ जस्तो लाग्छ त नि
2: आर्मी
1: बन्छ जस्तो लाग्छ अनि हजुरलाई
2: साइन्टिस्ट
1: बन्छ जस्तो लाग्छ
2: हजुर
1: तपाईँ भन्नुहोस् न त ठुलो भएपछि के चाहिँ बन्न मन छ
2: साइन्टिस्ट नै
1: बन्न मन छ है अनि हजुरलाई
2: मलाई पनि त्यही हो आर्मी
1: भन्न मन छ है ल ठिक छ भनेपछि दुवैजना यतिकै मिलेर अघि बढ्नुहोला राम्रोसँग पढ्नुहोला भने हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ
2: हाम्रो गीत सुनिदिनुहुनको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु
1: हजुर धेरै धन्यवाद दुवैजना भाइलाई आफ्नो यो मिठो प्रतिभा राखिदिनु भएकोमा भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
2: धन्यवाद
3: हस्त श्रोताबृन्द कार्यक्रम स्कूल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मीठा कुराकानीलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार
4: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
5: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
4: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
5: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
4: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843612009 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0635712040।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
10: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9855621692।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
13: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9846026925।
15: म
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
15: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
11: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
15: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
11: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
16: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98465699 छ
17: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
18: अहिले के सुन्ने भनेको
9: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
18: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
9: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
18: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड
19: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
20: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
19: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
21: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460
22: हजुर
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
22: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
24: ए सम्धी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने पजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
0: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
11: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद
24: झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
0: अब लोकलै खोज्नु भएको हो

0: युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
1: 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो अहिले साँझको 7 बज्यो
3: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841639404

नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं। आजका मुख्य खबरका शीर्षकहरूबाट

0: गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन कृत्रिम अवयव सिर्जना गरेको देखे तत्काल मन्त्रालयमा खबर गर्न कृषि मन्त्री चौधरीको भनाई।
1: निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी जानकी तुलाधारलाई। गण्डकी सरकारको बजेट खर्च 64.26%।
0: डुबान प्रभावित सुकुम्बासीका अवस्था बुझ्न किर्तिपुर गएका माजिद र माजिद अन्सारीको टीम प्रहरी नियन्त्रणमा। 5 वर्षमा लेक लागेर 59 जना पर्यटकले ज्यान गुमाए।
1: स्पेनको डलेलोमा ज्यान गुमाउनेको संख्या 12 पुग्यो। इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी।
0: र विश्वकप फुटबलमा 2 क्वार्टर फाइनल खेल भोलि बिहान।
1: अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाई तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गए राती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवी शिक्षण अस्पताल लगिएको छ। तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरू सड़कमा जान खोज्दा केही समय प्रहरीसँग धकेला धकेल भएको थियो। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो। महासंघले माइती घरमा गरेको प्रदर्शनमा सहभागीहरूले युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानर सहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री तीनको संज्ञा दिएका छन्। अस्ति बिहिबार गणेश नेपालको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको हो।

0: आरक्षी प्रहरीले तीनजना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
1: निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधारलाई सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असर 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधारलाई जिम्मेवारी सारेको हो। पाँच सदस्यीय हुने आयोगका अहिलेसम्म आयुक्त डाक्टर तुलाधार र आयुक्त सुगन शमशेर जबरा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2022 वैशाख 5 गति, तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2080 फागुन 4 गति कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीनजना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधिदेखि तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानको उपायबारे सम्वाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभएको छ। उहाँले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुन साथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कडा कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। किसानको हित विपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उहाँको भनाइ छ। बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बिउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए नभएको अवस्थाबारे स्थलगत रूपमा मन्त्री चौधरीले जानकारी लिनुभएको छ। उहाँले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट तथा सम्वाद गर्नुभएको हो। मन्त्री चौधरीले रोपाई लगायत मौसमी बालीको अवस्था, मल, बिउको उपलब्धता, उत्पादन लागत, सिंचाई, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी दिनुभएको छ। किसानका गुनासा र सुझाव सुनेपछि सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग टेलिफोन मार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ।
1: सुकुम्बासीहरूलाई राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा पुगेका जेनजी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। बाणबाट प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उहाँको टीमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले लछर पछर गर्दै उहाँलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो। घटनाप्रति नेपाल जेनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ।
0: गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 64.26% खर्च गरेको छ। प्रदेश सरकारले चालू वर्ष 32,06,08,35,000 रूपियाँको बजेट कार्यान्वयन गर्दै 20,60,50,65,978 रूपियाँ खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीका अनुसार चालुतर्फ 7,60,84,00,000 रूपियाँ र पुँजीगततर्फ 12,59,66,00,000 रूपियाँ खर्च भएको छ। गण्डकी प्रदेशमा आर्थिक वर्ष 2080-81 65.7%, 2080-81 66.59% र 2081-82 5.4% बजेट खर्च भएको थियो। चालू आर्थिक वर्षमा सबैभन्दा बढ़ी बजेट खर्च गर्ने मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय रहेको छ भने सबैभन्दा कम खर्च गर्ने मन्त्रालय आर्थिक मामिला मन्त्रालय रहेको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले 4,32,55,00,000 रूपियाँ विनियोजन मध्ये 3,70,75,00,000 रूपियाँ अर्थात 85.7% खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले 22,31,00,000 रूपियाँ बजेट मध्ये 8,71,00,000 रूपियाँ अर्थात 37.4% मात्रै खर्च गरेको छ।
1: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका 1 जोड्ने लुदी खोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ। शनिबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री पाण्डेले पुल उद्घाटन गर्नुभएको हो। पुल सञ्चालनमा आएसँगै बर्खा याममा आउजाउको समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयवासीलाई ठूलो सहजता भएको छ। 7,51,00,000 रूपियाँको लागतमा निर्माण गरिएको 60 मिटर लामो सो पुल करिब 8 महिनामै सम्पन्न भएको हो। उक्त पुल सञ्चालनमा आएपछि स्याउली बजार झटफाट मनकामना सड़क खण्डमा आवागमन थप सहज हुनका साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना मन्दिर पुग्ने भक्तजन र पर्यटकलाई सुरक्षित छिटो र सहज यात्रा गर्न सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ। पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आफूले 8 महिना अघि शिलान्यास गरेको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न हुनु निर्माण व्यवसायी पूर्वाधार विकास कार्यालयको प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको समन्वय प्रतिबद्धता र कार्यक्षमताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभएको छ।
0: सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति लिएको छ। सोही अनुसार सवारी चालक अनुमति पत्र राहदानी तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घर दैलोमै पुर्याउन थालिएको छ। सरकारी सेवा घर दैलोमै पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित बनेको छ। जिल्ला हुलाक कार्यालय सहित 10 स्थानीय तह रहेको बागलुङमा 9 पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये बुर्तिवाङ गलकोट कुस्मीसेरा र काठेखोला गाउँपालिकाको बिहु स्थित कार्यालय आफ्नै जीर्ण भवनबाट सञ्चालन भइरहेका छन्। विक्रम सम्म 2045 निर्माण गरिएका ती भवन मर्मत सम्भार नहुँदा जीर्ण र जोखिमपूर्ण बनेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख दुर्गा बहादुर शर्माले मर्मतका लागि पर्याप्त बजेट नहुँदा भवनको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनु भएको छ।
1: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशमा पूर्वाधार विकासको आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताउनु भएको छ। गोर्खाको शहीद लखन गाउँपालिका 1 र गोर्खा नगरपालिका 12 जोड्ने लुदीखोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको छ।
0: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयको राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनु भएको हो। राष्ट्रपाके सांसद ज्ञानु पौडेलले बालबालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली मधेस लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनु भएको हो। सांसद प्रेम वैकले बालबालिकामा दीर्घकालीन लगानी र खाद्यान्नको सुरक्षा परीक्षण जरूरी रहेको बताउनु भएको छ। राप्रपाकी सांसद सरस्वती लामाले अहिले 25 जिल्लामा सीमित पोषण भत्ता सबै 77 जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ। विज्ञ डाक्टर किरण रूपा खेतीले नेपालमा 5 वर्ष मुनिका 33% बालबालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभएको छ। सहभागीहरूले 3 तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्।
1: तपाईँ यति बेला साँझ 7 बजेको ढोलबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला हजुर जारी छ, हामी सँगै रहनुहोला।
2: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
5: क्या आमा, पानी प्यास लाग्यो? यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: मम्मी, भोक लाग्यो, खाजा खाम न?
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
9: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: खै, जन्म दर्ता दिनुहोस् त।
12: जन्म दर्ता गरेको छैन नि म्याडम।
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेन?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556268191।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबारा हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्य योजना बनाई आउँदो पुष वसन्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन, एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय गराउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा उल्लेख छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
0: मुस्ताङमा पछिल्लो 5 वर्षको अवधिमा लेख लागेर 59 जना पर्यटकको ज्यान गएको छ। शरद र वसन्त ऋतुमा सड़क र हवाई मार्ग हुँदै धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि आएका 16 नेपाली र 43 विदेशीको श्वास प्रश्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष 28 जना, महिला 15 जना, नेपाली पुरूष 12 जना, महिला 4 जना रहेका छन्। मृत्यु हुनेमा आर्थिक वर्ष 2078/79 छजना, आर्थिक वर्ष 2079/80 12 जना, आर्थिक वर्ष 2080/81 14 जना, आर्थिक वर्ष 2081/82 13 जना र चालू आर्थिक वर्ष 2082/83 14 जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभएको छ। प्रहरी निरीक्षक बस्यालले भन्नुभएको छ, अचेत अवस्थामा उद्धार गरिएका पर्यटकको उपचारको क्रममा मृत्यु हुने गरेको छ। मृत्यु हुने विदेशीमा अधिकांश भारतीय तीर्थालु रहेका छन्। उहाँले बताउनुभयो, लेख लागेर ज्यान गुमाउने तीर्थालु र पर्यटकमा उपल्लो मुस्ताङमा पर्ने लो घेकर दामोदर कुण्ड गाउँपालिका कोडा नम्बर 4 रहेको दामोदर कुण्ड बाहेक अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने तीर्थालु रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ रहेको छ।
1: विश्वको प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सिर्जना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ शैक्षिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूलाई मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सिर्जनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले यो पहल गरिएको संस्थाहरूले जनाएका छन्।
0: अहिले देशका सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको पूर्वानुमान रहेको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी लुम्बिनी कोशिका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै बीच विपद सम्बन्धी घटना गुनासा सूचना र उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्र सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234मा गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नुअघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
1: व्यस्त नगर सभाले व्यास नगरपालिकालाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै जाति विभेद तथा छुवाछुतका घटना विरूद्ध कड़ा प्रतिबद्धता जनाएको छ। शनिबार सम्पन्न 45 नगर सभाको दोस्रो बैठकले छुवाछुत सम्बन्धी घटनाका पीड़ितलाई कानूनी उपचार उपलब्ध गराउने सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरेको हो। नगर सभाको निर्णय अनुसार नगरभित्र छुवाछुत वा जाति विभेदका घटना भएमा पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी प्रक्रिया परामर्श तथा सहजीकरणमा नगरपालिकाले प्रत्यक्ष सहयोग गर्नेछ। यस निर्णयले पीड़ितलाई कानूनी उपचार प्राप्त गर्न आर्थिक वा अन्य कारणले बाधा नपरोस् भन्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ। नगरसभाले व्यास नगरपालिकालाई औपचारिक रूपमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै संविधानले प्रतिभूत गरेको समानता र सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै नगरवासीलाई सहयोग गर्न आह्वान गरेको छ।
0: व्यास नगरपालिकाले महिला तथा अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा 10% छूट दिने निर्णय गरेको छ। शनिबार आज सम्पन्न नगरपालिकाको 45 नगरसभाको दोस्रो बैठकले महिलाहरू तथा क ख र ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूका नाममा घर नक्सा पासका लागि आवेदन परेमा लाग्ने दस्तुरमा 10% छूट प्रदान गर्ने निर्णय गरेको हो। नगरपालिकाका प्रवक्ता सुरेश थापाका अनुसार उक्त निर्णयले महिलाको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई सहुलियत प्रदान गर्ने उद्देश्य राखेको छ। नगरसभाबाट पारित निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
1: तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत साधन उत्खननमा संलग्न एक जेसीबी र एक ट्याक्टर नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार असर 26 गति इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका 5 डाँड गाउँ स्थित बन्दीपुर धरमपानी भित्री सड़क खण्डमा अवैध रूपमा ढुंगा उत्खनन भइरहेको अवस्थामा ती सवारी साधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका जेसीबी र ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाएको थियो। गाउँपालिकाले जेसीबीलाई 20,000 रूपियाँ र ट्र्याक्टरलाई 12,000 रूपियाँ गरी कुल 32,000 रूपियाँ जरिवाना गरेपछि सवारी साधन छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपेक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। प्रहरीले प्राकृतिक स्रोत साधनको अवैध उत्खनन दोहन विरूद्ध निगरानी र कार्यवाहीलाई निरन्तरता दिने जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्पेनमा डरेडोका कारण ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। अल्मेरियाको लोस गायाडोर्स क्षेत्रमा फैलिएको यो डडेलोमा थप 23 बेपत्ता रहेका छन्। स्पेन अहिले इतिहासको एक भीषण डडेलोले सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र रूपमा फैलिएको विश्लेषणले जनाएको छ। बिजुलीको तार भूमिमा खसेर आग लागि भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। सयौं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूको चेतावनी रहेको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औषधभन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डडेलो थप भीषण बनाइरहेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्विटर सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पार्ने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नु पर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट जुटेको जून 17 तारीकमा भएको युद्ध विराम सम्झौता संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो रहेको छ।
0: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका लागि दुईवटा खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंग्ल्याण्ड तथा बिहान 7:45 साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनलमा खेल्दैछ। नर्वेका एलिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङघम पनि लयमा छन्। यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुनः स्विजरल्याण्डसँग खेल्नेछन्। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: यिनै खबरहरूसँग हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्यमुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: गणेश नेपालीको न्यायको माग गर्दै विदेश अस्पताल अगाडि र माइतीघरमा प्रदर्शन कृत्रिम अभाव सिर्जना गरेको देखिए तत्काल मन्त्रालयमा खबर गर्न कृषि मन्त्री चौधरीको भनाई।
1: निष्क्रिय खाता कार्य योजना बनाई न्यूनीकरण गर्न राष्ट्र ब्याङ्कको निर्देशन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी जानकी तुलाधारलाई। गण्डकी सरकारको बजेट खर्च 64.26%।
0: डुवान प्रभावित सुकुम्बासीको अवस्था बुझ्न कृतिपुर गएका माजिद अन्सारीको टीम प्रहरी नियन्त्रणमा। 5 वर्षमा लेक लागेर 59 जना पर्यटकले ज्यान गुमाए।
1: स्पेनको डरेलोमा ज्यान गुमाउनेको संख्या 12 पुग्यो। इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी।
0: र विश्वकप फुटबलमा 2 क्वार्टर फाइनल खेल भोलि बिहान हुँदै।
1: हवस् त यिनै खबरहरूसँगै 7 बजेको ढोरबारे हाइलाइट सकिएको छ। समाचार कक्षबाट सृष्टि खत्रीसँगै म लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
21: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
22: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
21: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
23: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
24: मयम चिसा पानी, अनि बिचमा नझर्ने।
23: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोल फिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
25: किन आँखा मिचेको मिचेको गरेको?
24: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
25: धेरै समय मोबाइल चलाइसिक्या
24: हो? हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
25: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
24: ए, त्यसो भए जोगिन के गर्ने त?
25: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
24: बुझे।
25: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
26: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
29: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
28: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
29: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
30: आहा, कति स्वादिष्ट मासु हो,
3: यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98164 34372
8: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
9: विश्वकप
8: यस विश्वकप अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
9: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलइडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
8: Managed by your choice. GK Sound and Lighthouse Dulegaonda.
9: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
29: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
7: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
9: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
7: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9460141530
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
12: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
11: ए त्यसो भए त म गइहाले
12: चिया त पिएर जाऊ
11: अहिले हतार छ पछि आउँदै गरौला है
13: दीर्घायु फर्निचर सोरुम
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460161268 र 9560602
14: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
30: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
14: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
30: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
30: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
30: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
30: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665939769।
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
30: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
30: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
16: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
6: अफिसबाट अमित सरको फोन।
7: हस्, म पछि कल ब्याक गर्छु।
8: ओहो सरी भगवान, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
15: मोबाइल 98 0 58 35 537 र 98 0 66 15 809।

0: छिपानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856603, 9867279794।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162, 590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बच्चा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सर
7: सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र

0: पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बो।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिदा खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855432475 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855428543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
16: आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
17: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
18: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
19: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
20: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
21: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
21: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
21: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
20: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
21: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
20: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
21: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
21: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
20: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
20: छुटका दायराहरू
21: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
20: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
20: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062065 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4
0: गौड़ा, फोन 06544233, मोबाइल 98678168।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
24: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
25: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
25: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
26: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
27: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06565906065, मोबाइल 98166034372।
28: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
29: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
28: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
29: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
30: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
21: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
30: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
21: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
30: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
21: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
31: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
32: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
31: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
32: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
31: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
3: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
29: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
21: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
21: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
21: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
21: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
7: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
19: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
29: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
0: छन् म्याडम?
2: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र

0: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-5 52-494-582-788।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98-461-16-878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98-235-52-663।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
7: साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
8: आमा तस्बिरमा लहराएका तिम्रा धर्म मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
7: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।

नमस्कार, रेडियो ढरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी कार्यक्रम लिएर सदाझैं आज पनि म यहाँहरूकै सहयात्री टुकादेवी पौडेल उपस्थित भइसकेकी छु। नेपाली भाषा, साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दछ? कृपया आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्नुहुन

0: अनुरोध गर्दछु। साहित्य मञ्जरीलाई रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिन्छ। यहाँहरूले साहित्य मञ्जरी श्रवण गर्न सक्नुहुनेछ। हार्दिक स्वागत छ आदरणीय श्रोताबिनलाई। हामी साहित्य मञ्जरीमा यहाँहरूलाई सुन्छौं अनि सुनाउँछौं। यहाँहरूलाई सुन्ने र सुनाउने सन्दर्भमा कहिलेकाहीँ यहाँहरूले उपलब्ध गराउनु भएका कृतिहरूबाट साहित्यिक रचनाहरू वाचन गरेर सुनाउँछौ भने कहिलेकाहीँ यहाँहरू स्वयंलाई स्रष्टा स्वयंलाई हाम्रो रेडियो ढोरबराईको स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दबाट यहाँहरूका रचनाहरू यहाँहरूका कलाहरूलाई प्रत्यक्ष श्रवण गर्ने गर्दछौ। त्यसैले साहित्य मञ्जरी हामी सबैको साझा कार्यक्रम हो। साहित्य मञ्जरी हामी सबैको मन बिसाउने चौतारी पनि हो। यति भन्दै आज भने मेरो हातमा रहेको छ शिवकुमार अधिकारीज्यूको कीर्ति कोपिला कथा संग्रह रहेको छ। कोपिला शिवकुमार अधिकारीज्यूको यस कीर्तिबाट म केही कथाहरू वाचन गर्ने प्रयासमा जुटिरहेकी छु। पक्कै पनि सुनेर साथ दिनुहुनेछ। यो नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित कीर्ति हो। यस कृतिमा जम्मा पाँचवटा कथाहरू संग्रहित छन्। तिनै कथाहरूलाई म आज क्रमशः वाचन गर्नेछु र पहिलो कथा भने रहेको छ मुख बोलाऊ। कथा यसरी शुरू हुन्छ। छोरो परदेश लागेपछि नरी कमिनीको घर उबाहेक अर्को जीवित प्राणी थिएन। उसका घरमा निर्जीव सिलेटका कसौडी र थाल थिए। बुढाको आर्जन एउटा सानो चरेसी थाल बुढाको स्मृति स्वरूप थियो। हुने खानेका पो सबै आउँछन् जान्छन्। उसका घर के छ र दिनभरि निमेक गर्छे, बिहान बेलुका जेनतेन हातमुख जोड्छे, मुसा भएको बिरालो आएर न्याङ न्याउ गर्छ, त्यो पनि थिएन। सिलेटे कसौडी ठ्याङ्ग गर्दा यो ठाडो भन्नु र थोत्रो गुन्द्रीमा खुट्टा अल्झिँदा यो कुसित्रो भन्नु बाहेक उसलाई मुख बोलाऊ कोही पनि थिएन। दिन त निमेक बाउलो गर्न गएका घरकासँग गन्थाङ गुन्थुङ गरेर गर्थ्यो, तर मुख बोलाऊ कोही पनि नहुँदा चार प्रहर रात भने उसलाई महिना जस्तै लाग्थे। विदेशतिर लागेको छोरो र परलोकतिर लागेको बुढालाई सम्झिँदा सम्झिँदै उसका आँखामा आँसु रसाएर आउँथे। हे ईश्वर भनेर सुइँ गर्दा र त्यही सानो चरिसको थाल टिन्न गर्दा उसलाई आफ्नै बुढाले बोलेको जस्तै लाग्थ्यो। यताउति हेर्थे उही शून्य कटेरो, उनै निर्जीव भाँडाकुँडा र डाँडा भाटा। कुनै पशु भए पनि त उसित कुरा गर्थी होली र मनको बह पोख्थी होली। उसँग के छ र उसका घरमा आल होस्, कसैको पाए त पाल्न हुन्थ्यो। त्यस्ता कुराले उसको अन्तर कुन्तर हुँडलिदिन्थ्यो। उसको मनमा अन्तर हताश भएर आउँथ्यो, तर के गरोस्। तैपनि उसले गमी साहीले मुखिनीसँग भनी विचार गरी हेर्नु पर्यो। विचारा मुखिया परदेशतिर लागेका छन्। केटाकेटी त छन् तर सानै छन्। डिङ्गा पनि प्रशस्त छन्, पाल्न पनि धौधौ छ। तर तुरुन्तै उसका मनमा कुरा परे मेरो के छ र एकमुठी घाँस काट्ने ठाउँ पनि छैन। जे हो यही घडेरीको फोगटो त हो, यतिले पनि त केही हुन्छ। यसमा असारदेखि उता कस्तो घाँस लट्ठिन्छ, मकै पाकेपछि डाँठ पनि त हुन्छन्। एउटा पालिनलाई त म कसरी पाल्न नसक्थे र, तर यता गयो एउटा चिउलो उता गयो एउटा चिउलो गर्दा गर्दै एउटाको पेट त भरिहाल्छ नि। म त्यसलाई कति माया गर्थे, कति मुसार्थे। भोलिपल्ट बिहानै उही एक पेटका निम्ति नरी कमिनी सैली मुखिनीका घरतिर लागे। आँगनका डिलमा गएर टुक्रुक्क बसी। बेलुका पेटका देवताले राम्रो पूजा नपाएकाले उसलाई दुःख दिँदै थियो। उसले यो उकालो हिँड्दा थाहा पाई। घुँडामा हात टेकाएर पुरपुरो समात्तै मुखिनीको ढोकाभित्र के हेर्दै थिए। अकस्मात खोरबाट एउटा बाख्रो फुकेर आयो र सरासर डालाका चामल खान थाल्यो। यसरी चामल खान थालेको देखेर नरीले साईली मुखिनीलाई बोलाई। मुखिनी बर्जु, मुखिनी बर्जु, ए मुखिनी बर्जु, बाख्राले चामल खायो, म भित्र पस्नु भएन, हेर्नुहोस् त। आँटीबाट हस्याङ फस्याङ गर्दै मुखिनी तल ओर्लिँदा त बाख्राले चामल खाइरहेको देखेर आफूले कुटेको दुःख राम्ररी सम्झिन्। कोर्या खाइसकेछ सबै चामल भन्दै समातेर बल्ल तल्ल खोरतिर लगिन्। बाख्रो देखेर हिजो रातिका सारा कुरा उसको मानस पटलमा एक एक गरेर आउन थाले। यो बाख्रो उसका भएको, त्यसलाई मिठो घाँस खान दिएको, मेमे गर्दा के भो भनेको, पाठापाठी भएको, आफ्नो आँगनमा राम्रा कान हल्लाएर उफ्रिँदै खेल्दै गरेको सबै एकैचोटि उसका नजर सामुन्ने आए। उसको मुखबाट निक्लिहाल्यो, यति बाख्रो पाल्न पाए त कस्तो हुँदो हो, लैजा के भनेको सुन्दा नरीका नसा नसा अनन्त रसमा डुबे जस्तो भए। उसको मनले पाइन्छ कि भने जस्तो लाग्यो। जेठको महिना बारीको मकै खन्ने काम थियो, मुखिनीको मेलो भात खाने बेलाको खाम थियो। राम्ररी भरिएको पेट लिएर नरीले मरि मरि मकै खने, मुखिनीलाई यसले प्रभाव पार्ला भनेर। अरू खेतला आफ्ना आफ्ना घरतिर लागे मेलो छुटेर, नरी मुखिनीको घरतिर लागि। दिउँसो पनि उसको मेलो यही थियो। आटो खाँदा नरीले मुखिनीसँग त्यही कुरो उक्काए, मुखिनी बर्जो यति बाख्रो मलाई पाल्न दिनुहोस् न, यहाँ एउटा घाँ पनि भएको रहेछ, म पाल्छु। जान्नु भएकै छ मेरा पाली त केही पनि छैन, म राम्ररी पाल्छु। पाल्न त पाल्छेस, खै कसरी पाल्छेस, यो यस्तो उस्तो बाख्रो होइन, जोडा जोडा पाउँछ यसले। यसै हुनाले मुखियाले यो छोरीलाई किन दिनु भएको, यो छोरीको पेवा हो, त्योसँग पनि सोध्नु पनि हुन्छ, आफू हुनुहुन्न, आसामतिर गएर आउँछु भनेर जानुभएको, आजसम्म आउनु भएको पनि छैन। झ्याउ त झ्याउ भइराखेको छ पाल्नलाई, आइमै मात्रैले कसरी व्यवहार गर्ने, जा कान्छ मुखियालाई लिएर आइज, जाँदा उहाँलाई नै हराएर जानुभएको छ भन्दै मुखिनीले कुरा निकालिन्। पिँढीमा बसेर गर्मी हुनाले तिनले पछौराले हम्किँदै थिइन आफूलाई। विद्यार्थीलाई आफ्नो परीक्षा फल लिन जाँदा जान पाउँदा जस्तो कौतुक हुन्छ, कुनै युवक युवतीलाई आफ्नो मनले चाहेकोसँग विवाहको प्रसंग सुनेर वा त्यस्तै कार्य आफ्ना अभिभावकबाट आफूलाई गराइँदा जस्तो हर्ष हुन्छ, त्यस्तै कौतूहल र हर्ष मुखिनीले अराउँदा नरी कमिनीलाई भयो। उसका खुट्टा कति हलुङ्गरी चले, उसलाई पत्तै भएन। उसको हृदय अथाह सुखले परिप्लावित भएको जस्तो होइन, सुखको सागर नै बन्यो। पानीमा हावाको बुद बुद चरण मात्र रहन्छ, केवल सतहमा उत्रिने समयसम्म। उसको हृदयको विषादले उसलाई बाहिर निस्किने समयसम्म मात्रै स्थापित बनायो। तुरन्तै उसले आफ्नो डर सागरमा ताता चिसा धारहरू तरंगित भएको अनुभव गरे। बाहिर मौन र शान्त भए तापनि अन्तर उद्वेलित भएको उसलाई सुस्त सुस्त थाहा हुँदै आयो। उसको मनमा सन्देह उब्ज्यो, कतै मुखिया कान्छाले हुन्न भन्ने त होइनन्। उसले मुखिया कान्छालाई बिन्ती गरेर ल्याई, कुरा चले, होइन भाउजू, कमिनीले बाख्रो पाल्छु भने कि छे दिने भनेको हो र, लान्छु भन्छे, खै कसरी दिने, त्रिखण्डी त होला नि, कुरा तय भयो। नरीले बाख्रो त्रिखण्डीमा पाल्न लाने भए, पाठापाठी मात्रै त्रिखण्डी हुने, माउ मुखिनीको नै हुने। बेलुका भयो, दिनभरिको परिश्रम पछि पनि उसको शरीरमा स्फूर्ति नाचिरहेकै थियो। जेठको कडा घाममा काम गरेर पनि उसको हृदयमा शीतलता छाइरहेको थियो। प्रसव पीड़ाले व्याकुल भएर पनि नवजात शिशुको मुख देख्न साथ पीड़ा भुले जस्तै बाख्रालाई डोर्याएर हिँड्दा उसले सारा पीड़ा कता भुली भुली। अनन्त आशाका लहर उसका हृदयमा तरंगित हुन लागे। टाउकोमा दूध लिएर हिँड्दा ग्वालिनीको हृदयमा यस्तै भएको हुँदो हो। नरीका हृदयमा लेस पनि थिएन। उसले बाटैमा चिउला लुछी, चिउला हल्लाउँदै लाला भनेर खान दिए। बाह्रले पनि मेमे गरेर उसको आरामको स्वागत गर्यो। पशुमा मर्ने आत्मीयता प्रदर्शन गर्ने भाव रहन्छ। सिर्जनाका हातले जेलाई छोए पनि त्यो नैसर्गिक बन्छ। नरीको हातले नरीको स्याहार सम्हारले बाख्रो दिन दुगुना रात चौगुना मोटाउँदै आयो। जति जति बाख्रो पुष्ट र डोलो बन्दै आयो, उति उति नरीको हृदय पनि भरिँदै आयो। कहिलेकाहीँ छोराको सम्झना भएर आए पनि बाख्राले मेमे गरेर नरीको ध्यान आफूतिर आकर्षित गरिदिन्थ्यो। उसका प्रत्येक चरण त्यसैका चिन्तनमा बित्थे। निमित बाउलो गर्न गए पनि चाँडै नै घर फर्कन्थे। बाख्रो मर्छ भन्थे। प्रत्येक पुरूषलाई घरकीले घरतिर ताने झैं बाख्रोले नरीलाई घरतिर तान्थ्यो। यसैमा उसलाई आनन्द मिल्थ्यो। प्रत्येक चिन्ताका रातलाई त्यही बाख्राले नै सिर्जनातिर अग्रसर गराइदिन्थ्यो। ऊ त्यसैका स्याहार र सम्भारमा तल्लीन थिए। केही महिनापछि उसका आँगनमा दुईटा स्याना पाठा खेल्ने भए। छोराको सम्झनाले उसको आँखा रसाए पनि ती दुई पाठाले उसको हृदय हँसाइदिन्थे। जब तिनीहरू बुरुक बुरुक उफ्रेर उसका काखमा आइपुग्थे र कलिला कान फरक फरक फुरुक गरेर कोल्टे परी मुनुनुनु गर्थे, बुढेसकालमा छोरो पाएर बाल क्रीडा हेर्दा जे अवर्णनीय आनन्द हुन्छ त्यस्तै आनन्द उसलाई थियो। जुम्ल्या पाठापाठी उसका जुम्ल्या छोरा छोरी जस्तै थिए। पशुमा मानिसको जस्तै अधिकार, सन्तान उत्पालिएर निउरो जाइने मठिने। त्रिखण्डीले एउटा पाठो त ङ्याङ्ते मुखिनीको नै भयो। नागको पूजा गर्न मुखिनीले लगिन्। एउटा पाठो मात्र उसका आँखा मुखिनीको र उसको भएर रह्यो। कोही न कोही पाखुरो पोइ भएकालाई पाखुरो बाहेक हातमुख चोर्ने र तन ढाक्ने अर्को उपाय के नै हुन्छ र नरीले त्यही पठेङ्गी मुखिनीको बनाएर आफूलाई गुनियो ल्याई। पाठी मुखिनीको भएकोमा उसलाई साह्रै दुःख थियो, तर उसै कहाँ त्रिखण्डी रहेकोमा उसलाई सन्तोष नै भयो। नरीको हात असल सन्तान भएकोले त्यो पठेङ्गी चाँडै नै एउटा पाठो पायो। नरीको र मुखिनीको साझो पाठो व्यवस्थाले त्यही पाठाको त्रिखण्डी मागेर मुखिनी कहाँबाट ल्याउनु पर्यो त्यही दिन गुजार्नु पर्यो। एक दिन त्यो पाठो खोरबाट कसरी बेपत्ता भयो नरीलाई पत्तै भएन। न बाघले उडायो, न चोरले दाउ पारे। एक्ली बिचरी के गरोस्? खोल्सा खोल्सी हेरी कतै पनि पत्तै पाइन। हृदयको आधा टुक्रा हराए जस्तै भयो उसलाई। विवश नरीले के गरोस् मुखिनीलाई भन्न गई। सिनो त पाउनु पर्ने हो, खोज्छु भनेर हिँडे। घर वरिपरिको वन कुन्तर खोल्सा खोल्सी झाङ झुरमुट खोजेर निराश भएर घर फर्किँदा त माउ पनि साइली मुखिनी आएर फुकाएर लगेछन्। नरी दौडिँदै फेरि उही पुगे। मुखिया कान्छा पनि उही त्यही बेला आइपुगे। आफ्नो यावत विरह उसले मुखिया कान्छालाई भने। हिसाब गर्दा त्यही बाख्रो बापत नरीले मुखिनीलाई 66 रुपियाँ तिर्नु पर्ने भएको रहेछ। उसले तिर्ने मंजूर गरे। यति भुक्तानपछि पनि त्यत्रो पैसा तिर्नुपर्ने भएकोमा उसलाई दुःख भएन। जति आजदेखि कोही आल नभएकोमा मुख बोलाउ नभएकोमा उसलाई भयो। यस्तो मिठो मिठो कथा रहेको थियो। एकदमै यो वर्गीय चेतनाका लागि लेखिएको कथा रहेछ। यो सुन्दर कथाका लागि कथाकार शिवकुमार अधिकारी प्रति हार्दिक सम्मान छ। र फेरि म अर्को एउटा कथा वाचन गर्दछु। कोपिला युग भाषाबाट चार कथा भनेर कथाकार शिवकुमार अधिकारी ज्यूले लेख्नु भएको यो कथा, यसलाई सम्पादन गर्नुभएको छ देवी प्रसाद उपाध्याय रेग्मी वनवासी अर्थात मिलन समेत, र यसको प्रकाशन गर्नुभएको छ नेपाली लेखक संघ स्याङ्जाले। उक्त संस्थाले प्रकाशन गरेको यो कोपिला कथा संग्रहबाट अब पनि म यसैको शीर्ष कथा कोपिला वाचन गर्दैछु। आदरणीय श्रोताबिन, यहाँहरूलाई कस्तो लागिरहेको छ? आज हामी साहित्य मञ्जरीमा कथा विशेषलाई जोडिरहेका छौं र कथा विशेषमा आजको वाचनमा रहेको छ शिवकुमार अधिकारी ज्यूको कथा संग्रह कोपिला भित्रका केही कथाहरू। अब पनि कोपिला यो शीर्ष कथा नै वाचन गर्दैछु। कोपिला सात जीवन अर्काकै छोरासँग बिताउनु परे पनि, माया मोह अर्कैसँग जोड्नु परे पनि छोरीको जातलाई माइती असाध्यै प्यारो हुन्छ। घरको बर बन्दोबस्त माइतको लेखी राम्रो होस् या नराम्रो, माइतीको माया यति गहिरो हुन्छ कि उनीहरू वर्षको एकपल्ट हिउँद बस्न भनेर माइत गइहाल्छन्। एक वर्ष भइसकेको थियो कोपिला माइत नगएको। एक वर्षको लामो अवधिले उनलाई माइत जाने इच्छा यति बढाइदिएको थियो कि त्यसको बयानै गर्न सकिँदैन। आमा बाला कतिखेर देखौं, भाइ बहिनीलाई कतिखेर काखमा लिऊ जस्तो उनलाई घरिघरि हुन्थ्यो। उनी आत्तिएकी थिइन् भित्रभित्रै। पुस लागेपछि एक दिन उनले आफ्ना लोग्नेसँग भनिन्, धान कोदो काटिसकियो, माइत जान मन लागेको थियो, भेट आउँछन् कि भनेर आश गर्दा गर्दै कोही पनि आएनन्, भाइ तिहारमा पनि गएन। अब त मसिनो स्वरको प्रत्युत्तर सकारात्मक रूपमा पाएपछि बिहानै भात खाएर कोपिला माइत हिँडिन्। उनी चाँडै चाँडै हिँडिरहेकी थिइन्। बाटाको धुलोमा उनका पाइला यसरी चलेका थिए कि बाटाको टेढो मेढो र उचो निचोको कतै पत्तै भएन। क्रिया टुटाएर कसैलाई अर्पिसकेपछि पनि आमा बुबालाई पूर्ववत माया गरिरहन्छन् छोरीहरू। यद्यपि लाउन खान उनीहरूको अनुमति बिना पाइँदैन। कोपिलाले माइत पुग्न साथ बा आमालाई बोलाइन्, भाइलाई भाई भनिन् र बहिनीलाई मुई खाइन्। मानौ उनी एक चरणमा नै सबैसँग आफ्नो हृदय मिसाउन चाहन्थिन्। अझ पाँच वर्षपछि दिदीसँग भेट भएकोमा उनलाई कस्तो कस्तो भयो, मुटुमा गाँठो परेर आयो। पाँच तीज आए गए, कहिले आफू नजाने त कहिले दिदी नआउने हुँदा भेट भएकै थिएन। यतिखेर भेट हुँदा पचास वर्षपछि भेट भए जस्तो दुवैलाई लाग्यो। सानैमा बुई चढेर हिँडे पनि, भात तताएर खाए पनि, आमा सितै सुते पनि, अहिले दुवै दिदी बहिनी यति टाढा थिए कि तिनको भेट पाँच वर्षपछि भयो। यस्तो पनि होला कि दिदी बहिनीको भेट वर्षौं नहोला, यहाँसम्म कि एकले अर्को मरेको केही दिनपछि मात्रै थाहा पाउलान्। यहाँ यस्तै छ बिहे भएका छोरीका आमा बाबु र दिदी बहिनीसँगको सम्बन्ध। पाँच वर्षपछि भेट भएकोले तिनीहरूले पहिलो रात नाना दिदी आत्मीय कुरा गरेर बिताए। अँध्यारो भइसकेकाले एकले अर्काको नाक कान र गलो हेर्ने अवसर पनि पाएनन्। यस किसिमको भावना तिनीहरूमा भेट हुनासाथ पनि आएन। समय बित्न कति नै बेर लाग्छ र साँझ सुत्यो, उर्ता उज्यालो भइसकेको हुन्छ। पश्चिमपट्टिको मलिनो सूर्य ताजा भएर पूर्वतिर उदाइसकेको हुन्छ। बेलुका दिदी बहिनीसँगै आमा काठमा सुते, घर भए पो सबेरै उठ्नु पर्थ्यो। दुवै दिदी बहिनी आमाले भात खान उठाएपछि मात्रै उठे। भात खान भान्सामा जाँदा कोपिला र उनकी दिदीको धोतीमा फरक भएको आमाले देखिन्। कोपिलाकी दिदीले सनको धोती फेरेकी थिइन् भने कोपिलाले साधारण मसराइजको। भान्सामै कोपिलाकी आमाको मनमा अनेक तर्कना परे। आज मात्रै उनको मुटु कुटु कुटु खाएको होइन, यस्तो उनलाई एक दुई वर्ष अघिदेखि नै हुन थालेको थियो। भात खाइवरी कोपिला र उनकी दिदी आँगनमा घाम ताप्न बसे। ओल्तिर पल्तिरका दिदी बहिनी पनि जम्मा भए। कसैले ए फुपू भने, कसैले ए कोपिला भने, कसैले ए दिदी भने, कसैले सन्चै छ भन्ने प्रसंगका साथ मुख पनि चेप्राए। मुख चेप्राई कोपिलालाई गरिएको व्यङ्ग्य हो कि भनेर दिदीले तुरन्तै बुझिन्। कोपिलाको भने यतातिर ध्यानै गएन। उनलाई आफ्ना संगाती भेट्न पाएकोमा अपार खुश थियो। बस्दा बस्दै कुरा गर्दा गर्दै कुराको प्रसंग नाक कान र घाँटीतिर गयो। एउटीले कोपिलाकी दिदीसँग, दिदीको पोतेला कति परेको हो नि भनेर सोधिन्। अर्कीले दिदीका गेडीको टलक कति पनि नगएको है भने। पालाकीदार पोतेर पहिलो नम्बर सुनको बाला थियो। कोपिलाको भने केही पनि थिएन, केवल कानमा सिलमन्द्री र माडबारी मात्रै थिए। कोपिलाले कुराको लाइन बदल्न चाहन्थिन् तर अरूले भने, किन हो त नि बाहुसी गहना पनि पूरा नलागेकी दिदी भनेर एउटीले सोधपुछ गरेपछि कोपिलाले केवल ह मात्र भनिन्। यो ह भन्ने शब्दमा कति बातको लहरो झुन्डिएको थियो, कति कति। उनको हिस्सी परेको मुहारमा एकपल्ट विषादको रेखा देखियो। उनी चुप लागिन्। पुस फासफुस भन्छन्, महिना जान कति बेर लाग्छ र भाका पनि पुगिसकेकाले कोपिलाकी दिदी घर जान आत्तिएकी थिइन्। साथै कोपिला पनि चिउरो सिरिम्लो सबै तयार भएपछि मान्छे खोज्न भनेर कोपिलाकी आमाले कोपिलाका बाबुलाई भनिन्। मान्छे केवल एउटा मात्र मिल्यो, मान्छे एउटा घर, एउटा घर जाने दुईटी। आमालाई फसाद पर्यो। कोपिला बिहानै उठिन्, आज घर जाने दिन थियो। आमा बाबुसँगबाट कति बिछुट हुन मन नभए पनि सम्बन्ध त अर्कैसँग जोडिएको छ, जीवन कहीँ अन्तै काट्नु छ। कपाल कोरी बाटिसकेर भात खाने बेलामा मान्छे आयो एउटा मात्र, उसले पनि भात खायो। ढोकामा सामग्री राखिए। कोपिलालाई कुम्लो तयार भयो पछोरामा। दिदीलाई एक हाप घिउ थियो, कोपिलालाई पन्ध्र मुठीमा। यस्तै यस्तै प्रत्येकमा अन्तर थियो। दिदीलाई भरिया भयो, कोपिला आफै भरिया हुनु पर्यो। कुम्लो बोकेर आमाको मुखमा कोपिलाले हेरिन्। आँखामा टल्ल भरिएका आँसु थिए। आँसुमा जीवनको परिभाषा थियो। उनको मुखमा भने एक शब्द पनि भएन। बाटोमा कोपिलाले केही पनि बोलिनन्, न त हिँड्ने बेलामा बा आमालाई नै केही भनिन्। केवल कण्ठ रुद्ध स्वरमा आमा बा शब्द निक्लेको थियो। हिँड्ने बेलामा उनी विचार सुन्ने थिइन्, यो होइन। उनको मुटुमा गाँठो परेको थियो र मनमा उनकै कुरा। नाक कान र गलाले म दिदीका लेखी घटी भए। बा आमाबाट लान र खानामा हो, दिदीको भन्दा मेरो घर साधारण छ। यसमा मेरो के दोष छ? के मसँग जीवन छैन र? देखावटी सम्पत्ति नभए पनि मैले विचारको सम्पत्ति पाएकी छु न? उनी त्यसरी नै हिँडिन् जसरी माइत जाँदा हिँडेकी थिइन्। उनलाई बारम्बार ठेस लाग्थ्यो बाटोमा हिँड्दा, तैपनि उनले एकपल्ट पनि खुट्टा समाइन। कस्तो मार्मिक, एकदम मार्मिक सुन्दर कथा रहेको थियो। एकदम गला पनि अवरुद्ध भएर आयो। कस्तो सुन्दर कथा। धेरै धेरै धन्यवाद छ कथाकार शिवकुमार अधिकारी प्रति, धेरै सम्मान पनि छ। अब भने म फेरि यही कथा संग्रह कोपिला कथा संग्रहबाट अर्को कथा वाचन गर्दछु। अर्को कथाको शीर्षक रहेको छ घाम बिना फूल ओइलाउँछ। आधी खोलाको फाँट भन्न साथ नागबेली बनेर बगेको खोला, खोलाका किनारमा तरेली परेका उब्जाउ खेतका गराहरू र गराहरूमा आँखाले नभ्याउन्जेल प्रत्येक हावाको झोकमा सरर सरर कराउने धानका बाला लटरम्मा फलेको कल्पना कसैले गर्दा हुन्। तर आधी खोलाको नागबेली बगाईले यसो गर्न मानेको छैन। आफैले निर्माण गरेको फाँट भएकाले तीन खण्डको दुई खण्डमा कसैले टेक्न नपाउने उसको नियम अर्किलो हो भनेर भन्न कसैले सकेका छैनन्। प्रत्येक वर्ष आफ्नो सौर्य प्रदर्शन गर्छ यसले। 7 नम्बर र 14 नम्बरका फारमहरू कार्यालयमा छन्। सारा फाँट यसैको छ। आधी खोलालाई हदबन्दी लागेको छैन। पोटिला पोटिला धानका गेडाका सट्टा बाटुला बाटुला ढुङ्गाका गेडा बिस्कुन सुकाए जस्तो देख्न पाइन्छ फाँटैभरि। अँधेरी रातमा पनि ढुङ्गाको टलकले उज्यालो हुन्छ। बिजुली बत्ती चाहिँदैन। स्वास्वा गरेर खोलो कराउँछ सधैँभरि। अझ योसँग मिल्न आउने हुलहुले ठाडो खोलाको के बयान गरिसाध्य छ र? अहिले यताबाट बगेका छन् भने भरे उताबाट बगेका छन्। गर्र गर्र ढुङ्गा ओसारेका छन् ओसारेका छन्। राङखोला पनि त्यस्तै छ। हिउँद लाग्यो, राङखोलाका चिसा ढुङ्गाले तालुसम्म ज्वाला पुर्याउँछन्। गर्मी लाग्यो, तातेर पसिना खलखल्याउँछन्। जिन्दगी बगिरहेको राङखोला यस्तै छ। गौरीको घर राङखोलाको छेउमा भएकाले यसको आङ राम्ररी फुकेको छैन। घर अगाडिका एक सरा खेतका गराहरूलाई राङखोलाले रगेटी सक्न सक्न आँटेको छ। घर मासतिरको वनपाले पनि गाउँलेको पापै पापले उजाडिन उजाडिन लागिसकेको छ। गौरीको घर पनि साँगुरो छ, तेरा हाते भएर होइन, बङ्गाले भएर पनि होइन। यो घर साँगुरो छ। यो पुरानो किसिमको घर, पहिला धुरी मारेर पछि जग लाउन थालेको, 21 वटा थाम जडेको भए पनि 13 हाते मजेरी भए पनि यो घर साँगुरो छ। सिक्वा मात्रले के को फरक हुन्छ र? गौरी लगायत 5 वटी बुहारीको बस्ने सुत्ने ठाउँ एउटै सिक्वा। मजेरी खालमा मधुस र बाजेको चरचर गर्ने खाट, एक खण्डमा भान्सा, अगेनो र सामुको बुढो ओछ्यान, अर्को भण्डार खण्ड, खाली एउटा सिक्वा, के को फरक हुनु? घर गौरीले सानोमा सुनेको कथा सम्झिन्। तारामण्डल छानो सिमल पुतले भित्तो भनेको घरमा विभिन्न अर्थ प्रतिबिम्बित हुन्छन्। उनले आजसम्म कतिपल्ट घर भने हुन्, तर घरको अर्थ बल्ल उनलाई स्पष्ट हुँदै गएको थियो। उनी बुझ्दै गएकी थिइन् घर के मिलेर बन्दो रहेछ। भित्र पनि साँगुरो बाहिर पनि साँगुरो भएपछि मन फराक भएर के हुन्छ र? गौरी जता जान्थिन् उतै बाटो साँगुरो हुन्थ्यो। जुनेली आउँदा सबै रमाउँछन्, तर गौरी भने अँधेरी पर्खिन्थिन्। त्यसैले उनलाई अलिकति गुलियो लुकाएर दिन सक्थ्यो। उनको मुटु धुप धुप गर्थ्यो। ओठ चल्न खोज्थे, तर उनलाई कहाँ मौका मिल्थ्यो र? मौका मिले पनि मनका कुरा मुखमा आइपुग्दा आधा हुन्थे, बोल्दा आधाको आधा हुन्थ्यो। एकको आधाको आधाले मनले चाहेको भइहाल्ने कुरा छोडिदिउ, सुरसार हुने असर पनि ल्याउन सक्दैनथ्यो। उनी उदास हुन्थिन्, आँसु पिएर चुपचाप बस्थिन्। गाई गोठ जाँदा मनका सारा कुरा गाईसँग पोखु पोखु लाग्थ्यो। भैँसीकोट जाँदा भैँसीसित बाजु बाजु जस्तो लाग्थ्यो। दाउरा घाँस जाँदा वनलाई नै हपारू हपारू जस्तो लाग्थ्यो। पँधेर जाँदा पानीसँगै बगु बगु लाग्थ्यो। अभाव र रिक्तताले उनलाई केही गराउन खोज्थे, व्यवस्थाले यसो गर्न मान्दैनथ्यो। उनी आफ्नै मनका रिक्तता र विवशताको बीचमा दौड़ लगाउँथिन्, जसमा न विजयको आनन्द छ न त दौड़िनु पूर्वको अनिश्चितता, त्यहाँ त छ केवल ग्लानीको पानी। पानी अति भएपछि कति बेर टिक्छ र? तात्दा तात्दा भित्र बाफ हुन लिएपछि बिर्को लागेको कितली धक धक नगरी कति बेर अडिन्छ र? बाफको मुस्लोले बिरको घर घर घर गर्छ, बाफको मुस्लो फक फक गरेर निस्किन लाग्छ। यस्तो यस्तो के भोलि म नगई छाड्दिन के रे? कहाँ जान भने के होस् तैले? मेरो को छ र के छ र? हुन्छ जा उही बस, नआइ जाए के बिर्सिन सक्नु छ र यहाँ मकै जस्तो बुटिनु सिपाए? तपाईँलाई स्कूल जान र आउन पाए भयो? जिन्दगी दुःख र मनको बहको के वास्ता छ र? तेरो दुःखमा दुःख मान्ने कोही पनि छैन यहाँ भने किन यहाँ छस् त नि? तँलाई दया माया छैन भने जा, तैँले आफूलाई दुखी छु भन्छेस् तर त भन्दा म कयौं दुखी र चिन्तित छु, तैँले सम्झिन्छेस्? यो मस्त छ त यो जिन्दगी, म जसलाई पढाउँछु ती विद्यार्थी र यहाँका जुकाहरू, तेरो इच्छा छ हाम्रा लाउरे दाजुभाइ जस्तै म टाढा जाउँ। हजुर हजुर म भनेर कसैका अगाडि पाक्ने हात लाउँ। आधी खोलाको बालुवामा र राङ खोलामा जिन्दगी मिसाउँदै म तसित हाँस्न चाहन्थे। भइगयो तेरो इच्छा यस्तै छ भने म जान्छु, त पनि जा। यसरी हिँडिदिनुमा जिन्दगीको शुरूआत हुन्छ भने म हिँडिदिन्छु। बिरामी भएर भर्खरै उठेकी थिइन् गौरी। 15 दिनसम्म इन्तु न चिन्तु भएर उनी ओछ्यानमा पल्टिरहिन्। 15 दिनसम्म पानी पनि मुखमा हालेकी थिएनन् उनले। 16 दिनको बिहानी पख चिरिरिर पसिना आएर ज्वरो 20/19 भएर निको भएको थियो। उनका मनमा अनेक तर्क वितर्क नाचिरहेका थिए, मुटु धक धक धड्किरहेको थियो। त्यहाँ धक धक मात्र जिन्दगी रहेछ जस्तो लागेको थियो उनलाई त्यो ओछ्यानमा। उनले सम्झिन्, अमीले देखिन्छ सन्चो छैन कि? निनाउरो मुख लिएर स्कूल गएको, उदास अनुहार लिएर घर फर्कनुहुन्थ्यो। मलाई लाग्थ्यो उहाँका आँखाले मलाई सोध्दैछन्, उस्तै छ? चुपचाप पँधेरातिर लाग्थे, उहाँ यता उता हेर्नुहुन्थ्यो। त्यत्रा दिनसम्म भात खाने बेलामा सासूको उठ्दिनस् खाना देखि बाहेक अरू केही नै सोधिएको थिए, के नै सोधिएकी थिए र? उनलाई सम्झना भइरहेको थियो, टाढा जाउँ अथवा कसैका अगाडि पाक्ने हात लाउ? हो त नि, टाढा जाँदैमा अथवा कसैका अगाडि हात जोड्दैमा सपना विपना हुन्छ भन्ने के निश्चय छ र? यहाँ आफै हुर्केको गाउँ ठाउँमा त केही हुन सकेन भने अन्त गएर के भइ नै हाल्छ भन्ने के ठेगान छ र? त्यस्तै त हो, जहाँ कही कहाँ कस्तो होला र? के दिन पर्छ भन्नु के दिन पर्छ भन्नुहुन्थ्यो होइन, यहाँ पो देवता ढुङ्गो हो, जहाँ तही यस्तै त छैन होला। कम्तीमा सुब्बा त पाउनै पर्छ, उहाँले दिन पाउनु र लिन पाउनु मान्छेले भन्दाका दिन कहाँ पाउँछ र? नमिल्न पनि त सक्छ। टाढा उहाँ कता जानुहुन्छ? त्यता मेलापात जान सक्ने बुता नभए पनि गौरी भित्र बाहिर गर्न सक्ने भएकी थिइन्। शरीर मैलको थुप्रो भएको थियो, दिउँसो कोही थिएनन् घर, सबै काममा गएका थिए। उनलाई नुहाउन मन लाग्यो, यत्रा दिनसम्म जाम परेको कपाल यसो तह लगाउन मन लाग्यो। साबुन लिएर खोलातिर लागिन् उनी, शक्तिहीनताको अनुभव उत्ति धेरै थिएन उनलाई। नुहाएर कपाल सुकेपछि कोर्न मन लाग्यो, ऐना काँगियो लिएर पिँढीमा बसिन्। ऐना हेरिन्, तातो टिका लाउँदा पहेँलो अनुहार भए पनि कस्तो आकर्षक थियो अनुहार उनको। उनले ऐनामा आफ्नो केस सिउँदो निधार आँखा र रित्त नाक कान ओठ गर्दै एक एक अङ्ग अङ्गलाई हेरिन्। यसरी ऐनामा हेरिरहँ जस्तो लागिरहेको थियो। एक हातले ऐना समात्दै अर्को हातको माझी औंलाले नाक मुसार्दै 3-4 कपाल मुसारिन् उनले। उनलाई अभाव खड्क्यो, एउटा अभावले उनलाई कता टाढा पुर्यायो, अर्को अभावले उनले आफ्नो मुटु छामिन्। मुटु धक धोक गरिरहेको थियो निरन्तर। उनले ऐनामा आफ्नो अनुहार हेरिरहेकी थिइन् टकटक तिलाएर। ऐनामा अनुहारको पार्श्वभूमि देखिरहेको थियो पिँढीको एक छेउतिरबाट। ऐनामा पछाडिका हरिया बारीका तरेली परेका होचा अग्ला कान्लाहरू देखिरहेका थिए। कहीँ कहीँ डिलमा घाँसका रूखहरू काउरा आँखे पकुवाहरू झम्म थिए। बारीको एक डिलमा गोलचाको फूल फुल्न लागेका देखिन्थे। रूखमा भरिलो असोज मुखमुख रितै लिएको थियो। प्रकृति हरियो थियो, शोभायमान थियो। उनले सम्झिन् छलक्क, यो आधी खोलाको बालुवामा मसित हाँस्न चाहन्थे। यो आधी खोलाको बालुवामा म तसित हाँस्न चाहन्थे। उनका आँखा पार्श्वभूमिका हरियालीबाट अनुहारमा केन्द्रित भए। उनले आफ्ना आँखाले आफ्नै आँखालाई हेरिन्। कोषमा गाजलको रेखा थिएन, आँखामा आँसु डबडबिएको थियो। उनलाई ऐना हेर्न मन लागेन, घोप्टाएर राखिन्। घर अगाडि राङखोलाको सेतो बगर उस्तै थियो, आधी खोलाको बालुवा उस्तै थियो। घाम लागेको थिएन, उनको मनमा पनि घाम लागेको थिएन। चारैतिर न्यास्रो मात्रै थियो। घर अगाडिको बारीको डिलमा देखिन् उनले सूर्यमुखीको फूल मुर्झाएको थियो। मध्याह हुँदा पनि लत्रिरहेको थियो। यसको मुख मुसुक्क हाँसेको थिएन। कस्तो मिठो मिठो कविता कथा। यो कथा रहेको थियो घाम बिना फूल ओइलाउँछ। यो शीर्षकको कथा मैले यहाँहरूलाई कोपिला कथा संग्रहबाट वाचन गरेर सुनाए। कथाकार शिवकुमार अधिकारीज्यूको कथा संग्रह कोपिलाबाट मैले कथाहरू श्रवण गराए। यहाँहरूलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? आजको यो बसाई कस्तो लाग्यो? आजको यो साहित्य मञ्जरी कस्तो लाग्यो? कृपया आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है भन्दै प्रविधिमा साथ दिने लक्ष्मीजी प्रति हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म मलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताबिन प्रति हार्दिक सम्मान प्रकट गर्दै म पनि यहाँहरूकै सहयात्री टुकादेवी पौडेल कार्यक्रमबाट ओझेल पर्दछु। जय साहित्य।
1: टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बो।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
11: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
14: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502549, मोबाइल नम्बर 9732548445, वेबसाइट www.gandakiuniversity.edu.np।
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9840-54674 र 9860-23420।
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
18: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
21: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
22: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
21: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
24: हजुर, दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
25: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
26: ए एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
0: विश्वकप?
26: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
25: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलइडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउ।
26: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
25: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
1: होइन आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
27: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
26: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
27: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
26: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
27: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
26: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
27: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
26: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
27: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
26: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
27: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
26: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
27: छुटका दायराहरू:
26: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
27: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
26: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
27: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9648064145।
0: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
27: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
26: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
27: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142733, मोबाइल 9968168187।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
26: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा।
9: अनि बन्छ त दाई?
26: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो टाइम
14: अहिले रातिको 10 बज्यो
15: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्स को साथ में
18: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
19: नमस्कार रेडियो ढोरबारही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। अब समाचारहरू विस्तारमा सुन्नुहोस्। पूर्व मन्त्री गोविन्द सम्पर्क 98461493004

31 आर्जन सम्बन्धी उहाँको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको फैसला हालै सार्वजनिक भएसँगै कार्यान्वयनको प्रक्रिया अघि बढ़ेको छ। न्यायाधीश दया बालकृष्ण ढकाल र विनोद शर्माको इजलासले 13 साउन 2081 उहाँलाई दोषी ठहर गरी 9 महिना कैद र 69,26,338 रूपियाँ जरिमाना र सो बराबरको सम्पत्ति जफतको फैसला गरेको थियो। सोही फैसलाको पूर्णपाठ केही दिन अघि तयार भएको हो। पूर्णपाठ तयार भएसँगै फैसला कार्यान्वयनका लागि विशेष अदालतले प्रक्रिया अघि बढ़ाएको छ। जोशी आफैले छुटो सहित फैसला कार्यान्वयनका लागि विशेष अदालतमा निवेदन दिनुभएको छ। आफू ज्येष्ठ नागरिक भएकाले कैद सजाय छुटका लागि उहाँले निवेदन दिनुभयो जसमा बिहिबारबाट सर्वोच्चमा फैसला उपर पुनरावलोकन भए नभएको बुझ्ने आदेश भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितनले बताउनु भएको छ। उहाँको अनुसार आदेश नहुँदासम्म जोशीलाई उहाँका कानून व्यवसायीको जिम्मा लगाइएको छ। ज्येष्ठ नागरिक ऐन अनुसार ज्येष्ठ नागरिकलाई कैद सजायमा 75% छुट दिन सकिने उल्लेख छ। 77 वर्षीय जोशीले आफूले करिब 3 महिना पहिला नै कैद बसिसके र सो ऐनको व्यवस्था अनुसार बाँकी कैद छुट पाउनुपर्ने दावी गर्नुभएको छ। तर भ्रष्टाचार कारागार नियम अनुसार नकारात्मक सूचीमा रहेको मुद्दा भएकाले उहाँले यस्तो सुविधा पाउने नपाउने प्रश्न रहेको छैन। सर्वोच्चको फैसलामा उहाँको जग्गाको शेयरदेखि बैंकमा रहेको अमेरिकी डलर समेत जफत हुने उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 64.26% खर्च गरेको छ। प्रदेश सरकारले चालू वर्ष 32,06,08,35,000 रूपियाँको बजेट कार्यान्वयन गर्दै 20,60,50,65,978 रूपियाँ खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीका अनुसार चालूतर्फ 7,60,84,00,000 रूपियाँ 60.6% र पुँजीगत तर्फ 12,59,66,00,000 रूपियाँ खर्च भएको छ। गण्डकी प्रदेशमा आर्थिक वर्ष 2079-80 65.7% र 2080-81 66.59% र 2081-82 69.54% बजेट खर्च भएको थियो। चालू आर्थिक वर्षमा सबैभन्दा बढ़ी बजेट खर्च गर्ने मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय रहेको छ भने सबैभन्दा कम खर्च गर्ने मन्त्रालय आर्थिक मामिला मन्त्रालय रहेको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले 4,32,55,00,000 रूपियाँ विनियोजन मध्ये 3,70,75,00,000 रूपियाँ अर्थात 85.7% खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले 23,31,00,000 रूपियाँ बजेट मध्ये 8,71,00,000 रूपियाँ अर्थात 37.4% मात्रै खर्च गरेको छ। व्यास नगर सभाले व्यास नगरपालिकालाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै जातीय विभेद तथा छुवाछुतका घटना विरूद्ध कड़ा प्रतिबद्धता जनाएको छ। शनिबार सम्पन्न 45 नगर सभाको दोस्रो बैठकले छुवाछुत सम्बन्धी घटनाका पीड़ितलाई कानूनी उपचार उपलब्ध गराउने सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरेको हो। नगर सभाको निर्णय अनुसार नगरभित्र छुवाछुत वा जातीय विभेदका घटना भएमा पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी प्रक्रिया परामर्श तथा सहजीकरण नगर पालिकाले प्रत्यक्ष सहयोग गर्नेछ। यस निर्णयले पीड़ितलाई कानूनी उपचार प्राप्त गर्न आर्थिक वा अन्य कारणले बाधा नपरोस् भन्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ। नगर सभाले व्यास नगरपालिकालाई औपचारिक रूपमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै संविधानले प्रत्याभूत गरेको समानता सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनको लागि सबै नगरवासीलाई सहयोग गर्ने आग्रह गरेको हो। नेपालको संविधानले जातीय आधारमा हुने छुवाछुत तथा भेदभावलाई निषेध गरेको छ भने जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय एन 2068 यस्ता कार्यलाई कानून बमोजिम दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। नगर सभाले पनि सोही कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको भूमिका थप सशक्त बनाउने उद्देश्य सहित उक्त निर्णय गरेको हो। व्यास नगरपालिकाले महिला तथा अपंगता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा 10% छूट दिने निर्णय गरेको छ। शनिबार सम्पन्न नगरपालिकाको 45 औं नगरसभाको दोस्रो बैठकले महिलाहरू तथा क ख र ग वर्गका अपंगता भएका व्यक्तिहरूका नाममा घर नक्सा पासका लागि आवेदन परेमा लाग्ने दस्तुरमा 10% छूट प्रदान

गर्ने निर्णय गरेको हो। नगरपालिकाका प्रवक्ता सुरेश थापाका अनुसार उक्त निर्णयले महिलाको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई सहुलियत प्रदान गर्ने उद्देश्य राखेको छ। नगरसभाबाट पारित निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका 1 जोड्ने लुदी खोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ। शनिबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री पाण्डेले पुल उद्घाटन गर्नुभएको हो। पुल संचालनमा आएसँगै बर्खायाममा आउजाउको समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयवासीलाई ठूलो सहजता भएको छ। 7,51,00,000 रूपियाँको लागतमा निर्माण गरिएको 60 मिटर लामो सो पुल करिब 8 महिनामै सम्पन्न भएको हो। उक्त पुल संचालनमा आएपछि स्याउली बजार झट्टाफाट मनकामना सड़क खण्डमा आवागमन थप सहज हुनुका साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा मन्दिरमा पुग्ने भक्तजन र पर्यटकलाई सुरक्षित छिटो र सहज यात्रा गर्न सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ। पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आफूले 8 महिना अघि शिलान्यास गरेको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न हुनु निर्माण व्यवसायी पूर्वाधार विकास कार्यालयको प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको समन्वय प्रतिबद्धता र कार्यक्षमताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभएको छ। तनहु प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत साधन उत्खननमा संलग्न एक जेसीबी र एक ट्याक्टर नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार असार 26 गते इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटीको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका 5 डाड गाउँ स्थित बन्दीपुर धरम पानी भित्री सड़क खण्डमा अवैध रूपमा ढुंगा उत्खनन भइरहेको अवस्थामा 30 सवारी साधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका जेसीबी र ट्याक्टरलाई आवश्यक कार्यवाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाएको थियो। गाउँपालिकाले जेसीबीलाई 30,000 रूपियाँ र ट्याक्टरलाई 12,000 रूपियाँ गरी कुल 32,000 रूपियाँ जरिवाना गरेपछि सवारी साधन छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। प्रहरीले प्राकृतिक स्रोत साधनको अवैध उत्खनन तथा दोहन विरूद्ध निगरानी र कार्यवाहीलाई निरन्तरता दिने जनाएको छ। तनहुको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले गुरूङ भाषा साहित्य कला तथा संस्कृति वर्ष 2026 अन्तर्गत सञ्चालन गरेको 7 तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ। शुक्रबार आयोजित समापन तथा प्रमाण पत्र वितरण समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति इन्द्र प्रसाद तिवारीले सहभागीलाई प्रमाण पत्र वितरण गर्दै आदिवासी जनजातिको भाषा साहित्य कला संस्कृतिको संरक्षण तथा प्रवर्धनमा क्याम्पसले उदाहरणीय भूमिका खेलेको बताउनु भएको छ। उहाँको अनुसार यस क्षेत्रमा अनुसन्धानमूलक कार्यक्रमको विस्तार गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ। समितिका संयोजक ठाकुर बहादुर दराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि क्याम्पस संचालक समिति शिक्षक प्रशिक्षक तथा सरकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा बाल काशी गुरूङ र शान्ता बस्तोलालाई सम्मान पनि गरिएको थियो। असार 20 गतेदेखि सञ्चालन भएको निशुल्क तालिममा देवघाट आबखरिनी ब्यास शुक्लगढदेखि र बन्दीपुरका 32 जना गुरूङ युवा 25 महिला र 8 पुरूष सहभागी भएका थिए। जसमध्ये 10 जना आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी थिए। तालिममा भीम प्रसाद गुरूङ हरिसिंह गुरूङ बालकासी गुरूङ र खीमा गुरूङले प्रशिक्षण दिनुभएको थियो। मुस्ताङमा पछिल्लो 5 वर्षको अवधिमा लेक लागेर 59 जना पर्यटकको ज्यान गएको छ। शरद र वसन्त ऋतुमा सड़क र हवाई मार्ग हुँदै धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि आएका 16 नेपाली र 43 विदेशीको श्वासप्रश्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष 28 जना महिला 15 जना नेपाली पुरूष 12 जना महिला 4 जना रहेका छन्। मृत्यु हुनेमा आर्थिक वर्ष 2078-79 6 जना आव 2079-80 12 जना आव 2080-81 14 जना आव 2081-82 13 जना र चालू आव 82-83 सालमा 14 जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ सूचना अधिकारी सन्तोष बस्यालले बताउनु भएको छ। प्रहरी निरीक्षक बस्यालले भन्नुभयो अचेत अवस्थामा उद्धार गरिएका पर्यटकको उपचारको क्रममा मृत्यु हुने गरेको छ। मृत्यु हुने विदेशीमा अधिकांश भारतीय तीर्थालु रहेका छन्।

0: गर्जियान गुमाउने तीर्थालु र पर्यटकको उपल्लो मुस्ताङमा पर्ने लोगेकर दमदुरकुण्ड गाउँपालिकाको वडा चारमा रहेको दमदुरकुण्ड बाहेक अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने तीर्थालु रहेको प्रहरी निरीक्षक बसलको भनाइ छ। नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय सम्वादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जन साकेले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरेर बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत सकिने बताउनु भएको छ। राष्ट्रपति सांसद ज्ञानो पौडेलले बाल बालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परिसर र कर्णाली मधेस लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। सांसद प्रेम बाक्वाएकले बाल बालिकामा दीर्घकालीन लगानी र खाद्यान्नको सुरक्षा परिसर जरूरी रहेको भन्नुभएको छ। राप्रपाकी सांसद सरस्वती लामाले अहिले 25 जिल्लामा समिति पोषण भत्ता सबै 77 जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ। विज्ञ डाक्टर किरण रूप खेतीले नेपालमा 5 वर्ष मुनिका 33% बालबालिकाको मृत्यु कुपोषणका कारण हुने र कुपोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभएको छ। सहभागीहरूले तीन तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोर दिनुभएको छ। हवस्तैले खबरसँगै राति 10 बजेको ढरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हामी भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नर्दै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502049, मोबाइल नम्बर 9762345845, वेबसाइट www.gandakiuniversity.edu.np।
1: होइन के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
11: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौँ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
14: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
16: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, फल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
20: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क हिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
24: हजुर, दान गरौ।
25: शुक्ल
23: जिल्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: फुटै खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
3: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338073, प्रशान्त नेउपाने 9860026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन के अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9111556606।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
18: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
19: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
20: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
21: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।
22: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
23: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
22: अनि बन्छ त दाई?
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्विसौनीको ठिक पारिपट्टि,
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
26: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
27: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
28: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
27: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
28: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
29: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
30: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
29: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465610950।
31: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
32: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
33: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
29: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
0: विश्वकप?
29: यस विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
0: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउ।
29: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
0: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
25: १०३.८ अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चमावी तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0655707124
3: 103.8

नमस्कार, रेडियो ढोरबार हिटसी 3.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबार हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबार हाइलाइट शुरू गरौं आजका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल मन्त्रालयमा खबर गर्नु कृषि मन्त्री चौधरीको भनाई। निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी जानकी। तुलाधारलाई गण्डकी सरकारको बजेट खर्च 64.26%। डुबान प्रभावित सुकुम्बासीको अवस्था बुझ्न किर्तिपुर गएका माजिद अन्सारीको टीम प्रहरीको नियन्त्रणमा। 5 वर्षमा लेक लागेर 59 जना पर्यटकले ज्यान गुमाए। इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। नाइजेरियामा सेनाको कार्यवाहीमा 300 भन्दा बढ़ी विद्रोहीको मृत्यु। अब समाचार विस्तारमा सुन्नुहोस्। अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गए राति वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवी शिक्षण अस्पताल लगिएको छ, तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरू सड़कमा जान खोज्दा केही समय प्रहरीसँग धकेलाधकेल भएको थियो। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो। महासंघले माइती घरमा गरेको प्रदर्शनमा सहभागीहरूले युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्याए भन्ने ब्यानर सहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री 3 को संज्ञा दिएका छन्। बिहिबार गणेश नेपालको आयो मोटरसाइकलमा महानगर प्रहरीले हुइल लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थापा लियाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भएको छ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी सारेको हो। 5 सदस्यीय हुने आयोगका अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आवाहन सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। हिजो जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छर्के अनुगमन तथा किसानहरूलाई किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै वहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभएको छ। उहाँले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनसाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायमाथि कानून बमोजिम कड़ा कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। किसानको हित विपरीत हुने कुनै पनि गतिविधि प्रति सरकार शून्य सहनशीलताको
खेतीमा रहेको उहाँको भनाई छ। बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बिउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्। बजारमा कालो बजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए नभएको अवस्थाबारे स्थलगत रूपमा मन्त्री चौधरीले जानकारी दिनुभएको छ। उहाँले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट गर्दा संवाद गर्नुभएको थियो। मन्त्री चौधरीले लोपाई लगायत मौसमी बालीको अवस्था, मल, बिउको उपलब्धता, उत्पादन लागत, सिंचाई, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको थियो। किसानका गुनासा र सुझाव सुनेपछि सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग टेलिफोन मार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढ़ी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गर्नुभएको छ। चितवनको खैरहनीमा हिजो आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाई गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण मल पुर्याउन नसकिएको बताउनु भएको छ। उहाँले आगामी दिनमा क्यालेण्डर बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार बीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिनुभएको छ। सुकुम्बासीहरूलाई राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा पुग्नुभएको जेन्जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। बाणबाट प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उहाँको टीमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले लच्छर पछर गर्दै उहाँलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो। घटनाप्रति नेपाल जेन्जी मुभमेन्ट लायन्सले आपत्ति जनाएको छ। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 64.26% खर्च गरेको छ। प्रदेश सरकारले चालू वर्ष 32,06,08,35,000 रूपियाँको बजेट कार्यान्वयन गर्दै 20,60,50,65,978